0: आज मानव बेचबिखन विरुद्धको राष्ट्रिय दिवस रहेको छ। पञ्चाङ्ग बारेको जानकारी सँगै बढाउँ आजको राशिफलतर्फ। राशिफलको सुरुमा मेष राशि। मेष राशि हुने व्यक्तिहरूको लागि चन्द्रमा तपाईँको राशिबाट 12 स्थानमा रहेकाले आज आमदानी भन्दा खर्चका बाटा बढी देखिन सक्छन्। टाढाको यात्रा, परदेश अथवा पर्दा पछाडिका काममा समय बित्नेछ। आर्थिक कारोबारमा अरूको भर पर्दा समस्या आउनेछ, त्यसैले आफ्नो निर्णय आफै गर्नुहोला। मनमा अनावश्यक डर अथवा बेचैनी पैदा भए पनि एकान्तमा बस्नुभन्दा सृजनात्मक काममा ध्यान दिँदा निकै राम्रो हुनेछ, लाभदायक हुनेछ। निद्रा र आरामलाई व्यवस्था गर्दा थकान बढ्न सक्छ। शनिबार भएकाले साँझ पिपलमा दीप प्रज्वलन गरी शनिदेवको स्मरण गर्दा निकै राम्रो हुनेछ, शुभ हुनेछ। अब दोस्रो राशि वृष राशि। वृष राशि रिपोर्टरको लागि आज चन्द्रमा आफ्नै राशिमा रहेकाले आत्मविश्वास सँगै काम प्रतिको लगाव बढ्नेछ। हिजोका दिनमा अधुरा रहेका कामलाई आज व्यवस्थित ढंगले अघि बढाउन सक्नुहुनेछ। व्यक्तित्वको प्रभावको कारण भेटघाटमा आफ्नो कुरा स्थापित गर्न सहज हुनेछ। परिवारबाट साथ मिल्नुका साथै नयाँ जिम्मेवारी सम्हाल्ने अवसर आउन सक्छ। व्यापार अथवा पेसामा तत्काल ठूलो परिवर्तन भन्दा अहिलेको उपलब्धिलाई बलियो बनाउँदा राम्रो हुनेछ। मृगशिरा नक्षत्रको प्रभावमा भगवान शिवलाई जल अर्पण गरी आजको दिनको शुरूआत गर्दा निकै राम्रो हुनेछ, शुभ हुनेछ। अब तेस्रो राशि मिथुन राशि। मिथुन राशि हुने व्यक्तिहरूको लागि आज चन्द्रमा दोस्रो भावमा रहेकाले धन र वाणी दुवैमा महत्वपूर्ण बन्नेछन्। आर्थिक रूपमा केही राहत मिल्ने संकेत भए पनि परिवारको आवश्यकतामा खर्च हुन सक्छ। बोल्दा निकै सोच विचार गर्नुहोला, किनकि सामान्य टिप्पणीले पनि विवाद निम्त्याउन सक्छ। पुरानो रकम उठाउने अथवा रोकिएको भुक्तानी बारे पहल गर्दा सकारात्मक प्रतिक्रिया मिल्नेछ। खानपानमा असावधानीले पेटमा असहजता ल्याउन सक्ने भएकाले सन्तुलन आवश्यक छ। आज मानव बेचबिखन विरुद्धको राष्ट्रिय दिवस भएकाले विपन्न तथा असहायको सहयोगमा सहभागी हुँदा पुण्यदायी कार्य मानिनेछ, तपाईँको लागि निकै महत्वपूर्ण हुनेछ। अब चौथो राशि कर्कट राशि। कर्कट राशि व्यक्तिको लागि आज तेस्रो भावमा चन्द्रबल रहेकाले साहसपूर्ण काम अघि बढाउन सक्नुहुनेछ। दाजुभाइ, सहकर्मी अथवा नजिकका साथीको सहयोगले रोकिएका काम फुटाउन सक्नुहुनेछ। लेखन, संचार, भेटघाट र यात्रासँग जोडिएका काममा उत्साहजनक प्रगति हुनेछ। आफ्नो क्षमता देखाउने अवसर पाउँदा पछि नहट्नुहोला। सानो प्रयासबाट ठूलो परिणाम निकाल्न सकिने भएकाले आज सक्रियता कायम राख्दा निकै राम्रो हुनेछ। शनिबार हनुमानजीको दर्शन एवं हनुमान चालिसा पाठ गर्दा आत्मबलका लागि शुभ मानिन्छ, तपाईँका लागि पनि निकै राम्रो हुनेछ। अब पाँचौं राशि सिंह राशि। सिंह राशि व्यक्तिहरूका लागि चन्द्रमा चौथो स्थानमा रहेकाले आज घर परिवार र व्यक्तिगत विषयले बढी ध्यान तान्नेछ। घरको वातावरणमा कहिलेकाहीँ मतभेद देखिए पनि समझदारीबाट मिलाउन सक्नुहुनेछ। सम्पत्ति, सवारी अथवा घर मर्म सम्हारमा आकस्मिक खर्च आउनेछ। आमाको स्वास्थ्य र ज्येष्ठ सदस्यको आवश्यकतालाई व्यवस्था नगर्नुहोला। बाहिरी प्रतिस्पर्धा भन्दा पारिवारिक व्यवस्थापनलाई प्राथमिकता दिँदा तपाईँको मनमा शान्ति छाउनेछ। आज शिव पार्वतीको पूजा गरी घरमा सुख शान्तिको कामना गर्दा निकै राम्रो हुने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ। अब छैटौं राशि कन्या राशि। कन्या राशि हुने व्यक्तिको लागि आज चन्द्रमा पाँचौं भावमा रहेकाले बुद्धि, अध्ययन र सृजनात्मक क्षमताले राम्रो साथ दिनेछ। विद्यार्थीका लागि जटिल विषयमा नयाँ समझदारी विकसित हुने सम्भावना रहेको छ। सन्तानसँग सम्बन्धित कामबाट सन्तोष मिल्दछ। प्रेम सम्बन्धमा आफ्नो भावना स्पष्टसँग राख्दा नजिकपन बढ्नेछ। नयाँ योजना अथवा लेखन सम्बन्धी काम शुरू गर्नका लागि आजको दिन उपयुक्त रहेको छ। नवमी तिथिको अवसरमा देवीको आराधना गर्दै दुर्गा सप्तशतीको स्मरण गर्नु निकै राम्रो हुनेछ, जसले तपाईँको मनोकामना पूर्ण हुनेछ। अब सातौं राशि तुला राशि। तुला राशि व्यक्तिहरूको लागि छैटौं भावको चन्द्रमाले आज चुनौतीको सामना गर्नुपर्ने दिन रहेको छ। कार्यालयमा जिम्मेवारी बढ्न सक्छ र सहकर्मी बीच प्रतिस्पर्धाको वातावरण बन्नेछ। ऋण, कानूनी झमेला अथवा पुरानो विवादसँग जोडिएको विषयमा कागजात सुरक्षित राख्नुहोला। शरीरमा आलस्य अथवा सामान्य अस्वस्थता महसुस भए पनि आरामका लागि समय निकाल्दा निकै राम्रो हुनेछ। विरोधीको गतिविधिमा बढी ध्यान दिनुभन्दा आफ्नै काममा केन्द्रित हुँदा राम्रो हुनेछ। आज शनिदेवको नाममा कालो तिल दान गर्दा प्रतिकूलता घटाउन सकिने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ। अब आठौं राशि वृश्चिक राशि। वृश्चिक राशि हुने व्यक्तिहरूका लागि आज सातौं स्थानको चन्द्रमाले साझेदारी र सम्बन्धका विषयलाई प्रमुख बनाउनेछ। जीवनसाथी अथवा व्यावसायिक सहयात्रीसँग महत्वपूर्ण विषयमा निर्णय हुनेछ। नयाँ ग्राहक अथवा परिचित व्यक्तिसँगको भेटले भविष्यमा फाइदा पुर्याउन सक्छ। प्रेम सम्बन्धमा भावनात्मक नजिकन बन्नेछ, तर आफ्नो अपेक्षा मात्र थुपर्नु उचित हुँदैन। व्यावसायिक सम्झौता गर्दा मौखिक सहमति भन्दा लिखितलाई आधार बनाउनुहोला। आज शिव पार्वतीको संयुक्त पूजा गरी दाम्पत्य सद्भावको कामना गर्दा निकै राम्रो हुने ग्रह गोचर रहेको छ। अब नवौं राशि धनुराशि। धनुराशि व्यक्तिहरूको लागि आज चन्द्रमा आठौं भावमा रहेकाले परिस्थितिले अचानक नयाँ मोड लिनेछ। गोप्य कुरा अरूलाई सुनाउँदा त्यसको गलत अर्थ लाग्न सक्छ, त्यसैले व्यक्तिगत विषयमा मौनता उपयोगी हुनेछ। आर्थिक कारोबारमा असावधानी गर्दा सानो नोक्सानी हुन सक्छ। स्वास्थ्यमा पुरानो समस्या दोहोरिए समयमा ध्यान दिनुहोला। अनुसन्धान साधना अथवा गम्भीर विषयको अध्ययनमा भने मन राम्रोसँग केन्द्रित हुन सक्छ। शनिबार शिव मन्दिरमा जल चढाएर शनिदेवको स्मरण गर्दा निकै राम्रो हुनेछ, तपाईँले चिताएको मनोकामना पूरा हुनेछ। अब दशौं राशि मकर राशि। मकर राशि व्यक्तिहरूको लागि चन्द्रमा नवौं भावमा रहेकाले भाग्य धर्म र गुरूजनसँग सम्बन्धित पक्षलाई बलियो बनाउनेछ। अनुभवी व्यक्तिको सुझावले कामको नयाँ बाटो देखाउन सक्छ। लामो यात्रा अथवा अध्ययनको योजना अघि बढाउन सकिनेछ। सरकारी तथा प्रशासनिक काममा अपेक्षित सहयोग प्राप्त हुने सम्भावना पनि रहनेछ। धार्मिक तथा सामाजिक गतिविधिमा सहभागी हुँदा नयाँ परिचय बन्न सक्छ। आज गौरी शंकरको स्मरण गर्दै ज्येष्ठ व्यक्तिको आशीर्वाद लिँदा निकै राम्रो हुनेछ। अब एघारौं राशि कुम्भ राशि। कुम्भ राशि व्यक्तिहरूका लागि आज चन्द्रमा दशौं भावमा रहेका छन्, जसको प्रभावले कामकाजमा व्यस्त बढाउनेछ। तर अपेक्षित नतिजाका लागि धैर्य गर्नुपर्ने देखिएको छ। कार्यालयमा नयाँ जिम्मेवारी आउन सक्छ र आफ्नो कार्यशैलीमाथि उच्च अधिकारीको ध्यान जानेछ। व्यवसायले पुराना हिसाब किताब मिलाउँदा राम्रो हुनेछ। बाँकी काम टुङ्ग्याउन उपयुक्त दिन रहेको छ। करियर सम्बन्धी निर्णयमा अरूको दबाव भन्दा आफ्नो दीर्घकालीन उद्देश्यलाई महत्व दिनुहोला। आजको दिन ठूलो छलाङ भन्दा स्थिर प्रगतिका लागि राम्रो रहेको छ। शनिदेवको पूजा गरी कर्ममा अनुशासन कायम राख्ने संकल्प गर्दा निकै राम्रो हुने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ। राशिफलको अन्त्यमा मीन राशि। मीन राशि व्यक्तिहरूका लागि आज चन्द्रमा एघारौं भावमा रहेका छन्, जसको प्रभावले लाभ र सम्पर्क विस्तारका लागि अवसर मिल्नेछ। पुरानो चिन्जानबाट उपयोगी सूचना अथवा कामको प्रस्ताव आउने सम्भावना रहनेछ। आर्थिक रूपमा अपेक्षा गरे भन्दा राम्रो उपलब्धि हात पर्न सक्छ। साथीभाइसँगको भेटघाटले भविष्यका योजनामा सहयोग पुर्याउनेछ। सामाजिक क्षेत्रमा आफ्नो भूमिका प्रभावकारी बनाउन सकिने समय पनि रहेको छ। मानव बेचबिखन विरूद्धको राष्ट्रिय दिवसका अवसरमा कुनै असहाय व्यक्तिको शिक्षा, सुरक्षा अथवा आवश्यकतामा सहयोग गर्दा आजको सबैभन्दा अर्थपूर्ण धार्मिक कर्म बन्न सक्ने देखिएको छ। राशिफलसँगै आजको एउटा ज्योतिषीय महत्वपूर्ण जानकारी। मेरोशिरा नक्षत्रलाई खोज, जिज्ञासा र नयाँ कुरा पत्ता लगाउने प्रवृत्तिसँग जोडिन्छ। त्यसैले आज अधुरो जानकारीका आधारमा निष्कर्ष निकाल्नु भन्दा तथ्य खोजेर निर्णय गर्दा विशेष उपयोगी मानिन्छ। बरियान पछि सिद्धि योग शुरू हुने भएकाले आजको दिनको पछिल्लो कामलाई निष्कर्षमा पुर्याउने प्रयास गर्न सक्नेछ। यो महत्वपूर्ण जानकारीसँग बोलाको आजको साई साइतेश्वर यात्राका लागि महत्वपूर्ण हुनेछ। सूर्य सिंह राशिमा चन्द्रमा वृष राशिमै रहनेछन्। त्यसैले दक्षिणदायक अन्य दिशाको यात्रा आज नगर्दा राम्रो हुनेछ। आज शनिबार परेकाले पूर्वतर्फको यात्रा गर्दै नगर्नुहोला। आज पूर्व पश्चिम र उत्तरतर्फको यात्रा तपाईँलाई बाध्यतावश गर्नै परेको छ भने धार्मिक उपाय अपनाएर आजको शुभ बेला पारेर यात्राको थालनी गर्न सक्नुहुनेछ। धार्मिक उपायमा अमला, सक्खर, गुँद अथवा दही खाएर आजको शुभ बेला पारेर यात्राको थालनी गर्दा राम्रो हुनेछ। त्यस्तै अर्को धार्मिक उपायमा घर नजिकै रहेको शिवालय, देवालय एवं देवी देवताका मन्दिरलाई दाहिना पारेर परिक्रमा गरी आजको शुभ बेला पारेर यात्राको थालनी गर्नुभएमा तपाईँलाई यात्रा जस लाग्ने छैन, यात्रा सफलतापूर्वक सम्पन्न हुनेछ। अब आजको शुभ लाभ अमृत बेला अथवा शुभ लाभ बेला बिहानमा 5:34 सात बजेर 12 मिनटसम्म काल बेला रहनेछ। काल बेला सबैभन्दा खराब बेला भएकाले यो समयमा कुनै पनि काम तथा कर्म यात्रा पनि नगर्दा राम्रो हुनेछ। बिहानमा 7:12 8:51 शुभ बेला रहनेछ। शुभ बेलामा यात्रा र नयाँ कामको शुभारम्भ गर्दा राम्रो हुनेछ। बिहानमा 8:51 10:29 रोग बेला रहनेछ। बिहानमा 10:29 मध्याहमा 12:08 उद्योग बेला रहनेछ। मध्याहमा 12:08 दिनमा 1:46 चर बेला रहनेछ। दिनमा 1:46 3 25 लाभ बेला रहनेछ। लाभ बेलामा आर्थिक कारोबार गर्दा राम्रो हुनेछ। दिनमा 3:25 5:03 अमृत बेला रहनेछ। अमृत बेला सबैभन्दा राम्रो बेला भएकाले यो समयमा राम्रो काम, महत्वपूर्ण काम यसअघि गर्न छुटेका र साथै रहेका काम सम्पन्न गर्दा राम्रो हुनेछ। दिनमा 5:03 साँझमा 6:41 समय फेरि काली बेला रहनेछ। शुभ लाभादी बेलाको रात्रितर्फ लागौं। साँझमा 6:41 8:03 शुभ बेला रहनेछ। साँझमा 8:03 राति 9:25 रोग बेला रहनेछ। राति 9:25 10:46 उद्योग बेला रहनेछ। राति 10:46 12:00 चर बेला रहनेछ। राति 12:00 1:30 लाभ बेला रहनेछ। राति 1:30 2:51 अमृत बेला रहनेछ। राति 2:51 4:13 काल बेला रहनेछ भने राति 4:13 भोलि बिहानमा 5:34 समय फेरि शुभ बेला रहनेछ। त्यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ बेला राम्रो हुनेछ, लाभ बेला भन्दा अमृत बेला सबैभन्दा राम्रो हुनेछ। त्यसैले जे काम गर्दा पनि शुभ लाभ र अमृत बेला पार्नुहोला, काल बेला छल्नुहोला। अब अन्तिममा आजको राहुकाल अर्थात् सबैभन्दा खराब समय बिहानमा 9:00 10:30 समय राहुकाल अर्थात् सबैभन्दा खराब समय रहनेछ। यो समयभित्र यात्रा, लेनदेन, ठुलो लगानी, नयाँ निर्णय, महत्वपूर्ण कामको थालनी केही पनि नगर्नुहोला।
1: हवस् त, सफलतामा राशिफल आजलाई यति नै। भोलि पुनः भेट हुने नै छ। सूचना, शिक्षा र मनोरञ्जनका लागि रेडियो सफलता 103.4 मेगाहर्ज सुन्दै गर्नुहोला। नमस्कार, शुभ दिन।
2: क्षयरोगका बिरामीले नियमित रूपमा नछुटाई 6 महिनासम्म स्वास्थ्य कर्मीको निगरानीमा औषधि खानुपर्छ अनि यो रोग पूर्ण रूपमा निको हुन्छ।
3: यो क्षयरोग सर्छ चाहिँ कसरी नानी?
2: फोक्सोको क्षयरोगीले खोक्दा हाच्छ्यु गर्दा क्षयरोगका कीटाणुहरू बाहिर निस्की हावामा रहेका हुन्छन्। निरोगी मानिसले श्वास लिँदा हावाको माध्यमबाट फोक्सोमा पुग्दछ र क्षयरोग सर्न सक्छ।
3: अनि यो क्षयरोग लागेको चाहिँ कसरी थाहा पाउने नानी?
2: छाती दुख्छ, खान मन लाग्दैन, वजन घट्दै जान्छ, साँझ पख हल्का ज्वरो आउँछ, 2 हप्ता भन्दा बढी लगातार खोकी लागिरहन्छ, खकारमा रगत देखिन्छ। यस्तो लक्षण देखिएमा तुरन्तै स्वास्थ्य संस्थामा गई खकार जचाउनु पर्दछ।
4: क्षयरोगबाट बच्न बच्चा जन्मिना साथ BCG खोप लगाऊ। समुदायमा रहेका क्षयरोगीहरू बेलैमा पत्ता लगाए स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रा र अवधिसम्म औषधि खुवाई क्षयरोग फैलनबाट रोकौं।
5: जनहितका लागि नेपाल क्षयरोग निवारण संस्था कास्की।
6: हामी सुरक्षित छौ, उनीहरू संकटमा छन्। जुन कपडा तपाईले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
5: सफा कपडा संकलनमा हातेमालो गरौं, पुरानो तथा सफा कपडाहरू सहयोग गरौं।
6: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
5: कपडामा केवल कपडा मात्र होइन, तपाईँको माया र सम्मान पनि हुन्छ।
6: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउ, सफा कपडा संकलन अभियानलाई सफल पारौ।
5: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौ।
6: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 9856011 86, 9846035111। सम्पर्क नम्बर फेरि एकपटक 9846035111।
7: सफलता स्टुडियो टाइम।

0: नमस्कार, जहाँ संचार त्यहाँ विकास, रेडियो सफलता 103.4 मेगाहर्जले तयार पारेको बिहान 6 बजेको खबर संगालोमा समाचार कक्षबाट म मधुको हार्दिक स्वागत छ। खबर संगालोको शुरूमा मुख्य खबरका शीर्षकहरू। जीवित भेटिने आशा मरेपछि कुशको प्रतिमा बनाएर पोखराका अधिकारीको अन्त्येष्टि। सन्तानेश्वरमा महायज्ञ जारी, 3 दिनमै 1.5 करोड़ संकलन। कास्की प्रहरी परिसरमा एकीकृत सेवा शुरू, राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनका लागि साथै प्रदेशमा सरकारवालासँग सरसल। रसुवा बारीमाथि 1000 जनाभन्दा धेरैको उद्धार, 1287 सब पहिला प्रधानमन्त्री सार अस्ट्रेलियाका समकक्षी बीच टेलिफोन वार्ता। संयुक्त राष्ट्रसँग नेपाललाई 4.96 करोड़ अमेरिकी डलर सहयोग गर्ने, चीनले नेपालसँग आपतकालीन मौसम सूचना निरन्तर आदान प्रदान गर्ने। र अस्ट्रेलिया भ्रमणमा रहेको नेपाली टोलीले एक दिवसीय अभ्यासमा लगातार 2 हार। प्रत्येक वर्ष भदौ कृष्ण अष्टमीका दिन मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व हिजो शुक्रबार वैदिक सनातन धर्मावलम्बीले देशभर भगवान श्रीकृष्णको विधि अनुसार पूजा आराधना गरी श्रद्धापूर्वक मनाएका छन्। श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा देशभरका कृष्ण मन्दिरमा बिहानदेखि भक्तजनको घुइँचो लागेको थियो। ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान श्रीकृष्णको जन्म द्वापर युगमा भाद्र कृष्ण अष्टमीको मध्यरातमा भएकाले हिजोको दिनलाई श्रीकृष्ण जन्माष्टमी र रातलाई मोहरात्रि भनिन्छ। यस दिन देशभरिका मन्दिरमा भगवान श्रीकृष्णको पूजा आराधना, प्रवचन, भजन कीर्तन गर्नका साथै विशेष गरी महिला पुरूष व्रत बसी रातभर जागरण बढ़ाउने चलन रहेको छ। अन्याय, अत्याचार र राक्षसी प्रविधिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान विष्णुको 8 अवतारका रूपमा वासुदेव र देवकी पुत्रका रूपमा जन्मनुभएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेको प्रमाणित गर्नेछ। जन्माष्टमीका दिन पाटनको मंगल बजार स्थित प्रसिद्ध कृष्ण मन्दिर ठूलो मेला लागेको छ। प्राचीन कालदेखि नै पाटनको कृष्ण मन्दिरमा भक्तजनको ठूलो उपस्थिति रहने गर्छ। यसै गरी राजधानीको उत्तर पूर्वी भेगस्थित कागेश्वरी मनोहरा नगरपालिका 8 स्थित गोठाटारमा रहेको नवतन धाममा पनि भक्तजनको घुइँचो लागेको थियो। उत्तरी भेग स्थित बुढानीकण्ठमा रहेको अन्तर्राष्ट्रिय श्रीकृष्ण भावनामृत संघको कार्यालय परिसरमा अवस्थित कृष्ण मन्दिरमा पनि भक्तजनको भीड़ लागेको छ। यसै उपलक्ष्यमा काठमाडौँका विभिन्न धार्मिक संघ संस्थाहरूद्वारा श्रीकृष्णको झाँकी सहित शोभायात्रा तथा रथयात्रा निकाल्ने चलन छ। शोभायात्रा तथा रथ तथा भने भाद्र कृष्ण नवमीका दिन निकाल्ने गरिन्छ। अष्टमीको मध्यरातमा भगवान श्रीकृष्णको जन्म भएको खुशियारीमा नवमीका दिन रथयात्रा निकाल्ने गरिएको हो। कुरूक्षेत्रमा कौरवहरूसँगको लड़ाईमा संलग्न पाण्डव मध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयं श्रीकृष्णका मुखर बिन्दुबाट व्यक्त श्रीमद भागवत गीता पवित्र ग्रन्थ मानिन्छ। छोटकरीमा गीता नामले समेत चिनिने यो ग्रन्थ विश्वमै सबैभन्दा बढ़ी भाषामा अनुवाद भएको विश्वास गरिन्छ। बाल्यकालदेखि आफ्ना चरित्र चित्र लीला देखाएका श्रीकृष्णले पुतना कंस, जरसन्धा र शिशुपाल जस्ता दानवी प्रवृत्तिको संहार गर्नुभएको महाभारत लगायत शास्त्रीय र पौराणिक ग्रन्थमा उल्लेख छ। धर्म स्थापनाका लागि युग युगमा जन्म लिन्छु भन्ने कुरूक्षेत्रमा अर्जुनलाई सत्यको पक्षमा लाग्नेको रक्षा, असत्यको पक्षमा लाग्नेको संहार गर्न अवतार लिने गरेको प्रसंग पनि विभिन्न ग्रन्थमा उल्लेख गरिएको छ। घर घरमा बालबालिकालाई श्रीकृष्णको स्वरूप सिंगारले प्रचलन पनि नेपाली समयमा बढ़न थालेको छ। विद्यालयले पनि बालबालिकालाई श्रीकृष्ण र राधाका रूपमा सिंगारेर यो संस्कृति पर्व मनाउँछन्। हिजो दिनभर व्रत बसेका भक्तजन रातिमा भने जागराम बसेर श्रीकृष्णको स्वागतम गर्छन्। यस अवसरमा हिजो सरकारले सार्वजनिक विदा पनि दिएको थियो। यसै अवसरमा वैदिक उद्योग संघले आयोजना गरेको कार्यक्रममा स्वामी श्याम चेतना बाबाले श्रीकृष्ण तत्वलाई बुझेर त्यसलाई व्यवहारमा उतार्नु पर्नेमा जोड़ दिएका छन्। श्रीकृष्ण तत्व बुझ्न गीताको अध्ययन एवं साधना गरी त्यसलाई व्यवहारमा उतार्नु पर्ने उहाँले जोड़ दिनुभएको छ। यसैबीच पोखराका विभिन्न मठ मन्दिरहरूमा पनि श्रीकृष्ण जन्माष्टमी मनाइएको छ। विशेष गरेर पोखरा साथ माचपा रत्नचोकमा रहेको श्रीकृष्ण प्रणामी मन्दिरमा पनि भक्तजनहरूको विशेष घुइँचो लागेको थियो। त्यस्तै गरी वडा नम्बर 7 घारीपाटामा रहेको राधाकृष्ण मन्दिरमा पनि श्रद्धालु भक्तजनहरूको घुइँचो लागेको थियो। त्यति गरी पोखरा 17 डेमसाटमा रहेको राधाकृष्ण मन्दिरमा पनि भक्तजनहरूले विशेष पूजा आजा गरेर श्रीकृष्ण जन्माष्टमी मनाएका छन्। यसैबीच विभिन्न स्थानमा रहेका राधाकृष्ण मन्दिरहरूमा भक्तजनहरूको घुइँचो लागेको थियो। पोखरा 14 समावेशी टोलका गोविन्द अधिकारी रसुवा टिमुरे भन्सारका कर्मचारी थिए। भोटेको सीमा आएको बारीमा परेर सम्पर्कविहीन भएका 10 दिन बितिसक्दा समेत उनको अत्तो पत्तो भएन। बाढ़ी आएकै दिनदेखि सम्पर्कविहीन उनलाई जीवित भेट्ने आश मरेपछि 10औं दिनमा आफन्तले कुशको प्रतिमा बनाएर अन्त्येष्टि गरेका छन्। उनको कुशको शव शुक्रबार रामघाट स्थित सेती नदीमा सेलाइएको हो। अनेक प्रयत्नका बावजूद नभेटिएपछि परिवारले आश मारेर कुशको शव बनाएर अन्त्येष्टि गरिएको छिमेकी घनश्याम पाण्डेले जानकारी दिनुभयो। सम्पर्कविहीन भएको दिनदेखि नै खोजी शुरू गरेको हो। उहाँले भन्नुभयो, बाढ़ी गएको ठाउँ रसुवादेखि काठमाण्डु पोखरा चितवनसम्म खोज्दा पनि कहीँ पत्ता लागेन। त्यसपछि बाढ़ीमै परेर मृत्यु भएको निष्कर्ष निकाल्दै दाह संस्कार गरियो। अधिकारीसँगै टिमुरे भन्सारमा काम गर्ने अन्य कर्मचारीले पनि उनी बाढ़ी आउँदा भन्सार कार्यालयमै रहेको र बाढ़ीमा गरेको परेको विपद बताएपछि आफन्त र परिवार अधिकारीको मृत्यु भएको निष्कर्षमा पुगेको उनको भनाइ छ। आफ्ना आफन्त सबैकोमा खोज्दा समेत भेटिएन। उहाँले भन्नुभयो, सबै आशाको ढोकाहरू बन्द भएपछि जिउँदो नरहेको निष्कर्षमा आफन्त पुगे। अधिकारीको कुशको प्रतिमा छोरा विनयले दापगति दिए। त्यसपछि चौथे समावेशी टोल स्थित अधिकारी निवासबाट कुशको प्रतिमा सहितको शव निकालेर रामगढ पुर्याएको थियो। 6 महिना अघि टिमुरे भन्सार सुरुवा भएका अधिकारीलाई सरसुवा बस्ने मन थिएन। शुरूमा आफैले रोजेर गएको ठाउँ भौगोलिक जटिलता र केही भाई भइहाले भागेर जाने ठाउँ समेत नभएको खोज देखेर उनी रसुवामा नबस्ने मूडमा थिए। सरुवाका लागि उनले प्रयास पनि गरेको छिमेकी माधव बरालले जानकारी दिए। सरुवाका लागि काठमाण्डुसम्म धाए। नेपाल पत्रकार महासंघका अध्यक्ष समेत रहेका उनले भने, तर एक वर्ष नपुगे सरुवा नमिल्ने भनेपछि निराश भएर रसुवा फर्किए। श्रीमानको मृत्युपछि श्रीमती मञ्जु भाबलिन्छिन्। अर्ध बेहोश जस्तै रहेकी उनी बारम्बार श्रीमान खोई भन्दै बरबराउँछिन्। श्रीमानले बाढ़ी पहिरो आए भागेर जाने ठाउँ छैन भन्ने गरेको स्मरण गर्दै उनी बरबराउँछिन्। के दशा आइलाग्यो हामीलाई, आखिर उहाँले जे भन्नुहुन्थ्यो त्यही भयो। सरुवा नमिलेपछि अधिकारी तीज पर्व मनाउन घर आउने तयारीमा थिए। घरमा आमा श्रीमतीदेखि 4 दिदी बहिनीहरूलाई भिडियो कल गरेर आफू तीजमा घर आउने जानकारी समेत गराइसकेको दिदी लीलाले बताउँछिन्। तीजको कोसेली भन्दै कपड़ा समेत किनेर ल्याएको छु भन्दै देखाउँथ्यो। बिलौना गर्दै उनले भनिन्, सबलाई हँसाउथिस, जत जाने बेला रुवाएर गइस्। एकमात्र छोरो गुमाएपछि अधिकारी कि आमा तिनी मायाको होस सहवास छैन। छोरा हराएदेखि निन्द्रा हराएको उनको आँखामा आँसुको भेल अझै रोकिएको छैन। छोरा आउने आश मारे पनि सारा टुरो टुटेकोमा उनी म जाने बेलामा त छाडेर गइस् भन्दै विलना गरिरहन्छिन्। सामाजिक कार्यमा सधैँ अग्रसर हुने अधिकारी भोटेकोसीको बाढ़ीमा परेर बेपत्ता भएपछि उनको गाउँ समावेशी टोलमा सन्नाट छाएको छ। घरमा हुँदा सधैँ मुरली बजाएर गाउँलेलाई आह्लादित बनाउने अधिकारी नहुँदा गाउँले शोकमा डुबेको छ। विवाह वर्तबन्धदेखि गाउँमा हुने हरेक भोज भतेरमा उनी नै अघि सर्थे। सबैसँग घुलमिल गर्ने र सहयोग गर्ने बानी रहेको भन्दै छिमेकी बरालले भने, उहाँ साँच्चैकै आँखामा राख्दा पनि नबिजाउने व्यक्ति हुनुहुन्थ्यो। कास्की भोटेकोसी बाढ़ीमा परेर सम्पर्कविहीन भएका कास्कीका 2 जना सम्पर्कमा आएका छन्। यसैबीच भोटेकोसीमा आएको बाढ़ीका कारण सम्पर्कविहीन भएका कास्की 12 जना मध्ये 2 जना सम्पर्कमा आएको कास्की प्रशासनले जनाएको छ। सम्पर्कविहीन भनिएका पोखरा 15 का 38% सम्प्रकाश थापा र सोही ओडाकी 33% मनु बुढा सम्पर्कमा आएको प्रशासनको सूचनामा उल्लेख छ। कास्की जिल्लाका 12 जना नागरिक भने अझै बेपत्ता छन्। उनीहरूको खोजी कार्य जारी रहेको जनाएको छ। पोखरा महानगरपालिका 5 पर्साङ स्थित सन्तानेश्वर महादेव मन्दिर पुनर्निर्माणका लागि आयोजित श्रीमद भागवत महापुराण सप्ताह ज्ञानमा यज्ञमा 3 दिनमा 1,05,00,000 रूपियाँ संकलन भएको छ। मायाको दोस्रो दिनसम्म 85,00,000 रूपियाँ संकलन भएकोमा तेस्रो दिन 26,00,000 रूपियाँ सहयोग प्राप्त भएको अर्थ समिति संयोजक केशव प्रसाद अधिकारीले जानकारी दिनुभयो। तेस्रो दिन श्रीकृष्ण जन्माष्टमी समेत परेकाले महायज्ञमा भक्तजनको उत्साहजनक सहभागिता रहेको थियो। तेस्रो दिन सहयोग गर्नेमा राजेश कुमार गंगा कार्कीबाट 1,11,111 रूपियाँ, लोकनाथ शर्मा र सूर्यबहादुर कुमारबाट जनै 55,555 रूपियाँ, सुमित्रा देवी खत्रीबाट 51,555 रूपियाँ, विश्वराज कोरेला भगवानबाट 51,151 रूपियाँ तथा द्रोण बन्धु भुत्याल गीता भुत्यालबाट 51,117 रूपियाँ रहेका छन्। यस्तै रामेश्वर ढुङ्गानबाट 30,535 रूपियाँ, गोविन्द सुमित्रा केसी नमुना आदर्श आमा समूह र झलकनाथ नानुमया आचार्यबाट जनै 25,555 रूपियाँ सहयोग प्राप्त भएको छ। शिवप्रसाद पवित्र सुनिता वाग्ले र डाक्टर गोविन्दराज बालकुमारी पौड्यालबाट जनै 25,525 रूपियाँ तथा इन्द्रप्रसाद पराजुलीबाट 25,500 रूपियाँ सहयोग प्राप्त भएको आयोजकले जनाएको छ। यसअघि मन्दिर संरक्षक परिवारका सुरेश चन्द्र कोइराला, शान्ति कुमारी कोइराला, सूर्य कोइराला, लक्ष्मण प्रसाद कोइराला र सुभाष चन्द्र कोइरालाबाट 35,00,000 रूपियाँ सहयोग प्राप्त भएको थियो। मन्दिर व्यवस्थापन समिति अध्यक्ष शिवप्रसाद पराजुली सहित श्रीराम शम्भु पुरूषोत्तम र विश्वनाथ पराजुलीबाट 10,03,000 रूपियाँ तथा कार्य समिति व्यवस्थापन समिति र शुभेच्छुकबाट 30,00,000 रूपियाँ सहयोग प्राप्त भएको थियो। महायज्ञको तेस्रो दिन भारदेवक डाक्टर भोजराज न्यौपाने प्रमुख अतिथि र प्रमुख वाचक पण्डित दीप प्रसाद पौडेल रहेका थिए। भदौ 25 गतेदेखि सञ्चालन हुने महायज्ञमा संगीतमय श्रीमद भागवत कथा, देवलीला तथा विभिन्न धार्मिक कार्यक्रम भइरहेका छन्। अग्रज गायक एवं संगीतकार धनबहादुर गुरूङ पोखरामा सम्मानित भएका छन्। लोकबहादुर गुरूङ स्मृति प्रतिष्ठानले आयोजना गरेको वरिष्ठ संगीतकर्मी स्वर्गीय लोकबहादुर गुरूङको 12 स्मृति दिवसका अवसरमा उनलाई सम्मान गरिएको हो। पोखरामा शुक्रबार आयोजित कार्यक्रममा गुरूङ समुदायका चर्चित गायक तथा संगीतकार गुरूङलाई 51,000 नगद दोसल्ला फेर्ता तथा सम्मान पत्र प्रदान गर्दै सम्मान गरिएको हो। गुरूङ समुदायको भाषा, संस्कृति, कला र संगीतको संरक्षण तथा प्रवर्धनमा पुर्याएको योगदानका कदर स्वरूप सम्मान गरिएको संस्थाले जनाएको छ। कार्यक्रममा स्वर्गीय लोकबहादुर गुरूङले नेपाली तथा गुरूङ कला संस्कृतिको क्षेत्रमा पुर्याएको योगदानको स्मरण गर्दै उहाँले योगदान र सिर्जनालाई नयाँ पुस्तालाई पुर्याउनु पर्नेमा जोड़ दिएका थिए। सम्मान ग्रहण गर्दै गुरूङले आफूले कला, संगीत र संस्कृतिको क्षेत्रमा गर्दै आएको योगदानको कदर स्वरूप प्राप्त सम्मानले थप जिम्मेवारी र ऊर्जा प्रदान गरेको बताउनुभयो। गण्डकी प्रदेश सरकारका सांसद एवं चलचित्र निर्माता वेदबहादुर गुरूङ श्यामको अध्यक्षतामा कार्यक्रम भएको थियो। प्रतिष्ठानले हरेक सोमवर्ष स्वर्गीय लोकबहादुर गुरूङको स्मृतिमा विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वलाई सम्मान गर्दै आइरहेको छ। चियाने प्रोफाइलका लागि जिल्ला प्रहरी कार्यालय कास्कीले एकीकृत सेवा सञ्चालनमा ल्याएको छ। रसुवा बाढ़ीका कारण हराएका व्यक्तिहरूको खोजतलास सब पहिचानका निम्ति नजिकको आफन्तबाट डीएनए प्रोफाइलिङको लागि निवेदन, मंजूरीनामा फारम भर्ने, रगतको नमूना संकलन कार्य यसअघि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट हुने गरेको थियो। तर रगतको नमूना कार्यलाई सहज र सरल बनाउने भन्दै कास्की प्रहरीले आजदेखि नै आफ्नै कार्यालय परिसरबाट सेवा शुरू गरेको जनाएको छ। यस सेवाबाट पीड़ित आफन्तले सरल रूपमा सेवा पाउन सक्ने अपेक्षा कास्की प्रहरीले लिएको छ। विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रमलाई समय सापेक्ष, व्यावहारिक, जीवन उपयोगी तथा प्रभावकारी बनाउन सातै प्रदेशमा सरकारवालासँग प्रत्यक्ष छलफल गरी सुझाव तथा पृष्ठपोषण संकलन गरिने भएको छ। विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप 2076 परिमार्जनका लागि पाठ्यक्रम विकास केन्द्रको सहजीकरणमा राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जन कार्यदलले भदौ 24-30 गतेसम्म सातै प्रदेशका 28 जिल्लामा पुगेर शिक्षक, विद्यार्थी, प्रधानाध्यापक, अभिभावक, विज्ञ, नीति निर्माण तथा अन्य सरकारवालासँग अन्तर्क्रिया गर्ने भएको छ। सातवटा टोली प्रदेशगत रूपमा परिमार्जन हुनेछ। पहिलो चरणमा 28 जिल्लामा सरकारवालासँग अन्तर्क्रिया गरिनेछ। दोस्रो चरणमा 70 शिक्षा विकास तथा समन्वय इकाईबाट सुझाव लिइनेछ। राष्ट्रिय पाठ्यक्रम तथा मूल्यांकन परिषदको बैठकको निर्णय अनुसार गत वैशाखमा प्राध्यापक डाक्टर बालचन्द्र लुइटेलको संयुक्तमा कार्यदल गठन गरिएको थियो। कार्यदल अन्तर्गत रहेको 12 विषयगत समूहले प्रदेश तथा जिल्ला स्तरमा पुगेर सुझाव संकलन गरेछन्। कार्यदलको संयोजक प्राध्यापक डाक्टर बालचन्द्र लुइटेलले विद्यालय शिक्षा सुधारका लागि पाठ्यक्रममा समेट्नुपर्ने विषय पहिचान गर्न विद्यालय समुदायका सवाल तथा कमजोर पक्ष बुझ्न आवश्यक रहेको बताएका छन्। छलफलका क्रममा विद्यालय शिक्षाको प्रमुख लक्ष्य विद्यालय तहमा व्यवहारमा उतार्न सकिने शिक्षा, प्रारम्भिक बाल विकासदेखि माध्यमिक तहसम्मको वर्तमान संरचना, विद्यार्थीको उमेर तथा विकासात्मक आवश्यकता र सिकाइको निरन्तरताका विषयमा सुझाव संकलन गरिनेछ। त्यसै गरी पाठ्यभार, शिक्षकको दृष्टिकोण, प्राविधिक तथा व्यावसायिक शिक्षा तथा तालिम, रैथानी तथा स्थानीय ज्ञानको समावेश, डिजिटल प्रविधि तथा कृत्रिम बुद्धिमत्ता, विद्यार्थीमा उचित व्यवहारको विकास, मानव मूल्य, नैतिक शिक्षा तथा नागरिक शिक्षा लगायतका विषयमा पनि सरकारवालासँग राय मागिनेछ। कार्यक्रम अन्तर्गत कोशी प्रदेशको मोरङ, धनकुटा र सङ्खुवासभा तथा मधेस प्रदेशको 8 जिल्लामा छलफल हुनेछ। बागमती प्रदेशका मकवानपुर, दोलखा र काठमाडौँ, गण्डकी प्रदेशका कास्की, तनहुँ र गोर्खा तथा लुम्बिनी प्रदेशका रूपन्देही, दाङ, बाँके र प्युठानमा पनि सुझाव संकलन गरिनेछ। त्यसै गरी कर्णाली प्रदेशका सुर्खेत, दैलेख र मुगु तथा सुदूरपश्चिम प्रदेशका कैलाली, डडेलधुरा र बैतडी र डोटीमा सरकारवालासँग अन्तर्क्रिया गरिनेछ। प्रत्येक प्रदेशमा सामाजिक विकास मन्त्रालय, स्थानीय तह, संस्थागत विद्यालय तथा शिक्षा विकास तथा समन्वय इकाई लगायतका प्रतिनिधित्व रहने गरी सातवटा समूह परिचालन गरिएको छ। सरकारले रसुवाको भोटेको शिव नदीमा आएको भीषण बाढ़ीले क्षति पुर्याएका दुईवटा झुलुङ्गे पुलको मर्मत शुरू भएको जनाएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार बाढ़ीले मुगलिनदेखि ट्युमेरेसम्म रहेका 64 झुलुङ्गे पुल मध्ये 53 क्षति पुगेको थियो। सरकारी अधिकारीहरूले प्रभावित क्षेत्रमा पुगेर मूल्याङ्कन गर्दा क्षति पुगेका 53 मध्ये 20 झुलुङ्गे पुलको मर्मत गर्नुपर्ने निष्कर्ष निकालेका थिए। कार्यालयको भनेको छ, क्षतिग्रस्त पुल मर्मतका लागि सरकारले भदौ 17 गते कार्यादेश जारी गरेको थियो। यसमध्ये मोहन दोवान मास्टर कालिका थान मलिङ्गा मजुवाटार केउरेनी गहते र पिमलटार जागराम खोला झोलुङ्गे पुलको मर्मत प्रगति भएको छ। यी 5 झोलुङ्गे पुल 1 महिनाभित्र मर्मत सम्पन्न हुनेछन्। पुननिर्माण गर्नुपर्ने 33 झोलुङ्गे पुलका लागि भने भदौ 17 गते बोलपत्र आह्वान भइसकेको कार्यालयले जनाएको छ। रसुवाको भोटेकोशी बाढ़ी पीड़ितको पुनर्स्थापनाका लागि जग्गा पहिचान गर्न भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सहसचिवको नेतृत्वमा समिति गठन गरेको छ। नापी विभागका महानिदेशक प्रकाश जोशीका संयोजकत्वमा समिति गठन गरिएको मन्त्री प्रतिभा रावलले सचिवालयले जानकारी दिएका छन्। समितिमा संघीय मामिला महाशाखाका प्रतिनिधि, पूर्वाधार मन्त्रालयका प्रतिनिधि, भूमि व्यवस्थापन तथा अभिलेख विभागका निदेशक, सम्बन्धित जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी, सम्बन्धित पालिकाका प्रमुख प्रशासकीय अधिकारी, जिल्ला समन्वय अधिकारी, जिल्ला प्रहरी कार्यालय तथा सशस्त्र प्रहरी बलका प्रतिनिधि, भूमि व्यवस्था प्रशासन कार्यालय प्रमुख र नापी कार्यालय प्रमुख सदस्य रहेका छन्। उपसचिव दामोदर वाग्ले समितिको सदस्य सचिव हुनुहुन्छ। समितिलाई बाढ़ीका कारण झरजग्गामा क्षति भई व्यवस्थापित भएका पुरानै ठाउँमा बसोबास गर्नको जोखिमपूर्ण भएको तथा जोखिम हुँदाहुँदै पनि प्रभावित क्षेत्रमा बसोबास गरिरहेको परिवारको यथार्थ विवरण पहिचान गर्ने जिम्मेवारी दिएको मन्त्री रावलले सचिवालयले जानकारी दिएको छ। समितिले बाढ़ी पीड़ित परिवारको पहिचान पुनर्स्थापनाका लागि आवश्यक जग्गाको छनौट, स्थलगत अध्ययन, प्राथमिक विपद जोखिम मूल्याङ्कन तथा अस्थायी बसोबासका लागि आवश्यक कानूनी प्रक्रियासम्मको विषय समेटेर सुझाव तथा सिफारिश सहितको प्रतिवेदन मन्त्रालयमा पेश गर्नेछ। माथिले त्रिशूल 3A जलविद्युत आयोजनाको सुरुङबाट एउटा शव निकालिएको उद्धार कर्मीले बताएका छन्। उद्धार टोलीले सुरुङबाट निकालेको शवको पहिचान हुन बाँकी रहेको बताएका छन्। यसअघि यो आयोजनाको सुरुङबाट विभिन्न नेपाली सेना प्रहरी, नेपाल प्रहरी र नेपाल विद्युत प्राधिकरणको टोलीले सप्तरीका सञ्जय शाह र काठमाडौँका कवीर महर्जनलाई जीवित उद्धार गरेको थियो। माथिले त्रिशूल 3A आयोजनाको सुरुङभित्र 42 इन्जिनियर तथा कर्मचारी फँसेको हुन सक्ने नेपाल विद्युत प्राधिकरणको अनुमान छ। आयोजनाको भूमिगत विद्युत गृह क्षेत्रमा खोजी तथा उद्धार अभियान चलिरहेको छ। सुन्दै हुनुहुन्छ रेडियो सफलतामा खबरसँग आलो। अब एकैछिन विश्रामको पालो।
1: श्री कृष्ण गोविन्द हरे मुरारी, हे नाथ नारायण वासुदेव।
2: होइन न अगाडि मूर्ति छ न त केही पूजाको सामग्री छ, त्यसै के को श्रीकृष्ण भनिरहेको नि।
3: अब राम्रा राम्रा देवताको मूर्ति पाउने त ठाउँै छैन, अनि यसै नभनेर के गर्नु त।
2: नेपाल आर्ट्स एन्ड मूर्ति कलामा जानु न, यसरी बोर बनाउनै पर्दैन नि।
4: हजुर, आफ्नै अर्डर बमोजिम विभिन्न देवी देवताको मूर्ति, नागको मूर्ति, बसाहा, शालिक, मन्दिरको गजुर लगायतका आकर्षक तथा कलात्मक मूर्ति होलसेल तथा खुद्रा मूल्यमा आवश्यक परे हामीलाई सम्झनुहोस्। सम्पर्क नेपाल आर्ट्स मूर्ति केन्द्र, पोखरा 2 नालामुख, कलाकार बाबुराम बस्ताकोटी। सम्पर्क नम्बर 9841775694, 9191924.
5: के हेरेर टोलाए कि? अहो, कति राम्रो गहना लगाए कि, फेरि राखु जस्तो कता बनाएछ?
6: कता हुनु नि, पोखरा गैरापाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि। त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि।
5: ए हो र, म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि।
7: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कारीगरहरूद्वारा बनाइन्छ, साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ।
6: सम्पर्क दीप सुनचाँदी दोकान, गैरापाटन 4 पोखरा, प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा। मोबाइल नम्बर 9852121050, 9251 2714।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साथफेरका साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समीक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 0161535904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462899।
2: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, यी बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
3: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि, पोखराको 0 किलोमिटरमा हो। त्यही जानुहोस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
2: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
4: सम्पर्क नव विद्या सदन स्टेसनरी, पोखरा 5 0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 0165536651। सम्झनुहोस् है, नव विद्या सदन स्टेसनरी, 0 किलोमिटर 5, पोखरा।
5: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी नवमोडन फर्निसिङ सेन्टर, पोखरा 7 मासबारमा।
6: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर, पोखरा 7 मासबार, मदरल्यान्ड मावि सँगै। सञ्चालक गुरुप्रसाद बराल, मोबाइल नम्बर 98460201127।
5: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।
7: एकैछिनको विश्रामपछि खबर संगालमा पुनः स्वागत छ। अब प्रधानमन्त्री वारेन्द्र शाह र अस्ट्रेलियाका समकक्ष एन्थोनी अल्बानीज बीच टेलिफोन वार्ता भएको छ। हिजो बिहान भएको टेलिफोन वार्तामा प्रधानमन्त्री शाहले बाढ़ीपछि नेपाल कठिन परिस्थितिबाट गुज्रिरहेको बेला अस्ट्रेलियाली समकक्षीसँग संवाद हुनु महत्वपूर्ण भएको बताउनु भएको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालले जानकारी दिनुभयो। प्रधानमन्त्री शाहले गएको भदौ 10 गते रसुवाको भोटेकोसी नदीमा भीषण बाढ़ी आउँदा जनधन र भौतिक पूर्वाधारमा पुगेको क्षतिप्रति अस्ट्रेलिया सरकार तथा त्यहाँका नागरिकले देखाएको ऐक्यबद्धताप्रति कृतज्ञता व्यक्त गर्नुभयो। साथै उहाँले नेपालको यो विपत्मा उद्धार तथा राहत कार्यमा अस्ट्रेलियाले गरेको सहयोगको प्रशंसा गर्नुभयो। अस्ट्रेलियाले आर्थिक सहयोग तथा विशेषज्ञ सहित ड्रोन अपरेटरको टोली र आवश्यक राहत सामग्री पठाएको छ। प्रधानमन्त्री शाहले रसुवा बाढ़ीका कारण विवक्ता भएका अस्ट्रेलियाली नागरिकको पनि खोजी कार्य तीव्र पारिरहेको जानकारी गराउनु भएको छ। संवादका क्रममा अस्ट्रेलियाका प्रधानमन्त्री अल्बानीजले विपदका कारण नेपालले भोगिरहेको कठिनाई बारे चासो र चिन्ता व्यक्त गर्नुभएको थियो। रसुवाको भोटेको सीमा गएको 10 गते आएको विनाशकारी बाढ़ीमा परेका मध्ये अहिलेसम्म 1287 जनाको शव भेटिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार दिउँसो 12:30 बजेसम्म 8 जिल्लामा यी शव भेटिएका हुन्। अहिलेसम्म रसुवामा 140, नुवाकोटमा 184, धादिङमा 63, गोर्खामा 72, तनहुँमा 38, नवलपरासीमा पूर्वमा 219, नवलपरासी पश्चिममा 212 र चितवनमा 357 शव भेटिएका छन्। प्राधिकरणका अनुसार बाढ़ी प्रभावित क्षेत्रबाट अहिलेसम्म 13,693 जनाको उद्धार भएको छ। 5,083 जना अझै सम्पर्कविहीन रहेका छन्। यस्तै बाढ़ीमा परेर घाइते भएका 5,397 जना मध्ये 304 जना उपचारपछि डिस्चार्ज भएका छन्। उद्धार गरिएका मध्ये 4,521 जना विभिन्न होल्डिङ सेन्टरमा बसिरहेको प्राधिकरणले जनाएको छ। नुवाकोटमा 3,181, रसुवामा 1,141 र धादिङमा 169 जना होल्डिङ सेन्टरमा बसिरहेका छन्। यस्तै माथिल्लो त्रिशुल 3A जलविद्युत आयोजनाको सुरुङभित्र फँसेका 2 जनाको 10 दिनपछि हिजो बिहान जीवितै उद्धार भएको छ। बाढ़ी प्रभावित क्षेत्रमा उद्धार तथा राहतसँगै घाइते तथा बिरामीको उपचारलाई प्राथमिकतामा राखिएको प्राधिकरणले जनाएको छ। भोटेकोसी बाढ़ीपछि रूलो जनधनको क्षति भएको र धेरै नागरिक अझै सम्पर्कविहीन रहेकाले खोजी, उद्धार, उपचार तथा राहतको कामलाई थप तीव्र पारिएको सरकारको भनाइरहेको छ। यसैबीच प्रधानमन्त्री बालन शाहले हिजो श्रीकृष्ण जन्माष्टमीको अवसरमा रसुवा भोटेको

बाढ़ी प्रभावित क्षेत्र का बाल बालिका समझाउँदै विपद को पीड़ा में रहकर नानी बाबूहरूप्रति भावुक सन्देश दिएका छन्। शुक्रवार सामाजिक सञ्जाल फेसबुक मार्फत सार्वजनिक गर्दै प्रधानमंत्री शाहले जन्माष्टमी का दिन अधिकांश बाल बालिका राधा कृष्ण को भेष में रमाई रहँदा बाढ़ी प्रभावित क्षेत्र का बाल बालिका भने पीड़ा में रहकर उल्लेख कर आज श्रीकृष्ण जन्माष्टमी ससाना नानी बाबूहरू राधा कृष्ण को रूप में सिंगारिएर मक्खन खानेर रमाउने दिन हो उहाँले लेख्नु भएको छ। तर यसपालीको यो उत्सव रसुवा भोटेपछि बाढ़ी प्रभावित क्षेत्र का नानी बाबूहरूका लागि त्यसरी खुशी हुन सक्नु भएन। उहाँहरू गहिरो पीड़ामा हुनुहुन्छ। उहाँले बाढ़ीका कारण कतिपय बाल बालिकाको आँखाले आफ्ना बुबा आमा र आफन्त खोजिरहेको हुन सक्ने भन्दै प्रभावित बाल बालिकाको अवस्थाप्रति संवेदनशील बन्न आग्रह गर्नुभएको छ। प्रधानमन्त्री शाहले बाढ़ीपछि गम्भीर घाइते गर्भवती सुत्केरी अपाङ्गता भएका व्यक्ति र वृद्ध विद्यासँग बाल बालिकालाई पनि उद्धारमा पहिलो प्राथमिकतामा दिएको बताउनुभयो। प्रभावित क्षेत्रमा सञ्चालन भइरहेको होल्डिङ सेन्टरमा बाल बालिका बसिरहेको र उनीहरूको सुरक्षित तथा सहज बसोबासका लागि सरकारले माग काम गरिरहेको पनि उहाँको भनाइ छ। हामी चाँडै नै सुरक्षित र सहज बसोबासको व्यवस्था गर्नेछौ। पुनः यहाँहरूलाई आफ्नो भविष्यको सपना बन्ने वातावरणमा तयार गर्नेछौ, शाहले भन्नुभएको छ। उहाँले जलवायु परिवर्तनका कारण हिमालय क्षेत्रमा विपदको जोखिम बढ़िरहेको उल्लेख गर्दै नेपालले भोगिरहेको विपद र जोखिमबारे विश्व समुदायलाई निरन्तर जानकारी गराउनु पर्ने बताउनुभयो। बाल बालिकालाई विपद पूर्व तयारीमा जोड़िन आग्रह गर्दै उहाँले घरमा विपद झोला तयार राख्न सानैदेखि बचत गर्ने बानी बसाल्न तथा जलवायु परिवर्तन बारे अध्ययन र छलफल गर्न सुझाव दिनुभएको छ। प्रधानमन्त्री शाहले दैनिक एक रूपियाँ बचत गर्दा एक वर्षमा नेपालभर कति रकम जम्मा होला भन्ने हिसाब बाल बालिकालाई आफै गर्न समेत आग्रह गर्नुभयो। उहाँका अनुसार विपदका बेला अहिलेसम्म 13,095 जनाको उद्धार भइसकेको छ। उद्धार कार्यमा ज्यानको प्रवाह नगरी खटिएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीबल नेपाल लगायत विज्ञ टोलीलाई उहाँले धन्यवाद दिनुभएको छ। यस्तै विपद विदेशमा रहेका नेपाली मित्र राष्ट्र तथा विकास आयोगदार संस्थाले विपदका बेला गरेको सहयोगप्रति पनि उहाँले कृतज्ञता व्यक्त गर्नुभएको छ। विपदको भाषा विनाश र दुःख हो, तर यस्तो संकटका बेला हामीले एकता, सद्भाव र भातृत्वको भावना मनमा राखेर काम गर्नुपर्छ, उहाँले लेख्नु भएको छ। श्रीकृष्ण शिक्षालाई स्मरण गर्दै प्रधानमन्त्री शाहले संघर्ष र विपदका समयमा निराश भएर बस्नु नहुने बताउनुभयो। धैर्य, कर्तव्य र एकताका साथ अघि बढ्नुपर्छ, हामी रोकिँदैनौ, उहाँले भन्नुभएको छ। उहाँले सबैलाई मिलेर विपदको सामना गर्दै सुरक्षित र उजालो नेपालको निर्माणमा जुट्न आह्वान समेत गर्नुभएको छ। प्रधानमन्त्री बालेन शाह अमेरिकामा हुने संयुक्त राष्ट्र संघको 81 महासभामा भाग लिन जाने भएपछि परराष्ट्र मन्त्रालयले सोही अनुसारको तयारीमा जुटेको छ। यसअघि मन्त्री परिषदले सो महासभामा नेपाली टोलीको नेतृत्व गर्दै परराष्ट्र मन्त्री शिशिर खनाल भाग लिने निर्णय गरिसकेको थियो। तर जलवायु परिवर्तन कारण देशमा आएको विपदले विश्वको ध्यानकर्षण गराउन प्रधानमन्त्री आफै जाँदा ठिक हुने सुझाव आएको हो। सोही सुझावका आधारमा उहाँको भ्रमणको तयारी भइरहेको छ। यद्यपि प्रधानमन्त्री महासभामा जाने वा नजाने विषयमा सरकारको आधिकारिक निर्णय भने आइसकेको छैन। प्रधानमन्त्री कार्यालयले मौखिक रूपमा जानकारी गराएका आधारमा परराष्ट्र मन्त्रालयले तयारी थालेको हो। यसपटक युएनमा नेपालका तर्फबाट मुख्य एजेण्डा नै जलवायु परिवर्तन रहने उहाँले बताउनुभयो। जलवायु परिवर्तनले गर्दा नेपालमा भएको क्षतिको विषयमा विश्वको ध्यानकर्षण गराउन युएन जस्तो उपयुक्त अर्को मञ्च हुन सक्दैन। यसै कारण प्रधानमन्त्रीले नै नेपालको नेतृत्व गरेर जानुपर्ने अवस्था आएको सरकारवालाहरू बताउँछन्। प्रतिनिधि सभाका आफ्नो धारणा राख्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष शाहले प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय मञ्चमा सहभागी भएर नेपालको अवस्थाबारे स्पष्ट र धीरतापूर्वक आज उठाउनु पर्ने बताए। उनले नेपालमा वन क्षेत्रको अवस्था र कम कार्बन उत्सर्जनको विषयलाई जोड्दै जलवायु न्याय तथा क्षतिपूर्तिको मुद्दा अन्तर्राष्ट्रिय मञ्चमा उठाउनु पर्नेमा धारणा राखे। उनले भने नेपालमा 46% भन्दा बढ़ी जंगल छ। उनले भने थपे नेपालको कार्बन उत्सर्जन 1% भन्दा कम छ। यस्तो अवस्थामा जलवायु परिवर्तनको असर सबैभन्दा बढ़ी नेपालले किन बिहोर्ने भन्दै उनले यस विषयमा अन्तर्राष्ट्रिय मञ्चहरूमा कुरा उठाउनु पर्नेमा जोड़ दिएका छन्। रसुवा तथा भोटेकोशी क्षेत्रमा आएको भीषण बाढ़ीपछिको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाको अवस्थाबारे नागरिकलाई नियमित सूचित गराउन सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाल दैनिक भिडियो बुलेटिन मार्फत जानकारी दिने नयाँ अभियान थालेको छ। विपद प्रति कार्यमा सरकारका तीन तह र सुरक्षा निकायहरूले गरिरहेको प्रयास, यथार्थ तथ्याङ्क र कार्यप्रगतिबारे आधिकारिक सूचना प्रवाह गर्ने नै उद्देश्यले शुक्रबार साँझ पहिलो बुलेटिन सार्वजनिक गरिएको हो। बुलेटिनमा बाढ़ी आएका 10
दिन पछि त्रिशूल तिनी जलविद्युत आयोजनाको सुरुङभित्र फसेका दुई प्राविधिक कर्मचारीको जीवितै उद्धार गरिएको घटनालाई प्रमुखताका साथ प्रस्तुत गरिएको छ। नेपाली सेना सहितको संयुक्त र सुरक्षा टोलीले सप्तरी लिला ठीका संजय शाह र काठमाडौँका कवीर मर्जनको सकुशल उद्धार गरेपछि सुरुङभित्र फसेका अन्य नागरिकहरू पनि जीवितै भेटिने सक्ने आशा पलाएको जनाएको छ। विपदको समयमा जनचासो र संवेदनशीलतालाई ध्यानमा राखी सत्य तथ्यपरक र पारदर्शी सूचना नागरिकसम्म पुर्याउन र भ्रम निवारण गर्नका लागि अबदेखि दैनिक रूपमा यस प्रकारको अपडेट बुलेटिन निरन्तर प्रसारणमा गरिने रासुपाले स्पष्ट पारेको छ। संयुक्त राष्ट्र संघले भोटेको सी बाढ़ीका कारण प्रभावित भएका नागरिकको उद्धार राहत तथा पुनर्स्थापनाका लागि 4,96,00,000 अमेरिकी डलर बराबरको रकम सहयोग गर्ने जनाएको छ। राष्ट्रसंघले मानवीय सहायताको साझेदारी निकायसँग बाढ़ी पछि सृजित विपदको राहतका लागि उक्त रकम सहयोगका लागि सहयोगको अपील गरेको हो। भोटेको त्रिशूल नदीमा आएको विनाशकारी बाढ़ी र पहिरोबाट प्रभावित 84,000 भन्दा बढ़ी नागरिकसम्म जनजीवन रक्षाक सहायता पुर्याउन अन्तर्राष्ट्रिय निकायसँग शुक्रबार राष्ट्रसंघले अपील गरेको हो। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको नेतृत्वमा सरकारले तयार पारेको हिउँद शुरू हुनु अघिका लागि योजनालाई उक्त सहयोग रकमले प्राथमिकताका साथ सम्बोधन गर्ने नेपाली स्थित राष्ट्रसंघको कार्यालयले जनाएको छ। उच्च हिमाली भेगका बस्तीमा हिउँद शुरू हुनु अघि हुन सक्ने कष्ट र सुरुवा रोगको जोखिम रोक्न यसको मुख्य उद्देश्य रहेको राष्ट्रसंघद्वारा विज्ञप्तिमा उल्लेख गरिएको छ। बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियानले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीमा विभत्ता भएकाको खोजी तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन सरकार सम्बन्धित निकायसँग आग्रह गरेको छ। अभियानका अध्यक्ष तिलोत्तम पौडेल र महासचिव राजु घिमिरेद्वारा प्रेस विज्ञप्तिमा बाढ़ीबाट प्रभावित परिवार तथा समुदायको अवस्था अझै पीड़ादायी र चुनौतीपूर्ण रहेकाले प्रभावित सबै स्थानमा राहत तथा मानवीय सहायता समान गर्नुपर्ने आग्रह गरिएको छ। सिजपले विपदमा परेका बालबालिकाको सुरक्षा स्वास्थ्य पोषण संरक्षण तथा शिक्षालाई विशेष प्राथमिकता दिनुपर्ने जोड़ दिएको छ। परिवारबाट छुट्टिएका र अभिभावक गुमाएका बालबालिकाको तत्काल पहिचान गरी सुरक्षित संरक्षण परिवारसँग पुनर्मिलन र आवश्यक स्वास्थ्य र मनोसामाजिक सहयोगका व्यवस्था गर्न पनि सम्बन्धित निकायले ध्यानकर्षण गराइएको छ। चीनले नेपालसँग आपतकालीन मौसम सूचना निरन्तर आदान प्रदान गर्ने भएको छ। उद्धार तथा विपद राहत प्रयासका लागि जल विज्ञान अनुगमन सम्बन्धी सूचना निरन्तर आदान प्रदान गर्ने नेपालमा रहेको चिनिया दूतावासले जनाएको छ। यसमा नदीमा बनेको अवरोध अर्थात ब्यारियर अनि हिमतालबाट उत्पन्न हुन सक्ने जोखिम सम्बन्धी जानकारी समेत समेटिने चिनिया दूतावासले जानकारी दिएको छ। चीनको मौसम सम्बन्धी अधिकारीहरूले चीन नेपालको केरिङ रसुवा सिमानाकामा भीषण पहिरो गएपछि नेपाललाई मौसम निगरानी मौसम पूर्वानुमान मौसम पूर्व सूचना तथा प्रभाव सम्बन्धी सेवाहरू उपलब्ध गराउँदै आएको थियो। विपद लगत्तै चिनिया प्रशासनले नेपालको मौसम विभागसँग भिडियो मार्फत मौसम सम्बन्धी परामर्श गरेको र नेपालको उद्धार तथा राहत कार्यका लागि मौसम सम्बन्धी सहयोग सक्रिय रूपमा उपलब्ध गराउँदै आएको समेत जनाएको छ। बंगलादेशमा सरकारले नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 10,00,000 अमेरिकी डलर सहयोग गर्ने भएको छ। नेपालमा आएको विनाशकारी बाढ़ीपछि चलिरहेको राहत पुनर्स्थापन तथा मानवीय प्रयासलाई सहयोग गर्न बंगलादेशले 15 करोड़ रूपियाँ बराबरको आर्थिक सहयोग गर्ने भएको हो। बंगलादेशका विदेश राज्यमन्त्री हुमायुन कविले नेपाली दूतावास राजदूत घनश्याम भण्डारीलाई प्रधानमन्त्री तारिक रहमानले नेपालका प्रधानमन्त्री बालन शाहलाई सम्बोधन गरी पठाएको पत्र हस्तान्तरण गर्दै सहयोगबारे जानकारी गराउनु भएको हो। नेपालमा बाढ़ीको विपदप्रति बंगलादेशको संसदमा शोक प्रस्ताव समेत पारित गरेको थियो। त्यहाँको संसदले विपदको अवस्थामा नेपाललाई आवश्यक सहयोग उपलब्ध गराउन तत्काल कदम चाल्न बंगलादेश सरकारलाई ध्यानकर्षण गराएको थियो। इटालीकी प्रधानमन्त्री जर्जिया मेलानीले दोस्रो विश्वयुद्धपछिको इतिहासमा सबैभन्दा लामो समय टिक्ने सरकारको नेतृत्व गर्ने कीर्तिमान बनाउनकी छन्। मेलोनीका सरकारले आज 1,413 दिन पूरा गर्दै पूर्व प्रधानमन्त्री सिल्भियो बुर्कस्क्लोको कीर्तिमान तोडेको हो। पछिल्लो 80 वर्षमा 60 वटा सरकार बनेको इटालीमा गठबन्धनभित्रका विवादका बावजुद मेलोनीले सत्ता टिकाउनु भएको हो। यसैबीच सरकारले कीर्तिमान मनाएको अवसरमा मेलोनीले ब्रदर्स अफ इटाली पार्टीले दक्षिणी र सरबारीमा राजनीतिक र्याली आयोजना गरेको समाचार संस्था एएफपीले जनाएको छ। सबैभन्दा स्थिर सरकार सबैभन्दा बलियो इटाली नारासहितको कार्यक्रममा मेलोनीले सन् 2022 यता रोजगारीमा 10,00,000 भन्दा धेरै वृद्धि र व्यक्तिगत आयकरमा 21 अर्ब युरो कटौतीलाई प्रमुख उपलब्धिका रूपमा प्रस्तुत गर्नुहुने खबरमा उल्लेख छ। सरकारले
देशको वित्तीय अवस्थामा सुधार आएको दावी गरे पनि आलोचकहरूले आर्थिक वृद्धि कमजोर रहेको बताएका छन्। ट्रेड युनियन सीजीआईएलका प्रमुख माउरिजियो लान्निनीले तलब नबढ़ेको, पेट्रोल महँगिएको, रोजगारीको असुरक्षा बढ़ेको र स्वास्थ्य सेवा कमजोर बनेको बताउनुभयो। मेलोनीको गठबन्धनले सार्वजनिक सुरक्षा र आप्रवासन नियन्त्रणमा केन्द्रित झण्डै 300 कानून तथा आदेश पारित गरेको छ। सन् 2022 अवैध आप्रवासन नियन्त्रण गर्ने प्रतिबद्धतासहित चुनाव जितेको बदर्स अफिटालीले आफ्ना नीतिका कारण आप्रवासी आगमन 80% घटेको दावी गरेको छ। यसैबीच सरकार विरोधी प्रदर्शनकारीहरूले मेलोनी सरकारमाथि युद्ध र हतियारको अर्थतन्त्रलाई बढ़ावा दिएको, पुलिस राज्य निर्माण गर्न खोजेको र आप्रवासी विरूद्ध घृणाको वातावरण सिर्जना गरेको आरोप लगाएका छन्। आउँदो चुनाव अघि मेलोनीले दक्षिणपन्थी आधारलाई चुनौती दिने नयाँ राजनीतिक शक्ति पनि उदाउँदै गएको छ। अब खेलकुदको समाचार। अस्ट्रेलिया भ्रमणमा रहेको नेपाली टोलीले एक दिवसीय अभ्यास खेलमा लगातार दोस्रो हार बेहोरेको छ। डार्विनमा हिजो भएको खेलमा नेपाली ए साउथ अस्ट्रेलियासँग 130 रनले पराजित भयो। साउथ अस्ट्रेलियाले दिएको 260 रनको लक्ष्य पछ्याएको नेपाल एले 22 ओभर र एक बलमा 121 रन बनाउँदा सबै विकेट गुमायो। नेपाल एका सरित खनालले 37, मयन यादवले 20, दीपक डुम्रेले 18, कप्तान अनिल कुमार शाहले 11 रन बनाए। अरू खेलाड़ीले दोहोरो अंकमा रन बनाउन सकेनन्। साउथ अस्ट्रेलियाका स्पेन्सर जोनसनले 3 विकेट लिए। यसअघि टस जितेर ब्याटिङ गरेको साउथ अस्ट्रेलियाले 50 ओभरमा 9 विकेट गुमाएर 259 रन बनायो। साउथ अस्ट्रेलियाका डाउटिज होगेन बुम्सले 111 रन बनाए। नेपालको रसिद खानले 2 तथा रिजन ढकाल, नारायण जोशी, पवन सराफ र लोकेश बमले 1 विकेट लिए। यसअघि नेपालले पहिलो अभ्यास खेलमा तास्मानियासँग 2 विकेटले पराजित भएको थियो। अब नेपालले अन्तिम अभ्यास खेलमा पर्सि आइतबार न्यूजील्याण्ड एसँग खेल्नेछ। यिनै खबरसँगै हामी बिहान 6 बजेको खबरसँग अर्को अन्त्यमा आइसकेका छौं। समाचार सक्नु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक। जीवित भेटिने आशा मरेपछि कुशको प्रतिमा बनाएर पोखराका अधिकारीको अन्त्येष्टि। सन्त पानेश्वरमा महाएके जारी, 3 दिनमै 1.5 करोड़ संकलन। कास्की प्रहरी परिसरमा एकीकृत सेवा शुरू। राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनका लागि 7 प्रदेशमा सरकार आएको समर्थन। रसुवाबारीमा हालसम्म 13,000 जना भन्दा धेरैको उद्धार। 1,287 सब फेला। प्रधानमन्त्री शाह र अस्ट्रेलियाका समकक्षबीच टेलिफोन वार्ता। संयुक्त राष्ट्र संघले नेपाललाई 4.96 करोड़ अमेरिकी डलर सहयोग गर्ने। चीनले नेपालसँग आपतकालीन मौसम सूचना निरन्तर आदान प्रदान गर्ने। र अस्ट्रेलिया भ्रमणमा रहेको नेपाली टोली एक दिवसीय अभ्यास खेलमा लगातार दोस्रो हार। रेडियो सफलताले तयार पारेको बिहान 6 बजेको खबर संगालको समय सकिएको छ। तपाईँ रेडियो सफलताका सम्पूर्ण कार्यक्रमहरू इन्टरनेट अनलाइनको www.radiosafalta.com लगइन गरेर साथमा रेडियो सफलताको मोबाइल एप्लिकेशन डाउनलोड गरेर संसारभर सुन्न सक्नुहुन्छ। हाम्रो अर्को संसार भेटिन अहिले 9 बजे खबर संगाला हुन्छ। हामीसँग सफलताको पाइलामा के भन्नु तपाईँ सुन्न सक्नुहुन्छ। विभिन्न गीत संगीतहरू रेडियो सफलता सुन्दै गर्नुहोला।

0: तपाईको गाउँ ठाउँमा पनि घट्न सक्छन् विभिन्न घटनाहरू।
1: हुन सक्छ भ्रष्टाचार, महिला हिंसा र बलात्कार।
0: अब नलुकाउनुहोस्, हामी छौ तपाईसँग।
1: अब सम्झिनुहोस्, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 मेगाहर्जलाई।
2: कुनै पनि समाचारका लागि उठाउनुहोस् फोन र डायल गर्नुहोस् नम्बर 061-455-966, 061-452-966
0: र इमेल गर्नको लागि radiosafalta@gmail.com।
3: अब समाचार, सूचना, संकेत र मनोरञ्जनको साथ हरपल तपाईहरूसँगै, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 मेगाहर्ज।
4: रेडियो सफलता 103.4
5: मेगाहर्ज।
6: हेर न साङ्लो बरो, बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
7: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नु पर्ने, बरु जस्तो मसँग मलाई स्यालेरी दिएर राखे।
8: बेला तलाई स्यालेरी बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा।
9: सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस, पोखरा 17 बिरौटा, राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847-28575, 9807-15947, 9857-32575।
10: हेलो,
11: हजुर सन्चै, कस्तो छ हजुरलाई?
12: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएरै पठाऊ है।
10: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
12: हो, त्यही पठाऊ, त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
13: बारिस्ता, बार टेन्डर, सुसी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउसकिपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
14: कान्तिपुर होटल ट्रेनिङ सेन्टर।
13: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने, विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम,
15: साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
14: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
13: कान्तिपुर होटल ट्रेनिङ सेन्टर, सुन्दर मार्ग, चुक्लाढुङ्गा, UFO र श्री कम्प्लेक्स को बीचमा।
14: फोन नम्बर 061-57-9915।
16: प्रिन्टिङ छपाई सम्बन्धी सबै काम अब एकै ठाउँ, ओम प्रिन्ट हाउस। ओम कम्प्युटर डिजाइनिङ एन्ड एडभर्टाइजिङ हाउस, पोखरा 8 सिर्जना चोकमा। हाम्रा सेवाहरू विविध कार्यक्रम तथा व्यावसायिक प्रचार प्रसारका लागि फ्ल्याक्स प्रिन्ट, 2D 3D बोर्ड तथा ब्यानर प्रिन्ट, मायाको चिनो, उपहार तथा विवाह व्रतबन्ध लगायत सबै खाले उत्सव तथा कार्यक्रमको कार्ड छपाई, ग्राफिक डिजाइन, कलर प्रिन्ट तथा फोटोकपी, स्टिकर, कप प्रिन्ट, टी शर्ट प्रिन्ट लगायत छपाई सम्बन्धी सबै काम तुरुन्तै। सम्पर्क ओम प्रिन्ट हाउस, पोखरा 8 सिर्जना चोक, फोन नम्बर 061-576-110, प्रोप्राइटर मनोज बास्तोला, 9560-2225, 9560-26110।
17: घर बनाउन लाग्ने कुरा त तलाई पनि थाहा छ नि, त्यही भएर घरको लागि काठको झ्याल, ढोका अडेल गर्न समिक्ष काष्ठ उद्योगतिर जान लागेको होइन
18: हो बुढा? हाम्रा माइत पनि त्यहीँबाट झ्याल, ढोका, सटर र रेलिङ राखेर ढुक्क भएको थियो, त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
19: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा काष्ठ उद्योगले विगत 5 वर्षदेखि अल्मुनियम, स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
20: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
21: सम्पर्क समीक्षा काष्ठ उद्योग, प्रधान
5: कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्सियाङ चौक फोन नम्बर 0161 541 9584 उद्योग काष्ठ तथा सम्पर्क कार्यालय सिर्जना चौक 8 पोखरा फोन नम्बर 0161 525 9004 स्टील आल्मुनियम मेटल उद्योग पर्सियाङ 5 पोखरा राधाकृष्ण मार्ग गुणस्तरीय सामान रोजौ असल उपभोक्ताको परिचय दिउँ
21: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
22: होइन के भन्छ यो रेडियाले तिल लगाता गान्छ
21: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस् दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस् दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्वत 2071 देखि हालसम्म तपाईँ हाम्रै उद्योग कल कारखाना होटेल रिसोर्ट बैंक तथा वित्तीय संस्था स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ साथै सबै प्रकारका मेला महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस् सम्पर्क दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड पोखरा 17 कारीपाटन हिमालयन आँखा अस्पताल नजिकै फोन नम्बर 061574225 9856140 9856060127 र 9808214140 सम्झनुहोस् है सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भरपर्दो एकमात्र संस्था दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड
23: ओहो भाउजू ग्यास त साह्रै गनाएछ रेगुलेटर बन्द छैन कि क्या हो फेरि झ्याल ढोका पनि सबै बन्द छन् झ्याल ढोका खोलिहाल्नुहोस् त भाउजू
24: त्यही त नानी ग्यास त प्राय यस्तै गनाइरहेको छ रेगुलेटर बन्द गर्यो भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिँदैन
23: कहाँ त्यस्तो गर्नुहुन्छ र भाउजू यो त एकदमै संवेदनशील चिज पो हो त हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ त्यसैले भाउजू ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ अर्को कुरा नै भाउजू हामीले ग्यास बाली राखेर अन्य कामहरू गर्छौ त्यसले ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलायो भने आगजनी पनि हुन सक्छ अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नुपर्छ के भाउजू
25: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनौ नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौ यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौ सम्पर्कको लागि 9856335394
26: गृहलक्ष्मी ग्यास कम्पनी प्राइभेट लिमिटेड पोखरा महानगरपालिका 32 गगनगौडा
27: आहा मेरी बुहारी कति राम्री आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले
28: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा
27: अनि कहाँ छ छोरा यो पसल
28: यो त पोखरा 2 बिन्दावासिनी बस पार्कमा छ नि
27: हजुर हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ
28: पुर्खौली काम हाम्रो पुर्खाको नाम सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ
27: पोखरा 2 बिन्दवासिनी बस पार्क
28: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा
27: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण
28: मोबाइल नम्बर 9846059581
27: 9166155475
29: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स पोखरा 5 0 किलोमिटर

0: स्टडी एब्रोड जुनसुक विषय में उच्च शिक्षा का लगी अस्ट्रेलिया यूएसए यूके कैनेडा न्यूजीलैंड हजुर को गंतव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कंसल्टेन्सी पोखरा संपर्क बीएमडब्ल्यू एजुकेशनल कंसल्टेन्सी पोखरा चार सिद्धार्थ चोक फोन नंबर 0615707636 9856320325 9806535480 साथ ही आईएलपीटी का कक्षा विशेषज्ञ टोली र गुणस्तरीय तालीम का साथ प्रदान गरिन्छ।
1: महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो हेन्डीग्राफ उद्योग
2: रेनबो हेन्डीग्राफबाट हामीले विभिन्न किसिमका ब्यागहरू डिनर म्याट टेबल म्याट रूम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौं र यहाँ दिदीबहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ। बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौं र दिदीबहिनीहरूलाई रोजगारी दिन्छौं।
1: नेपालीपन नेपाली मन आफ्नै देशमा उत्पादित अर्गानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्गानिक फार्म।
2: हाम्रो इन्द्रेणी अर्गानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौं। बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ।
1: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बालबालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा आश्रय जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम
2: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौ।
1: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल सम्पर्क नम्बर 9856275909।
3: यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको ठिक 7 बजेको छ।
4: रेडियो सफलता 103.4 MHz।
5: के तपाई व्यापार व्यवसाय सुरु गर्दै हुनुहुन्छ
6: या तपाई व्यापार व्यवसाय बढाउन चाहनुहुन्छ?
5: अब व्यापार व्यवसाय बढाउनका लागि रेडियो सफलता
6: तर कसरी?
5: रेडियो सफलतामा 7 बजेदेखि 7:30 बजेसम्म
6: व्यवसाय सम्बन्धी सम्पूर्ण जानकारी कार्यक्रम बिजनेस एडमा मात्र रेडियो सफलता 103.4 MHz मा सुन्न नभुल्नुहोला।

0: नमस्कार, जहाँ संचार त्यहाँ विकास, रेडियो सफलता 103.4 मेगाहर्जको प्रस्तुति कार्यक्रम बिजनेस एयरमा स्वागत छ। म अनिता आचार्य
1: अनि म मधु अधिकारी।
0: वर्गीकृत विज्ञापनको नमूना कार्यक्रम बिजनेस एड हरेक दिन बिहान 7 बजेदेखि रेडियो सफलता 103.4 मेगाहर्ज साथै अनलाइन मार्फत www.radiosafalta.com र हाम्रो पात्रो नेपाली पात्रो लगायत विभिन्न मोबाइल एप्स मार्फत पनि सुन्न सकिन्छ।
1: व्यवसायिक व्यक्तित्वहरूलाई सहयोग गर्ने उद्देश्यले हामीले यो कार्यक्रम शुरू गरेका हौं। कार्यक्रममा हामीले व्यावसायिक क्रियाकलाप र व्यावसायिक क्षेत्रको बारेमा जानकारी दिन्छौ।
0: के तपाई आफ्नो व्यापार व्यवसाय शुरू गर्ने सोचमा हुनुहुन्छ, या त व्यापार व्यवसाय बढ़ाउन चाहनुहुन्छ, वा यहाँको व्यवसाय वा संस्थालाई कुनै कर्मचारी आवश्यक परेको छ? यदि तपाई आफ्नो घर, जग्गा, पसल बेच्ने वा भाड़ामा दिने सोचमा हुनुहुन्छ भने रेडियो सफलता 103.4 मेगाहर्जको कार्यक्रम बिजनेस एड तपाईका लागि उपयुक्त माध्यम बन्न सक्नेछ।
1: कार्यक्रम बिजनेस एडमा तपाई आफ्नो व्यापार व्यवसाय, कर्मचारी आवश्यकता, सामान किनबेच, घर जग्गा किनबेच वा भाड़ामा दिने लगायतका सबै खाले सूचना दिन सक्नुहुनेछ। तपाईले हामीलाई टेलिफोन मार्फत जानकारी टिपाउन सक्नुहुन्छ। जानकारी टिपाउनको लागि 0164529663 0164559663 फोन गर्न सक्नुहुन्छ। हाम्रो फेसबुक पेज रेडियो सफलता 103.4 मेगाहर्ज लाइक गरेर पनि त्यहाँ जानकारी पठाउन सक्नुहुन्छ र विज्ञापन प्रसारणका बारेमा जानकारी लिन सक्नुहुनेछ।
0: कार्यक्रम बिजनेस एडमा आज हामीसँग पहिलो जानकारी रहेको छ नव मोडर्न फर्निसिङ सेन्टरको। तपाईको घर, अफिस, व्यवसाय वा संघ संस्थाका लागि फर्निचरका सामान चाहिएको छ भने सम्झन सक्नुहुनेछ नव मोडर्न फर्निसिङ सेन्टरलाई, जुन रहेको छ पोखरा 7 मासवार मदरल्याण्ड स्कूल नजिक, जसको संचालक हुनुहुन्छ गुरु प्रसाद बराल, र फोन नम्बर रहेको छ 98460201। आधुनिक शैलीका दराज, पलंग, टीवी क्याबिनेट, सोफा, डाइनिङ टेबलका साथै फर्निसिङ सम्बन्धी सबै सामान अर्डर अनुसार सुपथ मूल्यमा बनाइन्छ। गुणस्तरीय फर्निचरका लागि सम्झनै पर्ने नाम नव मोडर्न फर्निसिङ सेन्टर, संचालक गुरू प्रसाद बराल, र फोन नम्बर 98460201। साथै पोखरा न्यू रोडमा रहेको शोरूम, आफ्नै उद्योग रहेको ठाउँ मासपारमा सरेको पनि जानकारी गराउँछौ। फर्निचरका गुणस्तरीय सामान सुपथ मूल्यमा अर्डर अनुसार तयार पारी बिक्री गरिन्छ। साथमा होम डेलिभरी पनि व्यवस्था रहेको छ। सम्पर्क नम्बर फेरि एकपटक 98460201।
1: यस्तै हामीसँग अर्को जानकारी रहेको छ एलके हार्डवेयरको। के तपाई घर बनाउँदै हुनुहुन्छ कि घरमा रंग लगाउने सोचमा हुनुहुन्छ? यदि त्यसो हो भने एलके हार्डवेयरलाई सम्झन सक्नुहुन्छ। ग्यारेन्टीका साथ उचित परामर्शका साथै सबै प्रकारका घर तथा भौतिक संरचनामा रंग रोगन गर्नु परेमा एलके हार्डवेयर सम्झन सक्नुहुन्छ, जुन रहेको छ पोखरा 50 किलोमिटरबाट थोरै तल घरेली अफिस कार्यालयसँगै। एसियन पेन्ट्सको आधिकारिक विक्रेता एलके हार्डवेयरमा तपाई रंग रोगन सम्बन्धी परामर्श पनि लिन सक्नुहुन्छ। यसका प्रोप्राइटर रहेका छन् अनिश बराल जग्गु, जसको फोन नम्बर रहेको छ 98161 62591 या 98438 63526 पनि। तपाई फोन गरेर एलके हार्डवेयरको बारेमा जानकारी लिन सक्नुहुन्छ। घर तथा भौतिक संरचनामा रंग रोगन गर्नु परेमा सम्झनै पर्ने नाम एलके हार्डवेयर, जुन एसियन पेन्ट्सको आधिकारिक विक्रेता रहेको छ, जसको प्रोप्राइटर हुनुहुन्छ अनिश पराल। सम्पर्क नम्बर फेरि एकपटक 98438 63526 98161 62591।
0: श्रोता, तपाई सुनिरहनु भएको छ रेडियो सफलता 103.4 मेगाहर्जमा वर्गीकृत विज्ञापनको नमूना कार्यक्रम बिजनेस एड। कार्यक्रममा तपाईले आफ्नो व्यापार व्यवसाय बढ़ाउनका लागि जानकारी दिन चाहनुहुन्छ भने तपाईले जानकारी टिपाउनु पर्ने हुन्छ रेडियो सफलता 103.4 मेगाहर्जमा र तपाईको सजिलोका लागि हामीले तपाईहरूलाई एउटा बाटो छुटाएका छौं त्यसको लागि तपाई हामीलाई 061455966 वा 061452966 फोन गरेर पनि हामीलाई जानकारी उपलब्ध गराउन सक्नुहुनेछ।
1: त्यस्तै हामीलाई अर्को जानकारी पनि प्राप्त भइसकेको छ। जानकारी रहेको छ सफलता मीडिया प्रालीको। यदि तपाई सभा समारोहमा ढुक्क भएर बोल्न चाहनुहुन्छ यदि चाहनुहुन्छ भने अब तपाईको लागि निर्देशकका साथ बोल्न सिकाउनेछ सफलता मीडिया प्रालीले। राम्रोसँग सभा समारोहमा बोल्न ढुक्क भएर बोल्न सिकाउनुको साथै रेडियोमा कार्यक्रम चलाउन मन लागेको छ भने पनि तपाईलाई हामी रेडियो प्रस्तुता उद्घोषण कला तथा नेतृत्व विकास तालिमहरू दिन्छौं। तपाईलाई हामीले आफ्नै स्टडीमा प्र्याक्टिकल पनि गराउँदछौ साथै दक्ष प्रशिक्षकबाट पनि तालिम दिने गर्दछौ। तपाईको बौद्धिक विकासका लागि सफलता मीडिया प्रालीमा तालिम लिनुपर्नेछ जुन रहेको छ पोखरा 7 मासपार 0 किलोमिटरबाट थोरै तल रहेको छ जसको सम्पर्क नम्बर रहेको छ 061452966 061455966 साथै मोबाइल नम्बर 98460008 पनि तपाई सम्पर्क गर्न सक्नुहुन्छ। साथै यहाँहरूले आफ्नो व्यापार व्यवसाय वा संस्थाको विज्ञापन गर्न चाहनुहुन्छ सामाजिक सञ्जाल फेसबुक मार्फत फेसबुकमा विज्ञापन अथवा बुस्टिङ गर्न चाहनुहुन्छ या अडियो भिडियो विज्ञापन सामाजिक सचेतनाका लागि सार्वजनिक हितका लागि सूचना रेडियो नाटक डकुमेन्ट्री लगायत रेडियो टेलिभिजनका लागि व्यावसायिक विज्ञापन बनाउन चाहनुहुन्छ भने पनि सफलता मीडिया प्रालीलाई सम्झन सक्नुहुन्छ जुन रहेको छ पोखरा 7 मासपारमा। यहाँको सम्पर्क नम्बर रहेको छ 061452966 061455966 साथै मोबाइल नम्बर 98460008।
0: त्यस्तै अर्को जानकारी रहेको छ माछापुस्ते धिताल होमस्टेको बारेमा। माछापुस्ते गाउँपालिका वडा नम्बर 6 धितालमा अवस्थित माछापुस्ते धिताल होमस्टेमा पारिवारिक वातावरण हिमश्रृंखलाको अवलोकनका साथै स्वादिष्ट अर्गानिक खाना लोकल कुखुरा खसीका परिकारको स्वादमा आफ्नो परिवार वा संघ संस्थाको पिकनिक पार्टी वा जमघट गर्न सक्नुहुनेछ। यसका संचालक हुनुहुन्छ भीमराज पौडेल विशाल। सम्पर्क नम्बर रहेको छ 98560308। त्यस्तै अर्को नम्बर रहेको छ 98041042777। तपाई अवश्य पनि सम्झन सक्नुहुनेछ माछापुस्ते धिताल होमस्टेलाई जुन रहेको छ माछापुस्ते गाउँपालिका वडा नम्बर 6 धितालमा।
1: त्यस्तै अर्को जानकारी रहेको छ अल्टिट्यूड ट्रेक एण्ड एक्सपेन्डिचर प्राइभेट लिमिटेडको। यदि तपाई ट्राभलिङ अथवा ट्रेकिङ गर्दै हुनुहुन्छ भने तपाई सम्झिन सक्नुहुन्छ लेकसाइड गौरीघाट मार्ग स्ट्रीट नम्बर 8 रहेको अल्टिट्यूड ट्रेक एण्ड एक्सपेन्डिचर प्राइभेट लिमिटेड। त्यहाँबाट तपाई डोमेस्टिक एयर टिकेटिङ बस टिकेटिङ भीआईपी र डिलक्स बक्स टिकेटिङ भेहिकल रिजर्भेशन टूर प्याकेज पोखराका विभिन्न स्थानको साइट सिनिङ लगायत प्याराग्लाइडिङ राफ्टिङ बन्जी जम्पिङ र स्कोर्पियो लगायतका गाड़ी बुक गरेर विभिन्न ठाउँको भ्रमण गर्न चाहनुहुन्छ भने सम्झिन सक्नुहुन्छ अल्टिट्यूड ट्रेक एण्ड एक्सपेन्डिचर प्राइभेट लिमिटेड जसका प्रोप्राइटर रहेका छन् लुइस थापा र फोन नम्बर रहेको छ 061590228 98693857 98251153443 फोन नम्बर रहेको छ। तपाईँ सम्झिन सक्नुहुन्छ अल्टिट्यूड ट्रेक एण्ड एक्सपेन्डिचर प्राइभेट लिमिटेडलाई।
0: हवस् त कार्यक्रम बिजनेस एडको समय सकिने लागेको छ। यदि तपाई आफ्नो व्यापार व्यवसाय शुरू गर्ने सोचमा हुनुहुन्छ या त व्यापार व्यवसाय बढ़ाउन चाहनुहुन्छ यदि चाहनुहुन्छ भने तपाईले जानकारी दिन सक्नुहुनेछ। जानकारी दिनको लागि रेडियो सफलता 103.4 मेगाहर्जमा र तपाईको सजिलोका लागि हामीले तपाईहरूलाई एउटा बाटो छुटाएका छौं। त्यसको लागि तपाई हामीलाई 01745595966 र 01745595966 फोन गरेर पनि तपाई हामीलाई आफ्नो जानकारी दिन सक्नुहुनेछ। हवस् त श्रोता मित्र, यिनै जानकारी सँगै कार्यक्रमको समय अवधि सकिने लागिसकेको छ। भोलि फेरि व्यापारिक जानकारी मूलक कार्यक्रम बिजनेस एड लिएर हामी आउने नै छौ। त्यतिन्जेलसम्मका लागि म अनिता
1: अनि म मधु बिदा हुन्छौ।
2: नमस्कार, शुभ दिन।
3: ओहो भाउजू, ग्यास त साह्रै गनाएछ। रेगुलेटर बन्द छैन कि क्या हो? फेरि झ्याल ढोका पनि सबै बन्द छन्। झ्याल ढोका खोलिहाल्नुहोस् त भाउजू।
4: त्यही त नानी, ग्यास त प्राय यस्तै गनाइरहेको छ। रेगुलेटर बन्द गर्यो भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिँदैन।
3: कहाँ त्यस्तो गर्नुहुन्छ र भाउजू? यो त एकदमै संवेदनशील चिज पो हो त। हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ। त्यसैले भाउजू, ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ। अर्को कुरा नि भाउजू, हामीले ग्यास बाली राखेर अन्य कामहरू गर्छौ, त्यसले ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलायो भने आगजनी पनि हुन सक्छ। अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नु पर्छ के भाउजू?
5: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो, त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनौ। नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौ। यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौं। सम्पर्कको लागि 98560335394।
6: गृह लक्ष्मी ग्यास कम्पनी प्राइभेट लिमिटेड, पोखरा महानगरपालिका 32, गगन गौडा।
7: हेलो,
8: हजुर सन्चै, कस्तो छ हजुरलाई?
9: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएरै पठाऊ है।
7: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
9: ओहो, त्यही पठाऊ, त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
10: बारिस्ता, बार टेन्डर, सुशी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउस किपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
11: कान्तिपुर होटल ट्रेनिङ सेन्टर।
10: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने, विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम,
12: साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
11: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
10: कान्तिपुर होटल ट्रेनिङ सेन्टर, मार्ग चुक्लढुङ्गा UFO र श्री कम्प्लेक्सको बीचमा।
11: फोन नम्बर 061587915।
13: सफलता एम्बुलेन्स अब 24 घण्टा हजुरको सेवामा।
14: सेवा सुविधा सम्पन्न एम्बुलेन्स नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्चे बाटोको लागि 4 व्हीलको पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा 98560110, 98284420। गरीब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिस ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
13: सफलता महिला कृषि सहकारीद्वारा सञ्चालित सफलता एम्बुलेन्स।
15: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अङ्ग सम्बन्धी समस्याहरूको समाधान, साथै PRP, स्टेम सेल थेरापी, सर्जरी, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
1: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, आस्ता हाछ्यौँ गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनी धुल्लो हुने, उमेर अनुसार योनी सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धुल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
15: यदि त्यसो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ।
1: आउनुहोस्, प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
15: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 01157476, मोबाइल नम्बर 98560228104।
1: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।
16: आयो है मासु, ताजा ताजा मासु।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्तीटु मिट छ पोखरा रत्नचोक, प्रोप्राइटर शिव कुँवर। सम्पर्क नम्बर 98052 67793, 97659 50960। दोस्तीटु मिट छ।
2: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रेर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईँको सेवा गर्नको लागि तयार रहेको छ।
3: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोव प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 98171487488।
2: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यका लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
4: दिदी, म त चितवन जान लागेको, यस्तो घरको रेखदेख गरिदिनु ल।
5: ए बहिनी, यस्तो वर्षाको समयमा बाढी पहिरोको जोखिम छ, बाटोको अवस्था कस्तो छ थाहा पाएर त हिँडेकी हौ नि।
4: नानी दिदी, मलाई त के पनि थाहा छैन।
1: सावधान, बर्खाको समयमा यात्रा गर्दा बाटोको अवस्था र मौसम सम्बन्धी जानकारी लिएर मात्र यात्रा गरौ, हुन सक्ने सम्भावित दुर्घटनाबाट बचौ।
6: जनहितका लागि रेडियो सफलता 103.4 MHz पोखरा।
7: मठ मन्दिर,
8: गुरुकुल,
7: चैत्य गुम्बा
8: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन, सफल जीवनको आधार पनि हो।
7: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौ, जीवनलाई सार्थक पारौ।
8: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा छ बैदाम।
9: होइन अनुजी, हिजो आज हजुर साह्रै चिन्तित देखिनुहुन्छ नि।
10: हेर्नुहोस् न हेन सर, मेरो छोरा अनमोल जति बेला पनि मोबाइलमा मात्र झुन्डिराख्छ, न त उसलाई खानाको पिर छ, न त पढ्न गई, भविष्यमा के गरी खाला भनेर त्यही चिन्ताले सताइरहेछ मलाई त।
9: हेर्नुहोस् अनुजी, यस्तो कुरामा चिन्ता गरेर हुँदैन। मेरो छोरीको पनि पहिले त्यस्तै बानी थियो, मैले मेरो छोरीको लागि समय निकालेर उनलाई मनपर्ने खेलकुद नृत्यतिर शरीर बनाएको कारणले एकाएक परिवर्तन भयो नि। हजुरले पनि हजुरको छोरालाई समय निकाल्नुहोस्, उनलाई मनपर्ने खेलतिर नृत्यतिर हरेक नयाँ नयाँ ठाउँतिर घुमाउने क्रियाकलापतिर शरीर गराउनु भयो भने हजुरको छोराको बानीमा पनि परिवर्तन आउन सक्छ।
7: सार्वजनिक हितका लागि रेडियो सफलता 103.4 MHz।
6: महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो ह्यान्डिक्राफ्ट उद्योग।
11: रेनबो ह्यान्डिक्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू, डिनर म्याट, टेबल म्याट, रुम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौ। र यहाँ दिदी बहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ, बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौ र दिदी बहिनीहरूलाई रोजगारी दिन्छौ।
6: नेपालीपन, नेपाली मन, आफ्नै देशमा उत्पादित अर्ग्यानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्ग्यानिक फार्म।
11: हाम्रो इन्द्रेणी अर्ग्यानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौ। बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ।
6: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बाल बालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा, आश्रय, जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम।
11: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौ।
6: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल। सम्पर्क नम्बर 98 5 60 27 5 9 0 9।
12: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, यी बुढालाई दिन दिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
13: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि पोखराको 0 किलोमिटरमा। हो, त्यही जानुहोस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
12: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
13: सम्पर्क नव विद्या सदन स्टेसनरी, पोखरा 5 0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 0165536651। सम्झनुहोस् है, नव विद्या सदन स्टेसनरी, 0 किलोमिटर 5 पोखरा।
14: बाकीलाल स्पोर्ट्स, बुद्ध विशाल बजार, चिप्लेढुङ्गा, पोखरा। सम्पूर्ण किसिमका खेलकुदका सामग्री होलसेल तथा खुद्रा बिक्री गरिनेछ। विभिन्न देशका जर्सीहरू सुपथ मूल्यमा पाइन्छ। आफूलाई मन पर्ने देशको जर्सीका लागि सम्झनुहोस् बाकीलाल स्पोर्ट्स। प्रोप्राइटर मोहन कुवर, सम्पर्क 98 1 61 62 983, 98 55 52 855। सम्झनुहोस् है, बाकीलाल स्पोर्ट्स, बुद्ध विशाल बजार।
15: घरको लागि काठको जाल ढोका अर्डर गर्न समीक्षा कष्ट उद्योगतिर जान लागेको होइन।

0: 5% चौक फोन नंबर 0168 541 9 84 541 9 85 उद्योग काष्ट तथा संपर्क कार्यालय सृजना चौक 8 पोखरा फोन नंबर 0168 525 9 04 स्टील आल्मुनियम मेटल उद्योग पर्सियंग 5 पोखरा राधाकृष्ण मार्ग गुणस्तरीय सामान रोजौ असल उपभोक्ता को परिचय दिऊ।
1: सफलता एम्बुलेन्स अब 24 घंटा हजुर को सेवा में
2: सेवा सुविधा संपन्न एम्बुलेन्स नेपाल अधिराज्य भर का लागि स्टाफ नर्स डाक्टर सहित संपूर्ण सुविधा सहित एम्बुलेन्स सेवा का लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्चे बाटो को लागि फोर व्हील को पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा 9856011099 9828842020 गरीब तथा विपन्न वर्ग का बिरामीले ओडाको सिफारिश ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
1: सफलता महिला कृषि सहकारीद्वारा संचालित सफलता एम्बुलेन्स।
3: डेंगू रोग एक प्राण घातक रोग हो। यो लामखुट्टेको टोकाइबाट मानिसमा सजिलै सर्दछ।
4: डेंगू रोगबाट बच्नको लागि आफ्नो घर आँगन वरपर पानी जम्ने खाडल छ भने तुरुन्तै पुरिदिनु पर्छ।
3: घरमा पानी राम्रोसँग छोपेर राखौ।
4: घरको छेउछाउमा फोहोर नगरौ। निरन्तर सरसफाई गर्ने पानी बसालौ।
3: दुई तीन दिनको बासी पानी प्रयोग नगरौ।
4: डेंगू रोग लाग्नबाट आफू पनि बचौ र अरूलाई पनि बचाउ। जनहितका लागि रेडियो सफलता 103.4 MHz।
1: स्टुडेन्ट भिजामा जापान जान चाहनेहरूका लागि सुवर्ण अवसर आउनुहोस्। कक्षा 12 को एग्जाम दिएर बसेकाहरूका लागि विशेष जापानीज भाषा कक्षा सहित उचित परामर्श भइरहेको छ। डकुमेन्टेसनको नचिन्ता। जापानको जुनसुकै ठाउँका जुनसुकै कलेज पनि विद्यार्थी आफैले परामर्श पछि रोज्न सक्ने। कक्षा 12 पास गरेर छोडेकाहरूका लागि विद्यार्थी भिजामा जान चाहनुहुन्छ भने 5 वर्षको ग्यापले कुनै फरक पार्ने छैन। साथै स्टुडेन्ट भिजा नलागेकाहरूका लागि कामदार वर्किङ भिजामा जानका लागि भाषा कक्षा सहित पुनः परामर्श गरिन्छ। ब्याचलर पास गरेर बसेकाहरूले पनि सम्झन सक्नुहुनेछ। सम्पर्क लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड पोखरा 4 सिद्धार्थ चोक बिजु नेस बिल्डिङको दोस्रो तला फोन नम्बर 061-571-430 9856-85843। सम्झनुहोस् है स्टुडेन्ट भिजामा जापान जानको लागि विश्वासिलो अनि भरपर्दो माध्यम लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड पोखरा 4 सिद्धार्थ चोक।

0: रेडियो सफलता 103.4 मेगाहर्ट्ज
1: सुन्न मन लायो।
2: के रेटो लाए कि अहो कति राम्रो गहना लगाए कि फेरी राखु जस्तो कता बनाएछ
3: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
2: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
4: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कारिगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
3: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन 4 पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9852210050 9852170714
5: आयो है मासु ताजा ताजा मासु दोस्ती टू मिट सपमा।

0: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्तीटु मिट छ पोखरा 8 रत्नचोक प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 98052 67793 97659 50960।
1: रेडियो सफलता 103.4 मेगाहर्ज
2: सुन्न मन लाग्यो।
3: समय सापेक्ष प्रसंग, फरक दिन फरक विषय, समय सन्दर्भ, हरेक दिन बिहान 7:30 बजे मात्र रेडियो सफलता 103.4 मेगाहर्जमा समय सन्दर्भ। समय सान्दर्भिक विषय वस्तु माथिको अन्तर संवाद कार्यक्रम समय सन्दर्भ। सामाजिक
4: समाजमा साँच्चै चाहिँ एउटा सद्भाव अमन चयन साँच्चै शान्ति गराउने एउटा वातावरणको मुख्य चाहिँ दायित्व भनेको शान्ति समितिको रहेको हुन्छ।
5: तर अहिले शिक्षामा धेरै दागहरू देखिएका छन्।
6: आफ्नो बच्चा राम्रो होस्, स्वस्थ होस्, सुगठित होस् भन्ने सबैले चाहन्छन्।
3: आर्थिक
6: सहल पर्यटन र राम्रो विकासको पर्यटन सुरु हुने हुँदा अहिलेको घाटा नाफा ठिकै छ।
7: किसानको आफ्नै कृषि बजारलाई अलिक व्यवस्थित समयजी ढङ्ग लानुपर्छ भन्ने कुराहरू छ।
3: राजनैतिक
8: नेपालको राजनीतिक अवस्था हिजो आएको होरी र पानी जस्तो छ।
9: मदन भण्डारीलाई साँच्चै अनि नेपालको कम्युनिस्ट आन्दोलनलाई जोगाई राख्ने एउटा प्रणेताको रूपमा हामीले सम्झने गर्छ।
3: मानव अधिकार र पत्रकारिता
8: जति चाहिँ हामीले आशातीत रूपमा मानव अधिकार अवस्थामा सुधार आउनुपर्ने हो त्यो आइ नरहेको चाहिँ हामीले पाइरहेका छौँ।
10: पत्रकारिता क्षेत्रको क्षमता अभिवृद्धिको लागि पनि महासंघले जोड दिनुपर्ने आवश्यकता छ।
3: तपाईँसँगको प्रत्यक्ष साक्षात्कार कार्यक्रम समय सन्दर्भ प्रत्येक दिन बिहान 7:30 बजे मात्र रेडियो सफलता 103.4 मेगाहर्जमा कार्यक्रम समय सन्दर्भ।

0: नमस्कार।
1: कार्यक्रम समय सन्दर्भ सुनेर बस्नुभएका सम्पूर्ण श्रोतामा हार्दिक स्वागत छ। म दुर्गा अधिकारी। कार्यक्रम समय सन्दर्भ आउने गर्दछ हरेक दिन बिहान 7:30 बजेदेखि। कार्यक्रम समय सन्दर्भमा हामी सान्दर्भिक विषयवस्तुमा कुराकानी गर्दै आएका छौं र गर्नेछौ। कार्यक्रम समय सन्दर्भमा आज हामी छलफल गर्नेछौ गौ माताको महिमा, गौ माताको महत्व र गव्य जुन गौत गाईको गोबर गहुँत एकदमै महत्वपूर्ण छ, यो विषयलाई हामी जोड्ने कोसिस गर्नेछौ। पछिल्लो समयमा हामीले गौ माताको सेवा अलिक कम भएको हो कि जस्तो देखिन्छ। केही वर्ष अगाडिसम्म घर घरमा एउटा गाई पाल्ने चलन थियो, छुट्टै खालको त्यहाँ माहौल हुन्थ्यो, परिवेश हुन्थ्यो। अहिले पछिल्लो समयमा चाहिँ यो हराउँदै गएको छ। आज हामी यिनै विषयमा छलफल गर्नेछौ। छलफलका लागि आज हामीसँग हुनुहुन्छ गव्य सिद्ध प्रेमारे गुरूजी हुनुहुन्छ, उहाँसँगको कुराकानी लिएर आएका। गुरुजी, यहाँलाई कार्यक्रममा हार्दिक स्वागत छ।
2: हस्, धन्यवाद, धेरै धेरै धन्यवाद।
1: हजुर, अहिले गौ माता प्रतिको तपाईँको रुचि र संरक्षण अभियान शुरूआत चाहिँ कसरी गर्नुभयो?
2: यसको अलिकति थोरै हामी पछाडि जानुपर्ने हुन्छ।
1: हजुर,
2: कहाँबाट प्रेरणा मलाई प्राप्त भयो, कसरी म प्रेरित भएँ, त्यो व्यक्तिलाई मैले स्मरण गर्नुपर्ने आवश्यक हुन्छ। म 2058 साल वैशाखदेखि कतार भन्ने एउटा अरब देशमा एउटा यस्तै वैदेशिक कामको सिलसिलामा भनौँ, त्यति बेलाको जुन परिस्थिति देशमा बस्न सकिएन भनौँ, सफल हुन सकिएन यहाँ, अनि त्यस्तै हावा चल्यो, म पनि त्यही हावामा भएर म कतार भन्ने देशमा गएँ। त्यहाँ गएदेखि मैले 2067 सालमा म फेरि एकचोटि सकेर आएँ घर। आएपछि केही गरौँ भन्ने उत्सुकता थियो त्यति बेला, अनि के गर्ने भन्दा भन्दै परिवारको सबैको छोराछोरीहरूको श्रीमतीको सल्लाह अनुसार एउटा कस्मेटिक पसल गर्न पुगेँ। त्यही दौरानमा अचानक त्यही फेला पर्यो, गरेँ। गर्ने बेला मैले मंसिरबाट सुरु गरेका थिएँ, फागुनको 12 गते 2068 फागुन 12 गते आगलागी भयो। त्यहाँ आगलागी भएपछि सबै ध्वस्त भयो, 11 वटा पसल थियो त्यो घरमा, सबै जले, सबैको इन्सुरेन्स थियो। मेरो जब म भर्खर नयाँ थिएन, अनि मेरो चाहिँ केही 8-10 लाख रुपियाँ त्यहाँ डुबेपछि अरू फेरि केही विकल्प त्यति बेला रहेन, सहयोगको अपेक्षा गरेर चाहिँ केन्द्रसम्म गइयो। त्यति बेला बाबुराम भट्टराई प्रधानमन्त्री हुनुहुन्थ्यो, त्यो सहयोगको अपेक्षा त्यति बेला कहीँबाट पनि आश भएन। त्यसपछि म फेरि बाध्य भएँ, त्यही पुरानो ठाउँमा फर्केँ। फेरि म फर्केपछि वैशाखमा पुनः गएँ, फेरि त्यहाँ गइसकेपछि त्यसपछि त्यहाँ इन्टरनेट कम्पनीले फ्री गर्यो सबै कामदारहरूलाई। त्यही इन्टरनेट फ्री भइसकेपछि अब त्यही प्रकारको फेरि मोबाइलको चाहिँ भर्खर सुरुवात भएको थियो, यी स्मार्टफोनहरू, एउटा फोन ल्याइसकेपछि, अनि त्यही क्रममा मैले युट्युब हेर्ने बेला एउटा यस्तो भिडियो एउटा यस्तो व्यक्तित्वको देखेँ जसले तपाईँको चाहिँ जीवनमा क्रान्ति ल्याउँछ, परिवर्तन गर्न सक्छ भन्ने यस्तो हेडिङ हालेर हिन्दीमा हुनुहुन्थ्यो। उहाँ चाहिँ हुनुहुन्थ्यो राजीव दीक्षित जी, एउटा सामाजिक अभियन्ता हुनुहुन्छ, एउटा वैज्ञानिक पनि हो उहाँ, एरोनोटिकल साइन्समा चाहिँ उहाँले गर्नुभएको छ, उहाँ काम गर्नुहुन्थ्यो। त्यसपछि उहाँले काम छोडेर धेरै यस्तै सामाजिक अभियानमा काम गर्नुभयो उहाँले, अनि उहाँको चाहिँ गरी एउटा भारत स्वयंमा ट्रस्ट गठन गरेर उहाँले यस्तै अभियान संघर्ष गर्दा गर्दा उहाँ चाहिँ गौ आन्दोलनमा आउनुभयो। अनि त्यसपछि त्यही क्रममा उहाँको मृत्यु पनि भएछ। मृत्यु भइसकेपछि त्यसपछि बल्ल म चाहिँ उहाँसँग जोडिने मौका पाएँ, उहाँको भिडियो अडियोहरू हेरेर, उहाँले लेखेका रचनाहरू अध्ययन गरेर मलाई चाहिँ त्यसले तान्यो, मेरो मन तान्यो। हुनसक्छ मेरो भित्र मनबाट अथवा केही पूर्वजन्मको संस्कारहरू थिए होला नि, अपुरा कामहरू, अनि मलाई त्यसले खिच्यो, म पनि यस्तै किन नगर्न नेपालमा गएर, आखिर भारतको समस्या नेपालको समस्या उस्तै हो होइन, हामी भारतमा पनि त्यही गाईको दुर्दशा छ, समाजको चाहिँ त्यस्तै, समाज व्यवस्था त्यस्तै दुर्दशा छ, स्वास्थ्य क्षेत्र त्यस्तै लथालिङ्ग छ, मान्छेले दुःख पाइरहेछन्, गाईले दुःख पाइरहेछ होइन, अनि त्यसपछिबाट चाहिँ मलाई पनि त्यसले मन ताने होइन, नेपालमा गएर पनि यो आन्दोलन चाहिँ गर्दा ठिक छ कि, यो अभियान चलाउँदा ठिक छ भन्ने, अनि मैले चाहिँ त्यसको लागि त अध्ययन गर्नुपर्छ, गहिरो अध्ययन नगरेर काम हुँदैन, हामीले धेरै प्रकारका मान्छेहरूसँग बस्नुपर्छ, एउटा वैज्ञानिक दृष्टिकोण पनि राख्नु पर्यो, त्यहाँ एउटा वैज्ञानिक चाहिँ के अरे तर्क पनि दिनु पर्यो, वैज्ञानिक प्रमाण पनि दिनु पर्यो गाईका गव्य र गाईको बारेमा होइन, नत्र चाहिँ उयो अङ्ग्रेजीमा सबै एनिमल, सबै चाहिँ काउ डङ, सबै काउ युरिन, काउ मिल्क सबै एउटै हो, काउ फ्याट सबै एउटै हो भनेर चाहिँ यो परिभाषाले गर्दाखेरि हामी अलमलमा परेका छौँ। त्यसकारण चाहिँ यसलाई डिफाइन गर्नुपर्ने, यसलाई परीक्षण गर्नु, यसलाई चाहिँ प्रमाणको रूपमा चाहिँ हामीले दिनुपर्छ नयाँ पुस्तालाई भनेर मैले स्वाध्याय थालेँ उहीँ कतारमै। लगभग मैले 8 वर्ष उहीँ कतारमै स्वाध्याय गरेँ, उहाँकै मतलब गाईसँग सम्बन्धित, सनातन धर्म समाज संस्कृतिसँग सम्बन्धित कुराहरू, गाईका गव्यसँग सम्बन्धित कुराहरू, स्वास्थ्यसँग सम्बन्धित कुराहरू, यी सम्पूर्ण कुराहरूलाई चाहिँ समेटेर एउटा चाहिँ सूत्रबद्ध रूपबाट चाहिँ कापीमा एकदमै लेखेर मैले लेखेरै भए पनि अध्ययन राम्रोसँग गरेँ। त्यसपछि अब लाग्यो कि होइन यतिले मात्रै पुग्दैन, अब नेपालमा गएर प्रत्यक्ष रूपमा चाहिँ म चाहिँ राष्ट्र सेवामा गौ सेवामा चाहिँ समर्पण गर्छु आफूलाई, म धन पैसाको लोभमा म परिवारको चाहिँ गरियो परिवार पाल्ने जिम्मेवारी त छ पालिन्छ, तैपनि एउटा मेरो प्रमुख जिम्मेवारी चाहिँ हामीले गौ मातालाई चाहिँ दिन्छु भनेर म हिँडेर आएपछि यहाँ अब विधिवत अध्ययन गर्नु पर्यो भनेर अनि म चाहिँ यसको पञ्चगव्य विद्यापीठम भन्ने कान्छीपुरम तमिलनाडु भारतमा चाहिँ छ त्यहीँ गएर मैले चाहिँ अध्ययन गरेँ। त्यति बेला अनलाइन सिस्टम थिएन, उहीँ जानु पर्थ्यो। अध्ययन गरेपछि त्यो अध्ययन सक्न बित्तिकै मैले आफ्नै घरमा चाहिँ एउटा वैदिक कृषि तथा पञ्चगव्य अनुसन्धान केन्द्र प्राली भनेर चाहिँ दर्ता गरेर काम चाहिँ शुरू गरेँ। यसमा चाहिँ के काम पर्छन् भनेपछि गौ रक्षामा अब सामान्य रूपमा गाईलाई हामीले हिजो जुन दृष्टिकोण थियो गाईलाई हेर्ने, गाईलाई दूधको रूपमा पाल्ने, अहिले पनि छ दृष्टिकोण त्यही हो दूधका लागि, सबभन्दा हामीलाई डुबाउने गाईलाई डुबाउने, गाईलाई घरबाट लखेटिने, गाईको दुर्दशा बनाएकै दूधको परिकल्पना दूधको सोच, किनभने हाम्रो ऋषिमुनिहरूले कहिले पनि हाम्रो पुर्खाले हाम्रो जति पनि चरक संहिताहरू छन् यी आयुर्वेदका ग्रन्थहरू छन् ऋषिमुनिहरू जति पनि हुनुहुन्छ उहाँहरूले कहिले पनि गाईलाई दूधको रूपमा हेर्नु भएन। दूध त एउटा चाहिँ दोस्रो उत्पादन हो, सेकेन्डरी प्रोडक्ट भनौँ होइन, दूध भनेको ब्याज भनौँ, साउ भनेको त हाम्रो उसको अन्य उत्पादनहरू छन् गव्यमा, पाँचवटा गव्यमा दूध पनि एउटा त पर्छ, तर दूध मूल चाहिँ होइन। मूल त के हो भने गोमूत्र हो, जसलाई गौत हामी भन्छौँ, अनि गोबर हो लगायत प्रमुख तिनै हुन्। गाई जन्मेदेखि मर्दासम्म त गौत र गोबर त दिन्छन् होइन, दूध कति देला उसले दूध जीवनमा एउटा हाम्रो चाहिँ रैथाने गाईको जीवन भनेको 22-25 वर्ष मात्रै बाँच्छन् उनी, त्यसमा चाहिँ उनीहरूले 16-17 पटक बच्चा दिन्छन्। दूध भनेको उनले दैनिक कति दिने, उनले बिहान एक मानो सानो एक मानो त्यही दुई मानो दूध दिने हो, अनि बाछाले खाएर अघाएर चाहिँ दिएको दूध, त्यति दूधको व्यापार गर्नमा चाहिँ यो आउँदैन कुरा। त्यसैले अब हामीले के गर्यौँ त भनेपछि दूध धेरै दिने चाहिँ हेऱ्यौँ हामीले, दूध धेरै दिने हेर्दाखेरि भैँसी आयो, त्यसपछि भैँसी भन्दा पनि अझ धेरै दूध दिने जर्सी भन्ने यो विदेशी जनावरहरू आए होइन। अब हामीले चाहिँ लाभ हानि सोचेनौँ कि हामीलाई धेरै सेतो पदार्थ चाहियो, दूधको परिभाषा के हो, दूधको गुण के हो, दूध केलाई दूध भन्छन् होइन भन्ने चाहिँ त्यतातिर हामी गएनौँ कि धेरै सेतो पदार्थ खाने। काठमाडौँमा त अझ सायद पोखरा पनि होला, मलाई त्यति पोखरा ज्ञान छैन, यहाँ जति पनि दुग्ध उत्पादनहरू छन् धेरै जस्तो ठाउँमा दुग्ध फ्याक्ट्रीहरू, फ्याक्ट्रीमा दूध बनाइन्छ अहिले, पशुपालन गरेर गाई भैँसी भए पनि पालन गरेर चाहिँ दूध निकाल्ने होइन कि, फ्याक्ट्रीमा दूध बनाउने चलन, फ्याक्ट्रीमा घिउ बनाउने चलन, फ्याक्ट्रीमा तेल बनाउने चलन, यो फ्याक्ट्रीमा बनाउने चलन गर्दाखेरि के हुन्छ भने हाम्रो स्वास्थ्य प्रत्यक्ष अप्रत्यक्ष दुवै रूपमा चाहिँ हाम्रो बिग्रेको छ, अनेकौं प्रकारका रोग लागेका छन्। यिनै सबै कुराहरूलाई चाहिँ ध्यानमा राखेर म नेपालमा आएँ, र अब चाहिँ गर्नुपर्छ भन्ने हिसाबले गाईलाई कसरी बचाउने त गौरक्षा भनेर गाई बच्दैनन्, गाईको बारेमा चाहिँ सहर बजारमा बसेर चिन्ता गरेर पनि गाई बच्दैनन्, कहीँ मठ मन्दिरमा गएर चाहिँ के अरे त्यो मूर्तिमा गएर चाहिँ ढोक्दैमा पशुपतिको चाहिँ त्यहाँ नन्दीको चाहिँ मूर्ति छ त्यसलाई ढोक्दैमा पूजा गर्दैमा गाई रक्षा पनि हुँदैन। अनि हामीले प्रत्यक्ष रूपमा चाहिँ फिल्डमा उत्रेर सतही रूपमा चाहिँ हामीले केही योजनाहरू बनाएर केही यसलाई अभियानको रूपमा चाहिँ सञ्चालन गर्नुपर्ने यो मैले ठाने, र मैले चाहिँ गाईलाई तीन प्रकारको चाहिँ एउटा योजना बनाएर गाई र गौ रक्षाको अभियानमा मैले चाहिँ गरेको छु, र म त्यसैमा होमिएको पनि थिएँ र गरेको पनि छु। गाईलाई प्रत्यक्ष रूपमा गाईका यी तीनवटा प्रत्यक्ष गव्यहरू गोबर गोमूत्र दूध र दूधबाट बनेका अन्य उपगव्य दुईवटा प्रमुख दही र घिउ, त्यसो त उपगव्यहरू भन्दाखेरि 24 पर्छन् सबै, ससाना अन्य उपगव्यहरू पनि छन्। त्यो बाहेका मूल रूपमा पञ्चगव्य पाँचवटा यिनै गव्यहरू हुन्। हामीले सनातन कुनै पनि एउटा संस्कारहरू गर्दा कुनै कार्यक्रम गर्दाखेरि पनि शुरूआतमा पञ्चगव्य नै सेवन गरेर काम शुरू गर्ने हुन्छ होइन, अनि त्यसपछिबाट हामी कहीँ जन्मेपछि चोखिने बेला मृत्युपछि चोखिने बेलामा हामीले गौत सेवन गर्ने हुन्छ, अनेकौं प्रकारमा हामीले चाहिँ धर्मसँग चाहिँ गाईका गव्यहरूलाई जोडिएको छ। र अब दूध भनेको के त भने हामीले गाईलाई दूधको लागि मात्रै पाल्नु हुँदैन, दूधको लागि पाल्ने हो भने त फेरि गाईको दुर्दशा यही नै हुने हो। अनि अब दूधको व्यापार गर्दाखेरि पनि जहाँ पनि हामीले चाहिँ काम गर्दाखेरि जे पनि काम गर्न सुरु गर्छौँ सबभन्दा पहिला धन त आउँछ, आर्थिक बाटो आउँछ, यदि कहीँ कुनै बाटोबाट लाभ छैन भने हामी त्यसलाई छोडिदिन्छौँ, प्रत्यक्ष लाभ त हामीलाई चाहिँ पैसा चाहियो, विदेशबाट चाहिँ हामीले हाम्रा भाइ भतिजाहरू चाहिँ जो दिदी बहिनीहरू जो जानुभएको छ परदेशमा उहाँहरूलाई पनि हामीले नेपालमा बोलाएर स्वरोजगार सिर्जना गर्ने एउटा अभियान पनि छ, त्यो अभियानमा यदि पैसा कमाइएन भने कोही पनि यहाँ बस्नु हुँदैन, पैसा भएन भने कोही हामीले कामदार पनि पाउँदैनौँ। त्यसकारणले मूल रूपमा चाहिँ व्यापारै हो यो गाईका गव्यहरूलाई हामीले गौ उद्योगको रूपमा लैजाने, गाईलाई त सकभर घर घरमै फिर्ता गर्ने अभियान हो पछि कालान्तरमा, तर अहिले कमसेकम एउटा गौशाला मात्रै भए पनि संरक्षण गर्न सक्यौं भने मात्रै पनि भोलि मान्छेलाई चाहिँ जागरूक गर्न सक्यौं, जनचेतना चाहिँ हामीले फैलाउन सक्यौं, मान्छेलाई बुझाउन सक्यौं भने कमसेकम घरमा लगेर चाहिँ पाल्ने, गाईको दूध खानुपर्छ है गाईको घिउ खानुपर्छ है शुद्धता रूपमा भेटाएसम्म भनेर चाहिँ एउटा माग आयो भने बजारमा पूर्ति भइहाल्छ फेरि
0: हजुर
2: कसैले गाईको दूध चाहिँ म चाहिँ 200 रुपियाँ लिटर चाहिँ गाईको दूध बिक्छ भनेपछि तपाईँको चाहिँ 5,000, 6,000, 7,000 रुपियाँ गाईको घिउ बिक्छ भन्ने सुन्यो भने त कमसेकम पनि गाई त पाल्छ नि भोलि त्यसका लागि पनि हामीले के गर्यो भने गाईको दूध भन्दा गाईको चाहिँ अन्य गव्यहरूको चाहिँ प्रत्यक्ष रूपमा हामीले गाईलाई परम्परागत जो उपचार पद्धति छ हाम्रो हाम्रो करोडौं लाखौं वर्षदेखि चलिआएको चाहिँ जो परम्परागत उपचार पद्धति हिजो त एलोपेथीको नाउँ पनि थिएन हिप्पोक्रेट्सको चाहिँ समयदेखि नै पछाडि यो एलोपेथी आएको हो त्योभन्दा अगाडि त हाम्रो पुर्खाहरूले ऋषिमुनिहरूले यही चरक संहिताको यही चरक मूर्तिको कुरा गर्नै गर्दाखेरि पनि हाम्रो चाहिँ के अरे हजारौं वर्ष अगाडिको कुरा हो यो त्यति बेला पनि त चिकित्सा प्रणाली थियो नि त त्यति बेला पनि त उपचार थियो त्यति बेला पनि हाम्रा पुर्खाहरू थिए त्यति बेला पनि हाम्रो चाहिँ रोग थियो यो उपचार हुन्थ्यो त बिस्तारै बिस्तारै गर्दा परम्परागत उपचारलाई हामीले नामेट गर्यौं यसलाई तिरस्कार गर्यौं र त्यहीलाई पुनः हामीले स्थापित गरेको नयाँ केही पनि छैन हामीसँग त्यसलाई पुनः स्थापित गरेर यसलाई अलिकति थोरै आधुनिक विज्ञानसम्मत तरिकाले यसलाई जोड्न खोजेको हामीले त्यो के त भने गाईका गव्यहरूलाई प्रत्यक्ष रूपमा चाहिँ हामीले परम्परागत स्वास्थ्य उपचारमा चाहिँ हामीले लगाउने र एउटा कुरा छ निरोगीले पनि खान मिल्ने रोगीले पनि खान मिल्ने 5 वर्ष उमेर पुगेका बालबालिकालाई पनि दिन मिल्ने यो यस्तो उत्पादनहरू छन् जसले मान्छेलाई निरोगी बनाउँछ र रोग लागेको मान्छेको रोग निको हुन्छ किन गर्छ त यसले भने थोरै कुरा यो पनि जान्नुपर्छ गाईका गव्यहरू एउटा यस्तो पदार्थ हुन् जो आधुनिक विज्ञान त्यहाँ पुग्न अलि सकेको छैन प्रयास त गरिरहेछ पुग्नलाई रिसर्च गर्दैछन् अहिले उतातिर र यसको मूल कारण के त भने हाम्रो शरीरमा कहिलेकाहीँ के हुन्छ हामी केही परीक्षण गर्छौं रक्त परीक्षण गर्छौं अनि हामीले चाहिँ मूत्र परीक्षण गर्छौं विभिन्न प्रकारको परीक्षण गर्दाखेरि के देखिन्छ भने तपाईँको शरीरमा त क्याल्सियम डिफिसियन्सी छ आइरन डिफिसियन्सी छ मिनरल डिफिसियन्सी भिटामिन्स डिफिसियन्सी यस्ता खालको चाहिँ तपाईँको कमी छ तपाईँले अब गोली खानुपर्छ ट्याब्लेट खानुपर्छ भन्ने चाहिँ जुन चलन छ अहिले चलिरहेको छ नि त यो छ अनि कसैको शरीरमा बढी भएको छ भन्ने हुन्छ फेरि अब कम भएको त ट्याब्लेट खाएर पूर्ति गर्छ यदि शरीरमा क्याल्सियम आवश्यकताभन्दा बढी छ आइरन आवश्यकताभन्दा बढी छ कुनै भिटामिन आवश्यकताभन्दा बढी छ भने त्यसले पनि हानि गर्छ कमले मात्रै पनि गर्दैन हानिले पनि बढीले पनि गर्छ र त्यो बढी भएको तत्त्वलाई कम गर्ने उपाय के छ त छैन अहिले बजारमा मेरो डाक्टर साहब मेरो शरीरमा क्याल्सियम बढी भएको छ आइरन बढी भएको छ यो चाहिँ मिनरल्स बढी भएको छ यसलाई कम गर्ने औषध दिनुहोस् भने पनि छैन औषध त्यहाँ त्यसकारणले यी गव्यहरूमा एउटा यस्तो शक्ति चमत्कार भनौँ यसलाई चमत्कार के छ भने मेरो शरीरमा यदि मैले दैनिक गाईका कुनै न कुनै गव्यहरू अथवा गव्यबाट निर्मित कुनै चिजहरू हामीले पदार्थहरू सेवन गरेका छौँ भने शरीरलाई पहिला त्यसले के गर्छ भने शरीरका जुन वात पित्त कफको जो असन्तुलन हो यसलाई सन्तुलन गर्छ यही असन्तुलन हुनाले हामी रोगग्रस्त हुन्छौं एउटा अर्को कुरा चाहिँ जो सृष्टि क्रममा जो सृष्टि निर्माण हुने बेला चाहे यो ब्रह्माण्डको सृष्टि होस् चाहे हाम्रो शरीरको सृष्टि होस् कुनै पनि सृष्टि हुने बेलामा जुन प्रयोग भएका मूल तत्वहरू जसलाई हामी पञ्चमहाभूत भन्छौं पृथ्वी जल अग्नि आकाश वायु यी 5 वटा तत्वहरूलाई कहीँ न कहीँ कुनै न कुनै कम बेसी भए यी असन्तुलन भयो भने पनि रोगग्रस्त हुन्छ शरीर कमजोर भन्छ र यिनै 5 वटा तत्वलाई पूर्ति गर्ने र ब्यालेन्स मिलाउने यो गाईका पञ्चगव्य र वात पित्त कफलाई पनि सन्तुलनमा राख्ने यी पञ्चगव्यहरू हाम्रो शरीरमा जानासाथ हामीलाई रोग थाहा छैन तर हामीले सेवन गरेका छौँ भने ती गव्यहरूलाई थाहा हुन्छ कि के को अभाव छ या के बढी भएको छ कम भएकोलाई पनि माथि गराउँछ यसले बढी भएको चिजलाई पनि तल झार्छ यसले यो यति शक्तिशाली चाहिँ छ चमत्कार यही यो गव्यहरूकोमा मसँग क्याल्सियम बढी छ मेरो आइरन तत्त्व बढी छ भने यदि हामीले गौमूत्र सेवन हामीले गव्यबाट निर्मित अरू कुनै पनि पदार्थ सेवन गर्यौँ भने त्यो बढी भएको चिजलाई पनि यसले चाहिँ कम गरिदिन्छ अनि कम भएको चिजलाई पनि माथि उकालिदिन्छ मतलब यसले सन्तुलनमा राख्ने काम गर्छ पञ्चगव्यले त्यसकारणले गाईलाई चाहिँ महत्व मानिएको गाईको गव्य महत्व मानिएको अन्य पशुहरूको मूत्रमा गोबरमा दूधमा यो चमत्कार छैन यो शक्ति छैन गाईमा मात्रै छ किनभने गाईको चाहिँ जुन मेरुदण्ड चुरोदेखि तल पुच्छरको चाहिँ ठेट्नसम्ममा एउटा मेरुदण्डमा एउटा चाहिँ यो अदृश्य शक्ति चाहिँ एउटा सन्तुलन के अरे त्यो सक्रिय भइरहेको हुन्छ जसलाई हामी सूर्यकेतु नाडी भन्छौँ सूर्यकेतु नाडी त्यो खोलेर काटेर हेरेर ल्याबमा ल्याएर भेटिँदैन त्यो किनभने त्यो एउटा अदृश्य शक्ति हो जस्तो तारमा चाहिँ इलेक्ट्रिक बगिराखेको छ तार काटेर त थाहा पाइँदैन कि इलेक्ट्रिक कस्तो हुन्छ यस्तै खालको एउटा अदृश्य शक्ति हुन्छ केवल गाईको मेरुदण्डमा मात्रै हुन्छ त्यो अरू कसैमा पनि हुँदैन
0: हजुर हाम्रो सनातन परम्परा र संस्कृतिमा गाईलाई गौमाता भनेर सम्मान गर्नुको मूल कारण पनि यही
2: हो मूल कारण गाईलाई माता किन भन्यौँ भने माता सर्ववात्सल्यता माताले हामीले जन्म दिने शिशुलाई जन्मेको शिशुलाई माताको कति एउटा वात्सल्यको आवश्यकता पर्छ, कति माया छ, आफ्नो शरीरलाई चाहिँ गरे हानि गरी गरी आफ्नो शरीरलाई संकटमा पारी पारी एउटा माताले चाहिँ जसरी एउटा शिशुलाई हुर्काउनुहुन्छ, पेटमा चाहिँ राखेर आफ्नो स्तन चाहिँ दुग्धपान गराएर र उसलाई काखामा चाहिँ दुई तीन वर्षसम्म सक्षम नहुँदासम्म उसलाई चाहिँ हुर्काउने, उसलाई एउटा चाहिँ भाषा सिकाउने, उसलाई ज्ञान दिने सम्पूर्ण पहिलो गुरु चाहिँ एउटा जुन माता हुनुहुन्छ, त्यस्तै सरहको लाभ दिने जुन प्राणीहरूमा सबभन्दा नजिकको प्राणी भनेको गाई, गाईका दूध, गाईको दूध एउटा जसको आमा छैन, बाई चान्स कसैको दुर्भाग्यले कसैको चाहिँ माताको मृत्यु भयो अथवा कोही माताको कुनै रोगको कारणले गर्दा स्तनपान गराउन सक्नु भएन भने त्यस्ता बालबालिकाहरूलाई गाईको दूधमा त्यही शक्ति पाइन्छ र त्यही तत्व पाइन्छ जुन माताको दूधमा हुन्छ, त्यो तत्व सहज रूपमा पाचन हुन्छ बालबालिकाको शरीरमा, त्यसकारणले त्यो दूध पनि सेवन गराउन मिल्यो। लगायत चाहिँ अन्य वात्सल्यताहरू जस्तो गाईमा चेतनाको स्वरूप अरू प्राणी भन्दा अरू जनावर भन्दा गाईमा चेतना स्तर अलि उच्च हुन्छ, यसलाई हामीले उदाहरणको रूपमा कसरी लिन सक्छौँ भने गाई कुनै 50-60 चाहिँ गौशाला गाई भएको गौशालामा दुहना गाई छन् भने गाईलाई लाइन लगाइदिउँ, बाछालाई छोडिदिउँ, एउटा बाछालाई छोडिदिउँ भनेपछि त्यो बाछा बाछी सिधै आफ्नो आमा कहाँ गएर चाहिँ उसले दुध चुस्न सुरु गर्छ, कहीँ यताउता भौँता रिन्न, त्यो चिन्निसक्ने क्षमता, उसको मातालाई चिन्ने क्षमता, माताले पनि आफ्नो बाछालाई चिन्ने क्षमता बढी हुन्छ। जस्तो भैँसीलाई प्रयोग गर्नुभयो भने तपाईँले 20-25 भैँसीको लाइन लगाइदिनुहोस्, एउटा पाडो छोडिदिनुहोस्, ऊ अर्काको चुस्न सक्छ सुरुमा, उसले आमालाई चिन्दैन, यो हाम्रो प्रयोग पनि गरेका छौँ हामीले गाउँमा थाहा छ। दुई चार ठाउँमा उसले चाहिँ गएर चाहिँ कल्चौडा चाहिँ छोएर निस्क्यो भने बल्ल अलाती खायो भने अनि आफ्नो आमा कहाँ जान्छ, त्यसै गरी उसले आफ्नो मातालाई आफ्नो बच्चालाई पनि वात्सल्यता हुँदैन भैँसीमा। जस्तो तपाईँले भैँसीलाई छोडिदिनुहोस् जंगलमा चराउने, जंगलमा यदि चराउन लग्नुमा टाढा 20-25 किलोमिटर टाढासम्म भैँसी चराउन गयौँ भने घरमा पाडो हुन्छ, भैँसीलाई जंगलमा छोडिदिनु भयो भने भैँसी प्राय गरी आउँदैन, फर्केर दुई चार दिनपछि आउँछ। गाईलाई यदि बजारमा जंगलमा लगेर छोडिदिनु भयो भने त्यो ठ्याक्कै आफ्नो समयमा सूर्यास्त हुने समयमा जहाँबाट भए पनि आउँछ गाई घरमा, भने त्यो चेतना स्तर वृद्धि गर्ने। त्यही भएर अब हामीले जुन वस्तु सेवन गर्छौं, जुन चिजको हामी जुन वस्तुको संगति गर्छौं, त्यसको परिणाम हाम्रो शरीरमा पनि आउँछ।
0: त्यसकारणले होला हैन, गाईको दूध पियो भने चाहिँ अलि तेजिलो हुन्छ दिमाग भन्ने खालको पहिला सुनिन्थ्यो, अहिले फेरि बच्चालाई खुवाउनै हुन्न भन्छन्।
2: अब त किन, अब त पाउडर खुवाउने पाउडर ल्याक्टोजिन भन्ने के हुन्छ खुवाउने, अनि रोगग्रस्त बनाउने, फोक्सो बिगार्ने, कफ बिगार्ने, अस्थमा बनाउने, ब्रोङ्काइटिस बनाउने, अनि त्यसो गरेर औषधिको व्यापार गर्ने, यो चाहिँ नेटवर्किङ, यो चाहिँ के अरे अब होइन, यो प्रक्रिया चल्या छ। अनि गाईको दूध, गाईको गव्यहरू एउटा मात्रै होइन, गाईको गव्य मात्रै होइन, गाईको संगति, गाईको आभामण्डल, त्यसभित्र मात्रै पनि हामीले बच्चा हुर्काउन सक्यौं भने त्यो बच्चाको चेतना स्तर, त्यो बच्चाको स्वास्थ्य स्थिति अरूभन्दा धेरै फरक हुन्छ। उसलाई कुनै पनि प्रकारको खोपको आवश्यकता पर्दैन, कुनै पनि प्रकारको अन्य अतिरिक्त पोषणको आवश्यकता पर्दैन, अतिरिक्त चाहिँ सप्लिमेन्टहरूको आवश्यकता पर्दैन। गाईका गव्य त्यति पोषण छन्, त्यति शक्तिशाली छन्, त्यति क्याल्सियमको पूर्ति गर्ने लगायत अन्य 16 तत्व जुन मूल तत्व हुन्छ हाम्रो शरीरलाई चाहिने, ती मूल तत्व अनि लगायत अन्य अरू तत्वहरू चाहिँ हाम्रो फेरि गोमूत्रमा तपाईँको 32 तत्व चाहिँ शरीरलाई चाहिने, अति डाइल्युट फर्ममा सिधै चाहिँ पाचन हुने, त्यसलाई पचाउनको लागि अतिरिक्त चाहिँ आवश्यक पर्दैन, गयो भने सिधै ती कन्भर्ट हुने ती तत्त्वहरूमा, त्यो तत्त्व छ गोमूत्रमा। त्यसकारणले महँगीको दृष्टिकोणमा गाईको गोमूत्र पनि महँगो छ दुधभन्दा, दूध कतिमा बेच्नुहुन्छ व्यापारीको दृष्टिकोणमा हेर्दाखेरि पनि, दुध हामीले कतिमा बेच्नुहुन्छ 100 रुपियाँ लिटर गयो भाग्य भन्छ गाउँमा, होइन, काठमाडौँमा 250 रुपियाँ लिटरसम्म बिकेको छ लोकल गाईको दुध, होइन, अब 250-200 बेच्यो भने त्योभन्दा महँगो त गोमूत्र बिकिरहेको छ, गोमूत्र तपाईँको 500 रुपियाँ लिटर 1000 रुपियाँ लिटर चाहिँ बिकिरहेको छ, थोरै केही बनाउनु पर्छ त्यसलाई, होइन, त्यसलाई चाहिँ फर्मुलेसन गर्नु पर्यो, अलिकति मेहनत गर्नु पर्छ, त्यसलाई शोधन गर्नु पर्ला, तर पनि गोमूत्र महँगो छ। गोमूत्रले गर्ने काम जो छ फेरि शरीरमा, त्यो फेरि दुधले अर्कै काम गर्ला, गोमूत्रले अर्कै काम गर्ला, होइन, संसारको जतिसुकै पनि विषलाई नाश गर्ने, टक्सिन रिमुभ गर्ने काम गोमूत्रको, आयुर्वेदमा पनि त्यस्ता विषालु जडीबुटीहरू हुन्छन्, त्यसलाई शोधन गर्नुपर्छ गोमूत्रमा, जस्तो आँक छ, धतुरो छ, यस्तो चाहिँ के अरे होइन, यो गाँजा छ, यसमा पनि केही टक्सिनहरू हुन्छ, यसलाई चाहिँ यदि औषधि रूपमा चाहिँ शुद्ध औषधि निकाल्नु छ भने पहिला गोमूत्रमा शोधन गरिन्छ। त्यसकारण अहिले हामीले युरिया हालेको चाहिँ खाना खाइरहेको छौँ, अहिले हामीले चाहिँ कीटनाशक चिजहरू हालेका चाहिँ यी फलहरू तरकारीहरू खाइरहेको छौँ, यसलाई पनि यदि हामीले घरको भान्सोमा एक बोतल गहुँत राख्यौँ भनेपछि त्यो फल ल्याएर त्यो तरकारी ल्याएर एक चम्मच गोमूत्र पानीमा घोलेर हामीले त्यसमा डुबाइदिउँ भनेपछि त्यो फल तरकारीहरूमा भएको विषलाई चाहिँ त्यसले कमसेकम 80% रिमुभ त गर्छ। यतिसम्म हुनु पर्यो सबैमा, त्यो हामी त दैनिक प्रयोग गर्छौँ भान्सामा, हाम्रो गोमूत्र हुन्छ, होइन, म भन्नुहुन्छ भने म अहिलेसम्म मेरो बाह्र पन्ध्र वर्ष मैले गोमूत्रबाटै नुहाइरहेको छु, साबुन सेम्पो केही लगाएको छैन, मेरो झोलामा नुहाउने गोमूत्रै हुन्छ अनि दाँत मार्ने गोबरै हुन्छ मेरो। गोबर भन्नाले अब त्यहाँ प्रशोधन गरेको मैले दन्त मञ्जन कुरो गरेँ, त्यो दन्त मञ्जन गोबरैबाट बन्ने हो, यति राम्रो बन्छ कि शरीरमा लागेको किरा, त्यो दाँतमा लागेको किरा पनि मर्छ, दाँत दुर्गन्ध पनि नाश गर्छ, गिजाका गालाका ओठका यी पाक्ने समस्या जो छ, मसिनो मसिनो चाहिँ बिग्रेर उठ्ने यो पनि नाश गर्छ भने त्यति राम्रो चिज बन्छ। चर्मरोगका लागि छालालाई चाहिँ मुलायम गराउने, कपाललाई सिल्की बनाउने अझ गोमूत्रमा त्यति गुण हुन्छ, दुर्गन्ध आउँछ अलग कुरा भयो, त्यो दुर्गन्ध नाश गरेर हामीले स्याम्पू बनाएका छौँ, साबुन बनाएका छौँ, होइन प्रत्यक्ष अप्रत्यक्ष रूपमा त यो सबै पञ्चगव्य सामेल छ यसमा। सौन्दर्यको प्रसाधनका साधन बनाउनलाई त्यही पञ्चगव्य प्रयोग गर्न सकिन्छ मजाले, अर्ग्यानिक शुद्ध फर्ममा, एकदमै कुनै पनि प्रकारको चाहिँ विष नभएको, कुनै पनि प्रकारको केमिकल नभएका चिजहरू यस्तो खालको बनाएर हामीले व्यापार गर्छौँ। गाईलाई व्यापारमा जोड्ने, गाईलाई यो परम्परागत चिकित्सामा जोड्ने, आफ्नो रैथाने स्तरमा चाहिँ जो खेर गइरहेका छ जडीबुटीहरू छन्, औषधिजन्य पदार्थहरू वनस्पतिहरू त्यसलाई प्रयोग गर्ने, गाईका गव्य प्रयोग गर्ने र परम्परागत यो उपचार पद्धतिमा यसलाई सामेल गर्ने, अनि अर्को छ कृषिलाई विषमुक्त गर्ने एउटा अभियान। कृषिमा अत्यधिक मात्रामा युरिया आएको छ, अत्यधिक मात्रामा चाहिँ रसायनहरू आएको छ अहिले, होइन अन्नबाली तरकारी बाली फलफूल बालीहरूमा, त्यसलाई पनि हामीले चाहिँ शुद्ध रूपमा चाहिँ विषमुक्त खेती गर्ने र किसानलाई स्वावलम्बी आत्मनिर्भर समृद्ध राष्ट्रको निर्माण गर्नलाई भनेर हुँदैन, गर्नुपर्छ। गाई पालन गरेर चाहिँ गाईका गोबरबाट र गाईका गौतबाट हामीले एउटा यस्तो खालको मल निर्माण गर्न सक्छौँ, यस्तो खालको किट नियन्त्रक बनाउन सक्छौँ जसलाई प्रयोग गरेर युरिया र केमिकल भन्दा कति पनि कम उत्पादन हुँदैन, राम्रो उत्पादन हुन्छ। एन्टी फंगल बनाउन सकिन्छ आलु र टमाटो खेतीमा गाईको मुही प्रयोग गरेर, यस्ता थुप्रै प्रकारका चाहिँ उत्पादन छन्।
0: हजुर, बरु हामी त धेरै वैज्ञानिक त 20-25-30 वर्ष अगाडि रहेछौँ है।
2: हाम्रो विज्ञान भन्ने हो भने त हाम्रा ऋषिमुनिहरूको जो शोध ग्रन्थहरू छन् तिनी अध्ययन गर्नबाट रोक्नलाई नै हामीलाई चाहिँ संस्कृतबाट विमुख गराइयो, एउटा अझ रहस्य पनि छ त्यहाँ। संस्कृत भाषालाई नेपालमा यो बाहुनको भाषा हो, होइन यो टपरे बाहुनको भाषा हो भनेर चाहिँ हामीलाई बदनाम गराएर भाषा पढ्नबाट हामीलाई रोक लगाइयो। जापानिज भाषा पढ्ने, युरोपियन भाषा पढ्ने, चाइनिज भाषा पढ्ने, अङ्ग्रेजी भाषा पढ्ने चाहिँ लत चल्यो, आफ्नो संस्कृत भाषालाई हामीले विलुप्त गरायौं। यदि हामी संस्कृतमा पोख्त हुन्थ्यौँ, संस्कृतमा विद्वान हुन्थ्यौँ भने हामीले ती ऋषिमुनिको ग्रन्थहरू पल्टाएर त्यो विज्ञान खोज्न सक्थ्यौँ। हामीले गौविज्ञान त्यहाँ छ, जडीबुटीको विज्ञान त्यहाँ छ, स्वास्थ्यको विज्ञान त्यहाँ छ, अन्त यो हाम्रो चाहिँ के अरे पर्यावरणलाई प्रदूषण रोक्नका लागि अहिले कुनै किसिमको चाहिँ समाधान छैन पश्चिममा वैज्ञानिकहरूमा। सेमिनार त गर्छन्, लाखौं खर्च गरेर 5-स्टार होटलमा चाहिँ चियाको होइन चुस्की लिँदै लिँदै, तर पर्यावरण प्रदूषणलाई रोक्ने चाहिँ के छ त उपाय भने गाई छन्। गाईले आफ्नो शुद्ध अग्नि रूपी चाहिँ जुन घृत दिन्छन्, जो हामीले घृत बनाउँछौं, त्यो घृत भनेको के त भनेपछि शुद्ध रूपमा चाहिँ हामीले प्रदूषित वायुलाई पूरा अक्सिजनमा कन्भर्ट गर्नका लागि, बदल्नका लागि गाईको घिउको हवन गर्ने चलन छ। सनातन संस्कृतिमा हवन, दैनिक अग्निहोत्र हवन छन्, थुप्रै प्रकारका एक्जेहरू छन्, 100 प्रकारका एक्जे गरिन्छ, त्यसमा गाईको घिउ प्रमुख मानिन्छ। यदि हामीले 10 ग्राम गाईको घिउ, लगभग 1 चम्मच होला, 10 ग्राम गाईको घिउलाई या दियो बालेर बालौं, दियोमा बालौं या अग्निमा हवन गरौं, त्यसले के गर्छ भने 1600 किलो अक्सिजनको निर्माण गर्छ हाम्रो सराउन्डिङ, आफ्नो वरिपरि वायुमा। हजुरले यो घरभित्र अक्सिजन लेभल कति छ, यो कोठाभित्र अक्सिजन लेभल कति छ, हाम्रो यो घरमा कति छ अक्सिजन लेभल भने एउटा चेक गर्ने सेन्सरहरू हुन्छन्, त्यसलाई हामीले परीक्षण गर्यो भने थाहा हुन्छ पहिला। अनि त्यसपछि हामीले 10 ग्राम घिउलाई दियो बालौँ, गोबरको चाहिँ धूपलाई बालिदिउँ यहाँ, त्यसपछि हामीले हवन गरौँ दैनिक, अनि हवन गरिसकेपछि परीक्षण गरौँ कि अक्सिजन लेभल कति भयो भने 1600 किलो जति पनि प्रदूषित वायु थियो हाम्रो वायुमण्डलमा आकाशमा, त्यो 1600 किलो अक्सिजनलाई केवल प्रदूषित वायुलाई केवल 10 ग्राम गाईको घिउलाई जलाएपछि मात्रै पनि त्यो 1600 किलोलाई अक्सिजनलाई अक्सिजनमा कन्भर्ट गर्ने शक्ति, प्राणवायुमा बदल्ने चाहिँ शक्ति, त्यसलाई भेषज वायु भनिन्छ। यति शक्तिशाली वायु हुन्छ कि आफ्नो संसर्गमा आउन साथ त्यसलाई अक्सिजनमा कन्भर्ट गरिदिन्छ, त्यो चाहिँ शक्ति भनेको गाईको घिउमा मात्रै छ। अब फ्याट भन्छ अङ्ग्रेजीमा, फ्याट भनेर सबै फ्याट त एउटा हुँदैन नि, उसले चिल्लो पनि सबै फ्याट, जर्सीको पनि फ्याट, भैँसीको पनि फ्याट, सुँगुरको पनि फ्याट, बङ्गुरको पनि फ्याट, फ्याट फ्याट भनेर हुँदैन नि। गोघृत जो वैदिक विधिबाट बनाएको जो गोघृत हुन्छ त्यसको गुण छुट्टै हुन्छ, त्यसको चाहिँ शक्ति छुट्टै हुन्छ। क्यालोरीको कुरा गर्नुहुन्छ भने गाईको घिउमा सबैभन्दा बढी क्यालोरी हुन्छ। हामीले बालबालिकालाई, युवाहरूलाई, जिम गर्नेहरूले जुन कृत्रिम खाइराखेको हुन्छन् चाहिँ प्रोटिनहरू, त्यसले कालान्तरमा क्यान्सर पनि बनाउन सक्छ। त्यसकारणले गाईको घिउ खानुहोस्, खुवाउनुहोस् बालबालिकालाई, उसको चेतना स्तर मात्रै होइन, उसको क्यालोरी, उसको हड्डी बलियो मजबुत, उसको क्याल्सियम पूर्ति, उसको भिटामिन ए, तपाईँको 12 अण्डा बराबरको चाहिँ के अरे जुन भिटामिन ए हो त्यो केवल 1 चम्मच घिउमा प्राप्त हुन्छ। तपाईँको छवटा अण्डा बराबरको क्यालोरी शक्ति भन्छ आजभोलि, त्यो शक्ति केवल एक चम्मच गाईको घिउमा हुन्छ। अनि जसले गाईको घिउ सेवन गर्नुहुन्छ उहाँको छालामा कहिले पनि ड्राइनेस आउँदैन, उहाँको आँखा कमजोर कहिले हुँदैन, हड्डी कमजोर कहिले हुँदैन, कहिले पनि पेटको समस्या आउँदैन, सिधा चाहिँ कब्जियत कहिले हुँदैन। गाईको घिउले त्यति राम्रो काम गर्छ। तर हामीले गाईको घिउ भनेर के खाइरहेछौँ, बजारमा के बेचिराखेका छौँ, के किनिराखेका छौँ, यो दुर्दशा छ नि त हामीमा। त्यही दुर्दशालाई दूर गर्नका लागि, हटाउनका लागि हामीले चाहिँ यो गौरक्षा अभियान, गौरक्षा अभियान हो यो मिशन। यो भनेको केवल एक दुईवटा गाई रक्षा गर्ने होइन, एक दुईवटा सुधार पुरै देश, पुरै राष्ट्र, पुरै विश्वलाई बदल्ने एउटा अभियान हो। सबैले त घर घरमा गाईको हवन, घिउ हवन गर्यौं, सबैले गाईको दूध सेवन गर्यौं, सबैले गाईको गोबरबाट बनेका धूपहरू प्रयोग गर्यौं, सबैले गाईको चाहिँ पञ्चगव्यबाट बनेका साबुनहरू, स्याम्पूहरू, यी चाहिँ के अरे हामीले चाहिँ प्रशोधनका साधनहरू, यी जति पनि सौन्दर्यका साधनहरू छन् सबै हामीले प्रयोग गर्न थाल्यौं भनेपछि एउटा गौ विज्ञान संस्था गठन हुन्छ, एउटा गौ उत्पादन हुन्छ, गौ फ्याक्ट्री खुल्छन्, गौका कारखाना खुल्छन् ठूल्ठूला, हो कि होइन? अझ चाहिँ सूक्ष्म रूपमा जानुहुन्छ, अझै लगानी गरेर, अझै टेक्नोलोजी लगानी गरेर जानुहुन्छ भने गाईको गोबरबाट मिथेन ग्यास निस्किन्छ। सबभन्दा बढी मिथेन ग्यास गाईकै गोबरमा छ, रकेटको फ्युल बन्छ, यी बोइङहरूको फ्युल बन्छन्, गाडी चाहिँ गोबरको ग्यासबाट चल्न सक्छ। त्यहाँसम्मको चाहिँ खोज अनुसन्धान गर्ने सरकारले लगानी गर्नु पर्यो। सरकारका ठूला ठूला साइन्टिस्टहरू, इन्जिनियरहरू कहाँ हुनुहुन्छ, उहाँहरू आउनु पर्यो। काठमाडौँ बसेर चाहिँ के अरे अब गाईलाई केवल राष्ट्रिय जनावरमा, जनावर होइन नि गाई त, एनिमल, काउ इज नट एनिमल, काउ इज माता, हो कि होइन? काउ काउ काउ एउटा काउ भन्दै सक्यो, जर्सी पनि काउ, यहाँ पनि काउ, काउ होइन गौ, सिओडब्ल्यू काउ होइन जिओडब्ल्यू गौ, त्यो जी भनेर सायद सी लेख्या हुन् कि उनीहरूले, गल्ती पनि हुनसक्छ अङ्ग्रेजीमा, किन उटपट्याङ भाषा उटपट्याङ हो
0: कि? गाई एउटा जनावर मात्रै नभएर होइन, एउटा भनौँ न
2: विश्वको प्राण हो, विश्वको प्राण, प्राणवायु बनाउने त प्राणी त हो, हाम्रो प्राण रक्षा गर्ने।
0: हजुर हजुर, यो एउटा धार्मिक आस्थाको विषय मात्रै रहन्छ, यो त एउटा सामाजिक आर्थिक वातावरणीय महत्वको रहेछ है।
2: हाम्रा ऋषिमुनिले किन धर्मसँग जोड्दे भने यसलाई कमसेकम मान्छे धर्मदेखि डराउँछ नि, धर्म भन्नासाथ गर्छ नि,
0: पाप लाग्छ,
2: पाप लाग्छ भने गर्छ नि, त्यही भनेर चाहिँ अब गाईलाई अरू भन्दा व्यक्ति बताउँदैनन्, धर्मसँग जोडियो ल बैतरी नदी तर्ने, बैतरी नदी तर्ने भने लोभमा त गर्ला नि मान्छेले, तेरो पाप नाश हुन्छ यो गरिस् भने, त्यही पाप नाश हुन्छ भने लोभमा त गर्छ नि। पाप भने के हो, बैतरी नदी भने के हो बुझ्नु पर्यो आधुनिक भाषामा, पहिला बुझिएन भने आधुनिक भाषामा बुझौँ। पाप भनेको दुःख, दुःख बोगर्ने पाप, सुख बोगर्ने धर्म पुण्य, नरक दुःख भोग गर्ने, स्वर्ग सुख भोग गर्ने, बैतरी नदी दुःखको नदी, त्यो बैतरी नदी व्याख्या गर्ने दुःखको नदी हो, त्योभन्दा उतापट्टि स्वर्ग छ, त्योभन्दा यतापट्टि मर्त्य लोक छ, मतलब बीचको चाहिँ दुःखको सागर। दुःख सागर कसरी, तपाईँलाई आर्थिक दुःख होला, तपाईँलाई शारीरिक दुःख होला, रोगको दुःख होला, शोकको दुःख होला, भोकको दुःख होला, परिवारमा संकट होला, परिवारमा चाहिँ के अरे नकारात्मक चाहिँ के अरे सोच विकास भएको होला, बच्चाले भनेको मान्दैनन्, बाबामा र बच्चाको चाहिँ हिजो दूरी छ, ग्याप छ बीचमा, जेनेरेसन ग्याप भइसक्यो, हो कि होइन? त्यस कारणले हामीले किन भने त्यो जेनेरेसन ग्यापलाई दूर गर्नका लागि, त्यो स्वास्थ्य संकटलाई ठिक गर्नका लागि, त्यति मात्र होइन मानसिक स्थिति, जस्तो अहिले हामीले एउटा नातिलाई ल्याएर एउटा हजुरबुवा आउनुभयो, बाबुआमा त भेटिनुहुन्न अब अहिले घरमा धेरै जसाको, किन किन हजुरबा र हजुरआमा भेटिनुहुन्न नातिहरूलाई खेलाउनलाई, एउटा नातिलाई हजुरबाले एउटा ठूलो एमबीबीएस हुनुहुन्छ, ठूलो एमडी गर्नुभएको डाक्टर हुनुहुन्छ, ठूलो जीवनको अत्याधिक उहाँले अनुभव बटुल्नु भएको छ, एउटा ठूलो डाक्टर साहब हुनुहुन्छ, उहाँ चिकित्सक भयङ्कर ठूलो चिकित्सक हुनुहुन्छ, नामी चिकित्सक हुनुहुन्छ, एकदम स्पेसलिस्ट भनौँ, विशेषज्ञ हुनुहुन्छ उहाँ। उहाँको क्लिनिकमा एउटा हजुरबुवाले नातिलाई लगेर जानुभयो, डाक्टर साहब यो मेरो नातिले सोरेर र हैरान गरेको छ, झुट बोलेर हैरान गरेको छ, यसले अति सताएको छ, यसले भनेको पनि मान्दैन, अति पटक पटक उसले झुटो कुरो गर्छ, र पटक पटक चाहिँ उसले चाहिँ चोरी गर्छ, पैसा चोरेको छ, खाना चोरेको छ, यसलाई उपचार गरिदिनु पर्यो भनेर गयो भने डाक्टर साहबले के भन्नु होला, कस्तो पागल मान्छे रहेछ, हो कि होइन? उपचार छैन नि त्यहाँ, हामीसँग उपचार छ, गाईसँग उपचार छ। जतिसुकै दुष्ट व्यक्ति होस्, बच्चा होस्, जतिसुकै चाहिँ त्यो बदमाश गर्ने बच्चा होस्, भनेको अटेरी होस्, आज्ञाकारी नहोस्, बाबुआमालाई चाहिँ मान्ने नहोस्, त्यस्तो बालबालिकालाई पनि हामीले यदि गाईको संसर्गमा उसलाई हुर्कायौं भने, दैनिक उसलाई गाईलाई भेट गराइदिउं भने, दैनिक उसलाई गाईको आँखामा चाहिँ आँखा जुदाएर हेर्न लगायौं भने, र दैनिक हामीले गाईका गव्यबाट बनेका चिजहरू चाहिँ उसलाई खुवायौं भने, गोमूत्र चाहे एक थोपा मात्रै खुवाउनु न उसलाई, थाना पाउने गरी चाहे एक थोपा खुवाउनुहोस्, चाहे एक गिलास खुवाउनुहोस्, प्रभाव एउटै हो शरीरमा। अझ माइक्रो लेभलमा गयो, सूक्ष्मीकरणमा झन् शक्तिशाली हुन्छ औषधिहरू, एटम बम के हो त, शक्तिशाली हो कि होइन? एटम भनेको मसिनोबाट बन्यो नि, त्यसकारण त्यो सूक्ष्मीकरण गोमूत्रबाट खुवाउनुहोस्, घिउ खुवाउनुहोस् उसलाई, दुध खुवाउनुहोस् उसलाई, गोबरबाट बनेको चाहिँ जुन धूप छ हाम्रो त्यो सल्काइदिनु उसको कोठामा, उसलाई चाहिँ गरे कम से कम गाईको चाहिँ केही मन्त्र सिकाइदिउँ, केही चाहिँ ओम मन्त्र सिकाइदिउँ, ओमको नाम जप्न गायत्री मन्त्र होइन मृत्युञ्जय मन्त्र जप्न लगाइदिउँ। यसबाट चाहिँ के हुन्छ भने गाईको गव्यहरू सेवन गरेर गाईको संसर्गमा रहेर उसको दुष्टता बिस्तारै नाश हुन्छ, ऊ संस्कारी बन्छ। ऊ चाहिँ गरी उसले चोरी गर्न छोड्छ, उसले बदमासी गर्न छोड्छ, झुटो बोल्न छोड्छ, यो चाहिँ प्रयोग भएको छ। ऋषि मुनिहरूले हिजो त्यत्तिकै गाईलाई माता भनेर चाहिँ त्यत्तिकै ल्याएको होइन नि, हामी माताको काखबाट टाढा रहेको बच्चा र माताको काखमा हुर्केको बच्चा विचार गर्नु त घरमा कस्तो हुन्छ, गाउँघरमा देखेका छौ नि, जसको आमाको दुध खान पाएको छैन, जसको आमाको बाछेरलाई पाएको छैन त्यो बच्चा पनि छ नि समाजमा, त्यो बच्चाको उद्दण्डता त्यो बच्चाको चाहिँ स्वभाव हेरौँ। अनि एउटा आमाको काखमा हुर्केको आमाको चाहिँ स्तनपान गरेको बच्चा आमाको चाहिँ मायामा चाहिँ खेलेर हुर्केको बच्चामा धेरै भिन्नता हुन्छ हो। त्यस्तै गरेर यदि गाईका गव्यहरू सेवन गरेर गाईको आसपासमा हुर्केको बच्चा छ भने र अरू चाहिँ जनावरहरूको अरूको आसपासमा दुध खाएर हुर्केको बच्चा छ, पाउडर दुध खाएर हुर्केको बच्चा छ भने त्यसको स्वास्थ्य र उसको स्वास्थ्यमा धेरै भिन्नता हुन्छ। त्यसकारण हामीले गाईलाई गौ माता भने हो। जस्तो घाँस त सबैले खान्छन्, दाना पानी त सबैले खान्छन्, भुस पराल त सबैले खान्छन् हो कि न, तर गाईमा के हुन्छ भने अब यो वैज्ञानिक भाषा हो, यो हो नै त्यही हो, माने माने नमान्नेले मान्दैनन्, तर हो सत्य त मान्नु पर्यो सबैले। कतिपयले के हुन्छ भने सत्य जान्दाखेरि मेरो अस्तित्व गुम्ने डरले पनि उसले असत्यको चाहिँ पक्ष लिन्छ, उसले असत्यलाई नै उसले प्रचार गर्छ। तर हामीले सत्य प्रचार गर्ने के त भने गाईको शरीरमा यो सबै किन हुन्छ त, गाईलाई माता किन भनिन्छ त भने मैले सूर्यकेतु नाडीको कुरा गरेँ अघि, त्यसको प्रभाव के हुन्छ त भने उसले गाईको सूर्यकेतु नाडीले गाईको सूर्यको प्रकाश, चन्द्रमाको प्रकाश, शीतल प्रकाश चन्द्रमाको, सूर्यको प्रचण्ड प्रकाश, अन्य ग्रह नक्षत्रहरू जति पनि हाम्रो सौर्यमण्डलका ग्रह नक्षत्र छन् यी बाहेकका सौर्यमण्डलभन्दा बाहिरका पनि ग्रह नक्षत्र छन् ताराहरू छन् छुट्टै, उनको पनि प्रभाव चाहिँ प्रकाशहरू मन्द गतिमा पृथ्वीमा आएकै हुन्छ, हामीले आँखाले देख्न सक्दैन मात्रै हो, उसको पनि पृथ्वीमा प्रभाव रहन्छ हो। त्यो सूक्ष्म रूपमा आएको प्रकाशलाई, त्यो सूक्ष्म रूपमा आएको चाहिँ जो शक्तिलाई ऊर्जालाई पनि गाईले लिन्छन् आफ्नो शरीरमा, त्यही सूर्यकेतु एउटा एन्टेना भनौँ न, हामीले आँखाले देखेका छैनौँ त, सेटेलाइटबाट अनेकौं प्रकारका चाहिँ के अरे अहिले जसरी हजुरको रेडियो चल्छ, मोबाइल चल्छन् होइन, इन्टरनेट चल्छ, के त भने सेटेलाइटकै रेहरू आएर चल्ने त हो नि, यही प्रकारको गाईको सूर्यकेतु नाडी त्यो मेरुदण्डमा एउटा एन्टेना भन्ने आधुनिक भाषामा त्यो हुन्छ, जसले यी सम्पूर्ण चाहिँ के अरे अन्तरिक्षमा भएका चाहिँ ग्रह नक्षत्रको चाहिँ जुन ऊर्जा हो त्यो ऊर्जालाई लिएर संश्लेषण गरेर उसले आफ्ना गव्यहरू मिलाइदिन्छ। प्रत्यक्ष रूपमा हामी दुधबाट घिउबाट दहीबाट खायौं, अप्रत्यक्ष रूपबाट चाहिँ गोमूत्रबाट गोबरबाट खेतमा गयो, खेतमा उब्जेको बाली खायौं, त्यो पनि हामीले चाहिँ लाभ लियौं, यी रह्यो अरू जनावर हुँदैन। किन हुन्छ त यो भने एक गाँस घाँस भैँसीले पनि खायो, एक मुठी घाँस जर्सीले पनि खायो, एक मुठी घाँस अरू जनावरले पनि खायो, एक मुठी घाँस गाईले पनि खायो। अब गाईको शरीरमा त्यो एक मुठी घाँस चबाएर पेटमा जान साथ यही भिन्नता हुन्छ, यही फरक हुन्छ विज्ञान के हो भने भैँसीले खायो, जर्सीले खायो, घोडाले खायो, अरूले खायो, त्यहाँ के भयो, त्यहाँ केमिकल रिएक्सन भयो पेटमा, केमिकल रिएक्सन सबैले बुझ्छ पढेकाले, त्यहाँ रासायनिक प्रतिक्रिया भयो, रासायनिक प्रतिक्रिया भएर उसको शरीरमा अष्टधातु निर्माण भयो, निर्माण नभएका नपचेका चिजहरू मलमूत्रबाट बाहिर आए, यति हुने हो। हाम्रो शरीर पनि त्यही हो, अन्य पशुको शरीर पनि त्यही हो, गाईमा पनि देवधार त्यही देखिन्छ नि, तर होइन, यो विज्ञान भनेको सूक्ष्म हुन्छ। हेर्नुहोस् गाईको शरीरमा जानसाथै रिएक्सन फरक हुन्छ, प्रतिक्रिया फरक हुन्छ गाईको पेटमा, के हुन्छ त्यहाँ, त्यहाँ चाहिँ के अरे रासायनिक प्रतिक्रिया, त्यो केमिकल रिएक्सन त्यहाँ हुँदैन, त्यहाँ एटोमिक रिएक्सन हुन्छ, गाईको शरीरमा आणविक प्रतिक्रिया हुन्छ, जसको कारणले गाईको शरीरमा त्यही एक गाँस घाँस खाएर, त्यही एक गाँस दाना पानी खाएर गाईले सुन बनाउँछ, त्यो आणविक रिएक्सन चाहिन्छ सुन बनाउनलाई। सुन भनेको अब त्यो कानमा लगाउने सुन त होइन, सूक्ष्म रूपमा सुनको चाहिँ के अरे एउटा छ्यार भएको सुनको स्वर्ण छ्यार, जो स्वर्णलाई तरलीकृत रूपमा चाहिँ उसले आफ्ना गव्यहरू मिलाएर पठाइदिन्छ, उसको गोमूत्रमा हुन्छ, उसको गोबरमा हुन्छ, उसको दुधमा हुन्छ, उसको घिउमा हुन्छ, उसको नौनीमा हुन्छ, जति पनि गव्य हामी सेवन गर्छौं त्यो स्वर्ण छ्यार हामी सेवन गर्छौं। यसकारणले शरीरको ताकत बढाउँछ, यसकारणले हाम्रो शरीरलाई रोगसँग लड्ने जो क्षमता हो इम्युनिटी पावर बढाउँछ। त्यसकारण यी अटो इम्युन डिजिज अहिलेसँग समस्या छ, यो अङ्ग्रेजीमा, यो चाहिँ अङ्ग्रेजी औषधिहरूमा एलोपेथीमा अटो इम्युन डिजिज आयो। अटो इम्युन डिजिज भनेको के त भने जस्तो प्रोटिन भिटामिन राम्रो कुरा हो, शरीरमा ब्याक्टेरियाहरू लाभदायक ब्याक्टेरिया छन्, भाइरस छ, लाभ राम्रो कुरा छन्, यस्तो शरीरको स्थिति हामीले यस्तो बनाइदिन्छौँ कहिलेकाहीँ शरीरलाई, विदेशी चाहिँ संस्कार संस्कृति अपनाएर, विदेशी खानपान अपनाएर, विदेशी चालचलन अपनाएर, हाम्रो जीवनशैली बदलिएर, हामी चाहिँ के अरे हाम्रो आहार विहारलाई बदलिएर शरीरमा यस्तो खालको निर्माण हुन्छ कहिलेकाहीँ, त्यो भित्र जो चाहिने प्रोटिन पचाउने क्षमता हो नि त्यो चाहिँ जान्छ, शरीरमा चाहिँ क्याल्सियमहरू लगायत भिटामिन्सहरू यी सबै कुराहरू जान्छन्। भित्र आफ्नो जो प्रतिरक्षा प्रणाली निर्माण गर्नुपर्ने विकास गर्नुपर्ने हो त्यो प्रतिरक्षा प्रणालीले के गर्छ भने शरीरलाई आफैलाई जस्तो आत्मघाती गोल हाने भन्छ नि फुटबल खेल्दाखेरि सुइसाइड बम्बर आत्मघाती गोल गर्ने जस्तो कहिलेकाहीँ अमेरिकाले इरानलाई हानेको मिसाइल आफ्नै अमेरिकी आर्मी पनि पड्किनु हो यस्तो खालको जो हामीले चाहिँ संसारमा देख्छौ यस्तै खालको हाम्रो शरीरभित्र प्रक्रिया हुन्छ एउटा प्रतिक्रिया शरीरले रोगसँग लड्ने क्षमता शरीर आफै भित्र लड्छ आफ्नै सेलहरूलाई खाइदिन्छ आफ्नो सेललाई ड्यामेज गरिदिन्छ उसले त्यसलाई भनिन्छ अटो इम्युन डिजिज यसको रोकथाम कहीँ पनि छैन अहिले यसको उपचारै छैन यसको उपचार भनेको गाईसँगै छ फेरि गाई पाल्नुहोस् गाईको गव्य सेवन गर्नुहोस् उसले यस्तो प्रतिक्रिया भित्र गरेर निर्माण गरिदिन्छ सबै बाङ्गा टिङ्गा भएका सब बिग्रेकालाई उसले सिधा गरिदिन्छ त्यस्तो खालको चाहिँ प्रभाव पर्छ त्यसकारणले हामीले गाईलाई माता भनेको अरूमा छैन यो गुण गाईले चाहिँ त्यो सुन निर्माण गर्छ त्यो सुनलाई हामीले खान्छौं दुधको माध्यम घिउको माध्यमबाट दहीको मुहीको माध्यमबाट र खेतीपातीमा चाहिँ हामीले त्यो प्रयोग गरेर फेरि उत्पादनको रूपमा चाहिँ त्यो पनि हामीले शुद्ध रूपमा खान्छौं यही प्रक्रिया हो यही विधिलाई हामीले अहिले फेरि स्थापित गर्न खोजेका हो नयाँ केही पनि होइन कृषि बिग्रेको छ कृषिमा गाईलाई प्रयोग गर्ने गौ कृषि भन्दै ऋषि कृषि गौ कृषि अब यो जे जे नाम राखे पनि त्यही कृषि हो जो हिजो थियो परम्परागत कृषि यही हो यसमा कुनै रसायनहरू प्रयोग हुँदैनन् र चाहिँ हामीले कुनै रोग लाग्यो हामीलाई भने फेरि गाई छन् त्यहाँ खाउँ अब कहिलेकाहीँ आपतकालीन अवस्था आयो दुर्घटना भयो इमर्जेन्सी भयो अत्यधिक पीड़ा भयो अत्यधिक रक्तस्राव भयो हात खुट्टा भाँचिए हड्डी बिग्रियो हड्डी फुट्यो भने जाने ठाउँ त्यही इमर्जेन्सीमा जाउँ त्यही ज्यान बचाउँ अनि उपचार त घर आएर गरौं गाईसँग गरौं उपचार गाई एउटा स्वयं अस्पताल हो स्वयं हस्पिटल हो गाई त्यसै गरेर गाईको चाहिँ गरियो महिमा गाईको चाहिँ यो जति पनि वर्णन गरेर जति पनि बखान गरेर सकिँदैन यति रूपमा बुझे हुन्छ कि गौ माता भनेपछि जसरी हामीले माताको गुण माताको चाहिँ वास्तविकता प्राप्त गर्छौं गाईबाट हामीले त्यही प्राप्त गर्ने हो।
0: अहिले यो महाअभियानमा तपाईँ लागिरहँदाखेरि अहिले पछिल्लो समयमा चाहिँ हाम्रो देशमा भनौँ न कस्तो देख्नुहुन्छ गौ माताको संरक्षणको अवस्था चाहिँ कस्तो छ
2: देशमा? अब संविधानमा कुरा गर्ने हो भने त मैले भनिहालेँ गाईलाई चाहिँ एउटा शब्दमा लेखिदियो गाई राष्ट्रिय जनावर हुनेछिन् भनेर तर सरकारले गर्न खोजेको केही पनि छैन केवल संविधानमा लेख्दैमा ठूला ठूला ग्रन्थ पढ्दैमा ऋषिमुनि लेखन त लेख्नु भएको छ नि पढ्या छौ नि हामीले हाम्रो धार्मिक गुरुहरू चाहिँ जति पनि काठमाडौँमा बस्ने हुनुहुन्छ जहाँ पनि नेपालमा जो धार्मिक गुरु भन्छौँ हामीले उहाँहरूको मठमा गएको छु म उहाँको आश्रममा गएको छु म उहाँहरूले भन्नुहुन्छ भन्न त ओ गाई सखा भयो सरकारले गरेन नगरपालिकाले गरेन गाई मुसलमानले काटेर खाए गाई इसाईले काटेर खाए भने अनेक किसिमको चाहिँ दुःख व्यक्त गरेको देख्छु मैले तर उहाँहरूले के गर्नुभएको छ मैले यही प्रश्न गर्छु तपाईँले अरूलाई त आलोचना गर्नुभयो तपाईँले दुध के खानुहुन्छ बिहान उठ्ने बित्तिकै चिया के खानुहुन्छ तपाईँ उठ्ने बित्तिकै हुन त साधु सन्तको चिया पिए होइन हाम्रो सनातन पिए होइन चिया चिया विदेशी हो नेपालमा उत्पत्ति त होला तर नेपालको उत्पत्ति भए पनि त्यो विदेशबाट आएको त्यसले हामीलाई हानि गर्छ चिया एउटा वनस्पति हो औषधीय तत्व हो जुनले हाम्रो रगतलाई एसिडिक बनाउँछ हाम्रो ब्लड पहिलेदेखि एसिडिक छ यही कुरो चाहिँ हामी हिमालतिर गएर भन्दाखेरि हिमालमा चिया कफी खाउँ भनिदिन्छौँ हामी किन हिमालमा बस्ने मान्छेको एसिडिक अल्कालाइन बढी हुन्छ अल्कालाइन बढी भयो भने घातक हुन्छ एसिड बढी भयो भने घातक हुन्छ त्यसको लागि उहाँ चिया कफी खानुपर्छ त्यसको लागि उहाँ अल्कोहल खानै पर्छ बाँच्नको लागि हामीलाई त्यो आवश्यक छैन अनि हामीले खाइरहेछौँ त्यो अनि हामीले चाहिँ आश्रममा जर्सी पालेका छौँ हाम्रा देवालय मठालय के यी सम्पूर्ण पिठाधीशहरू जति हुनुहुन्छ उहाँहरूले जर्सी पालेर जर्सीको दुध दही खाइरहनु भएको छ यता चिच्या हुनुहुन्छ गाई सडकमा गए भनेर चिच्याएर हुँदैन नि सडकमा गएको गाईलाई छोपेर ल्याएर हामीले पालौँ न त्यसै काठमाडौँको सबै जति पनि चाहिँ के अरे मठाधीशहरू छन् स्वर्गद्वारी कुरा गरौँ स्वर्गद्वारी पनि आधा जर्सी भरिसकेका छ भने जनावर जनावरमा पशु पन्छीमा हामीले प्राणीहरू भेदभाव गरे होइन तर गुणको पूजारी त गर्नु पर्यो नि अनि गुणको त पूजा गर्नु पर्यो नि गुणको बखान त गर्नु पर्यो नि जर्सीमा जुन गुण हुन्छ त्यो गाईको गुणमा जस्तो हुँदैन उसमा भिन्नै प्रकारको उसले चाहिँ नकारात्मक ऊर्जा दिन्छ उसको चाहिँ आयु नै उसको 14-15 वर्ष मात्रै हुन्छ ऊ मर्छ पनि क्यान्सर लागेरै मर्छ ऊ उसको शरीरमा जीवित क्यान्सरका जीवाणुहरू छन् अब पश्चिम वैज्ञानिकहरूले भनेका छन् कि जर्सीको दुध दही खाने मान्छेलाई डायबिटिज प्रेसर त स्वभावैले हुन्छ अन्तिममा क्यान्सर पनि हुनसक्छ भने जस्तो सुर्ती तम्बाकुहरू खाने मान्छे गुट्खा खाने मान्छे चोरोट बिरी खाने मान्छेहरूलाई क्यान्सर हुनसक्छ भनेर लेखा हुन्छ नि चेतावनी त्यही हो जर्सीको दुधमा पनि हुनसक्छ भन्ने चेतावनी दिने हो उनीहरू दिएका छन् नि त हामीले त भन्ने होइन हामीले त पुतना भन्ने शब्द भन्दै छौँ ठिकै हो पुतनामा एउटा स्त्री थिइन् नि त कृष्ण किन मार्नु पर्यो त स्त्रीलाई सम्मान गर्ने स्त्रीको सम्मान गर्ने पूजा गर्ने त हाम्रो यत्र नार्यस्तु पूजेन्दे रमन्दे तथा देवता भन्ने चाहिँ छ त पर्छ तर पनि कृष्णले पुतनालाई किन मार्नुभयो त रामले चाहिँ गरे उसलाई किन मार्नुभयो ताडकालाई किन मार्नुभयो त भने त्यो के त भने दुष्टको स्वभाव जो दुष्ट स्वभाव बोकेको छ त्यो वध गर्नुपर्छ त्यस्तै गरेर हामीले भेदभाव त गरे होइन, गाई जर्सीलाई लगेर चाहिँ खोलामा बगाइदिउँ भिरबाट खसालिदिउँ भने त होइन, तर गुण रूपमा के छ भने यदि हामीले पाल्ने हो र संसार गर्ने हो भनेपछि गाईको सानिध्यतामा बसौँ, गाईलाई पालौं, जर्सीलाई छुट्टै राखौँ न, आश्रम आइसकेका छन् भने उसलाई छुट्टै राखौँ, उसको जीवन भनेको 14-15 वर्षमा समाप्त भइहाल्छ, उसको प्रजनन क्रिया नगरौं, गाईलाई पालौं, नन्दी पालौं, बिस्तारै बिस्तारै यो 20-25 वर्षमा आफै बाँच्छन् यिनीहरू, यसको यो त गर्न सकियो त व्यवस्थापन गर्न सकिन्छ, यही भन्छौँ हामीले गएर तपाईँले चाहिँ जर्सीको दुध खाने अनि गाई रक्षा गर्छु भने कसरी गर्नुहुन्छ तपाईँले? तपाईँले बिहान उठ्ने बित्तिकै कलगेट गर्नुहुन्छ, दन्त मञ्जन प्रयोग गर्नुहुन्छ, अनि चाहिँ तपाईँले चाहिँ हाम्रो गाईको गोबीबाट प्रयोग गरेर मञ्जन प्रयोग गर्नुहुन्न, कसरी गाई रक्षा हुन्छ? गाई रक्षा गर्नलाई त व्यापार गर्नु पर्यो गाईको, एउटा कुरा त विदेशबाट जाने पैसा हामी रोक्छौँ कलगेटको रूपमा, कोका कोला खाने रूपमा, कोका कोलाको साथ हामीले गोमूत्र खाने सेवन गरौँ न त, मुही खाने विचार गरौँ न, कमसे कम एउटा अभियान चलाउँ, ल हामीले गाईको मुही मात्र खाने एउटा अभियान चलाउँ त मुही पूर्ति हुन्छ त भोलि, बजारको नियम के हुन्छ भने माग गरौँ पूर्ति आउँछ, म शुद्ध दुध मात्रै खान्छु भने बस्यो भने शुद्ध दुध पनि प्राप्त हुन्छ एकचोटि, त्यसकारणले यो अभियान यही हो, गाई रक्षा गर्ने केवल भनेर मात्रै हुँदैन, गर्ने के के त भने यही हो, जो हामी परम्परागत चिकित्सालाई परम्परागत उपचारलाई जसले स्थापित गर्न खोज्नु भएको छ त्यो क्षेत्रमा लागेका मान्छे चिकित्सामा लाग्ने, कृषि क्षेत्रका लागि मान्छेलाई कृषिमै लगाउने, कृषिमै प्रयोग दिने र कृषिमै ट्रेनिङहरू दिने र कृषि कृषकलाई त्यो खालको उत्पादन गराएर भरोसा दिलाउने, गाईको उत्पादनबाट पनि उत्पादन कम हुँदैन है खेतीमा गर्नुहोस्, अझ रैथाने बिउ रक्षा गर्ने पनि एउटा अभियान छ, त्यो साथमा हाइब्रिड प्रयोग गर्ने हुँदैन, हाइब्रिड भने के त भने चेतना स्तरलाई मार्ने, जर्सी जस्तै हाइब्रिड अनाज फलफूल सबै हाइब्रिड, तरकारी हाइब्रिड, हाइब्रिड खाँदा मिठो होला, बाह्रै महिना देखिएला, बाह्रै महिना उत्पादन होला, देख्ने बेलामा राम्रो देखिएला, चिल्लो देखिएला, पोटिलो देखिएला, रस अधिक देखिएला, तर हानिकारक चाहिँ छ त्यो, किन त्यसले चेतना स्तरलाई मार्छ, जसरी त्यसको बीज अब त जीएम क्रप आइहाल्यो, जेनेटिकली मोडिफाइड क्रप जसको बिउ पनि छैन, कागती यस्तो आज भित्र गेडा बिउ छैन, हेर्नुहोस् हामीले त्यही चाहिन्छ, अरे यति यति रस रहेछ बिउ छैन बिउ, अब यदि बीज नभएको चिज हामीले खायौँ भने हामी त बीज रहित हौला त, हामी नपुग्छ हुँदैनौ, भएको समस्यामा त्यही छ त, समाजमा देखिया छ नि 15-20 वर्षको विवाह गरेको सन्तान उत्पत्ति हुँदैनन्, हाम्रो जीवनशैली चाहिँ ठिक छैन, खानपान ठिक छैन, अनि कसरी चाहिँ हामी सक्षम बन्छौँ, कसरी राष्ट्र निर्माणको लागि एउटा योद्धा कसरी निर्माण गर्ने हो भोलि, भोलि विदेशीको हत्या भयो लड्ने खै मान्छे, हिजो यति चाहिँ 20-25 हजार सेना चाहिँ महिला पुरुषले गर्दाखेरि अङ्ग्रेजको त्यत्रो शक्तिशाली सेना लखटेको चाहिँ हाम्रो पुर्खाहरू, अहिले हामीमा चाहिँ के अरे गुलामीपना, हाम्रोमा चाहिँ अहिले चाहिँ दासत्वको चाहिँ प्रवृत्ति कसरी आएको छ भने यही आचरण, यही खानपिन, यही जीवनशैलीबाट आएको छ, यसलाई पूर्ण रूपमा बदल्ने, भान्सा बदल्ने पनि अभियान हाम्रो साथमै छ, फेरि भान्साको बारे म अर्कोचोटि बसाइमा भन्छु, भान्सालाई कहाँ बिग्रेको छ, कसरी सुधार गर्ने,
0: गाउँकै कुरा गरौँ,
2: आज केवल गाई र गव्यको कुरा,
0: गव्यको अघि हजुरले प्रसङ्ग निकाल्नुमा हामी त धेरै कमाउनु पर्यो, धेरै नाफा हुनु पर्यो भन्छौँ नि त, जस्तै अब स्वदेशी गाईको संरक्षणले नेपालको कृषि प्रणाली र जैविक खेतीमा चाहिँ कस्तो योगदान दिन सक्छ, आमदानी बढाउन सकिन्छ त?
2: पहिलो कुरा के हुन्छ भने कृषिमा उत्पादन धेरै दिनु पर्यो किसानलाई, किसानले जे पनि गर्ने हो व्यापारकै लागि गर्ने हो उत्पादनकै लागि गर्ने हो, अब एक कट्ठा खेतबारीमा मकै धान कति फल्छ त, कोदो कति फल्छ त अनुमान गर्ने, र त्यसमा के लागत भएको छ, युरिया हाल्दाखेरि हामीले कति लागत गर्यौं र कति उत्पादन गर्यौं, कति मुनाफा गर्यौं, 500 रुपियाँ किलो बिउ मकैको बिउ ल्याएर एक कट्ठामा रोप्दाखेरि युरिया हालेर खेती गर्दाखेरि त्यसमा लागत कति भयो, अनि उत्पादन भएर हामीले कतिमा बेच्छौं, 100 रुपियाँको किलो पनि बिक्दैन हेर्नुहोस् मकै, यदि दुर्द छ हाम्रोमा, हाम्रोमा 190-200 रुपियाँको 5 किलोलाई भनेपछि 20 रुपियाँ 25 रुपियाँ 30 रुपियाँ किलो 35 रुपियाँ किलो मात्रै, मुस्किलले 40 रुपियाँ किलो गयो भने त मुस्किलले मकै जाने हो, 500 रुपियाँ किलो मकै ल्याउँछौँ हामीले, युरिया हालेका छौँ, मेहनत धेरै गरेका छौँ, गबारो लाग्यो त्यो हाइब्रिड बिउमा पहिलेदेखि रोग लागेर आएको हुन्छ, त्यो रोग लगाइन्छ मुस्किलले, त्यो जानी जानी लगाइन्छ उनीहरू, लगाउँछन् त्यो रोगै पठाइदिन्छन् उनीहरूले, नयाँ नयाँ प्रकारको रोग कृषिमा पनि आएको छ, बालीमा पनि आएको छ, मान्छेमा पनि नयाँ नयाँ प्रकार रोग लागेको छ, कृषि पनि नयाँ नयाँ रोगमा ग्रसित छ भने त्यसलाई पनि चाहिँ गरेर हामीले फेरि अब औषधि छिट्नु पर्यो, फेरि केमिकल हाल्नु पर्यो भने हामीले रैथाने बिउ जो हाम्रो स्थानीय बिउहरू थियो, हिजो हामीले धानको बिउ आफै राख्थ्यौँ, कोदोको बिउ आफै राख्थ्यौँ, हामीले हिजो भिन्डीको बिउ आफै राख्थ्यौँ, मकैको बिउ, हरेक प्रकारको बिउ राख्ने एउटा चलन थियो हामीमा घरमा, खेती भएपछि राम्रो चाहिँ एकदम लायकको चाहिँ बिउ छानेर त्यसलाई फल छानेर बिउ राख्ने, त्यसले के गर्थ्यो भने यी विदेशी कम्पनीहरू चलेका थिएनन्, जति पनि यी बिउ बनाउँछन् सबै विदेशी कम्पनी हुने, बेच्ने नेपालीको दोकान होला, नेपालीले बेच्ला, नेपालीले किन्छौँ हामीले, तर मूल के हो भने पैसा विदेशीतिर जाने हो, त्यसकारण यो विकासे बिउको नाउँमा हामीले किसानलाई त्यस्तो खालको बिउ ल्याइरहेको छौँ, नयाँ नयाँ रोग माटोमा लागेको छ, नयाँ नयाँ चाहिँ के अरे एउटा रोग आइरहेको छ, झार नयाँ नयाँ खालका झार घाँस पातहरू आइरहेका छन्। यसलाई हामीले निर्मूल गर्नका लागि एउटा अभियान के छ भने किसानलाई आफ्नो लोकल बिउ जो स्थानीय रूपमा रैथाने बिउ भनौँ न धानको पुरानो नस्लका हाम्रो कम्तीमा पनि 50-60 प्रकारका धान नेपालमा थिए होइन, यस्तै गरी तरकारीहरू अनेकौं प्रकारका। तब भिन्डी एकचोटि लगाउनु भयो भने 6 वर्ष भिन्डी फल्थ्यो हेर्नुहोस्, 6 वर्षमा एकचोटि लगाएको भिन्डी 6 वर्षमा फल्ने कहीँ छ त्यो विज्ञान? यो जतिसुकै विज्ञान भने पनि अहिलेको हाइब्रिडको भिन्डी ल्याउनु नि त, भिन्डी भनेको 1 वर्ष टिक्दैन, जेठसम्ममा भिन्डी सकिन्छ, अब बर्खाको भिन्डी आउँछ बर्खामा सकिन्छ फेरि। किन? जो हाम्रो लोकल बिउ थियो भिन्डीको एकचोटि लगाउनुहोस्, माथि बढ्छ फल्छ अनि फेरि त्यसको हाँगासँग काटिदिनु फेरि पलाउँछ, 6 वर्षमा एउटा भिन्डीको फल फल्थ्यो। भान्टा चाहिँ के अरे वर्षैसम्म फलिरहन्छ भान्टा, खुर्सानी 12 महिना फलिरहने खुर्सानी भने यस्तो खालको चाहिँ हामीमा हिजो बिउ थियो। म पनि एउटा किसानको छोरो हुँ, हाम्रो खेतमा हिजो एक ठाउँमा 7 कट्ठा खेत छ, त्यो 7 कट्ठा खेतमा हिजो हामीले रैथाने बिउ लगाउँथ्यौँ, जडन धान थियो, गोपाले धान थियो होइन, यस्तो खालको चाहिँ धान लगाउँदाखेरि हिजो हामीले 40-45 मुरी धान भित्रियाको हलोले जोतेर गोबर हालेर गोमूत्र हालेर कुनै रासायनिक पदार्थ नहालेर अझ त्यसमा हामीले आलु खेती बीचमा प्याज खेती बीचमा लसुन खेती बीचमा गरेर फेरि धान खेती फेरि मकै खेती गरेर फेरि धान खेती 12 महिना त्यो चाहिँ खेत बाँझो रहँदैन थियो कहिले पनि नजिकको भावनाले। त्यति गर्दाखेरि पनि हामी 40-45 मिनट धान भित्र्याउने मान्छे लगानी 0, घरमा गाई भैँसी पालेको छ त्यसको मल हालेका छौँ त्यसको गोबर हालेका छौँ, लगानी 0 लगानी छ, 0 बजेट भयो, 0 बजेटको खेती गर्ने चाहिँ यो अभियान। अनि तेस्रो उत्पादन गुणस्तरीय पनि भयो, धेरै पनि आयो थियो, अहिले त्यही खेत हो। अहिले हाम्रोमा ट्र्याक्टर आयो, हलो छैन, गोबर छैन, युरिया आयो, डिएपी आयो, पोटास आयो, त्यसमा बिउ हाइब्रिड आयो, महँगो महँगो बिउ आयो, तर अहिले 18 मुरी धान छैन, 20 मुरी धान फल्दैन, अनि हामी कहाँ गयौँ त कृषि क्षेत्र खै त हाम्रो हिजो नेपालले चाहिँ खाद्यान्न सप्लाई गर्ने निर्यात गर्ने देश, अहिले चाहिँ हामीले आयात गर्नुपर्छ टमाटर विदेशबाट, कागती विदेशबाट, यो फूल लगाउने फूल माला लगाउने फूल हाम्रो चाहिँ विदेशबाट, अब जनै पूर्णिमा आउँदैछ यो जनै चाहिँ धागो बाँध्ने चिनले पठाउँछ हेर्नुहोस्। हामी गफ मात्रै गर्ने भयौँ कि हामीले काम गर्दैनौँ? सारा नेपालमा हेर्नु होला जग्गा जमिन, म त धेरै तराई क्षेत्रमा धेरै घुम्छु, अन्नको भण्डार भन्ने तराईले भनिन्थ्यो, हरियो वन नेपालको धन, यो अन्नको भण्डार तराईमा जग्गा जमिन धेरै बाँझा छन् हेर्नुहोस्, युवा छैनन् सबै विदेश, वृद्धहरू चाहिँ सबै वृद्धाश्रममा अनि बाँकी बाउ आमा सहरमा डेरा ल्याएर बस्ने, गाउँ गाउँमा जग्गा बाँझो छ, हिजो तिनै जग्गामा उत्पादन हुन्थ्यो, खेतीपाती हुन्थ्यो, अहिले सामुदायिक वन बनाइयो, सामुदायिक वन बनाएर हाम्रो मूर्ख बनाइयो, गाई भैँसी चढ्न दिँदैनन् वनमा, जल जमिन जंगल पहिलो अधिकार पशुको गाईको हो, गाईको अधिकार वञ्चित गरेर हामी जीवित रहन सक्छौ? गाईलाई सडकमा छोडेर चाहिँ गाडीले हानेर मारिरहेछ, कसैले चाहिँ हँसियाले हतियारले हानेर चाहिँ उसलाई हतियारले हानेर चाहिँ घाइते बनाइरहेका छन्, काँडे तार हालेछ, काँडे तारमा गाई गएर अल्झेका छन् मरेका छन् त्यहाँ भने यो दुर्दशा। गौको संरक्षण गर्नलाई एउटा कमसेकम राष्ट्रिय जनावर मानेछ भने संविधानले सरकारले एउटा गौ आरक्षण निर्माण गरोस् न त, बाघको आरक्षण गरेछ, गिद्धको आरक्षण भनेछ, गैंडा आरक्षण गरेछ, बाबा प्रकृतिलाई सन्तुलनमा राख्ने, सृष्टिलाई सन्तुलनमा राख्ने एउटा माता स्वरको चाहिँ मानेको चाहिँ गौ वंशलाई चाहिँ हामीले रक्षा गर्नको लागि एउटा नेपालको ठूलो जंगललाई आरक्षण त निर्माण गरौँ न, गौ आरक्षण भने निर्माण त गरौँ कमसेकम, गाई मार्नेलाई चाहिँ राजीवन कारावास गरौँ न, गैंडा मार्नेलाई र हात्ती मार्नेलाई यी चाहिँ के अरे बाघ मार्नेलाई के गर्छ सरकारले? त्यहाँ गाई गाडीको गति पनि सीमित गर्दैछ, आरक्षणमा जानुहोस् तपाईँ पश्चिमतिर जानुहोस्, बर्दिया बाँकी बर्दियातिर जानुहोस्, त्यहाँ जाने बेलामा गाडीको स्पिड पनि सीमित, 40 किलोमिटर भन्दा प्रति घण्टा गाडी घुमिकाउन पाइँदैन, दण्ड दिन्छ त्यहाँ आर्मी बसेको छ, अनि गाईलाई चाहिँ सडकमा ठोक्दै मार्दै गर्ने, विशाल्दै मार्दै गर्ने, खै कानून यो पनि सरकारलाई झगझगाउनु पर्ने छ, कानूनको रूपमा चाहिँ अभियान यो पनि छ, भोलि आन्दोलन गर्नुपर्ने स्थिति आउँछ, भोलि सिंहदरबारमा गाई लगेर होलिदिउँ त हामीले, एउटा पहिला संगठन निर्माण गरौँ, पहिला सक्षम बनाऊ हामी, माग गरौँला, यदि भएन भने गाई लगेर सिंहदरबारमा होलिदिन्छौँ हामीले भोलि, एउटा आन्दोलन त हो कि होइन, कि मारोस् गाईलाई, त्यसकारणले हाम्रो माग छ पटक पटक सामुदायिक वनमा खुल्ला गरौं, गाईलाई पसालौं, गाईलाई चरण गरौं, आरक्ष जति पनि छ नेपालमा गाई गएर बाघलाई के हानि हुन्छ र, बाघलाई झन् चारो हुन्छ गाई त हो कि होइन, अशक्त गाई भएर बाछा बाछालाई बाघले पनि खाला के भएर, त्यहाँ उसको पनि आहार चाहियो, यदि बाघलाई बचाउनु छ भने जंगलमा गाईलाई पनि हुल्नुपर्छ। चैत वैशाखमा चाहिँ जंगलमा आगो लगाएर घाँस नाश गर्ने अनि गाईलाई पस्न नदिने कुन चाहिँ विज्ञान हो, के गरिरहेछ सरकारले? हेर्नु त त्यत्रो खर्च गरेको छ आर्मीले चाहिँ त्यति बटालियन राखेको छ आरक्षमा, के गर्छन्? घाँस बढी, अब बर्खामा बढी घाँस हुन्छ, अब त्यो जंगल हुन्छ भनेर जेठ मास पुगे हुन्छ आगो लगाइदिन्छन् जंगल, कमसेकम गाईलाई पस्ने त्यो घाँस खान्छ नि गाईले, गाईले ठुलो रुख काटेर खाने होइन कि, ठुलो रुख लुचेर खाने होइन गाईले, गाईले त्यही घाँस खाने त हो नि, अनि त्यही गोबर दिन्छ, त्यही गोमूत्र दिन्छ, अनि त्यहाँ के हुन्छ, त्यहाँ गुहेकी आउँछ, गुहे किराको विज्ञान कसले बुझ्याछ? गणेलाको विज्ञान कसले बुझ्याछ? यहाँ एउटा गुहे किरो कम्तीमा तीन मिटर तल जान्छ, तीन मिटर माथि उता जान्छ, तीन मिटर माथि आउँछ, त्यति तपाईँको पाल पार्छ उसले। त्यो पालमा आकाशको पानी चाहिँ त्यहाँ गएर जमिन मुनिको जल भण्डार चाहिँ बढाउँछ उसले, जलको सतह चाहिँ माथि ल्याउँछ त्यसले। अनि त्यसैबाट चाहिँ बाढी पहिरो आउँदैन, भुछे हुँदैन, जंगलमा पूर्ण चाहिँ बाह्रै महिना हराभरा हुन्छन्। हजुरले गाई चरण गराएको जंगलको जुन एउटा वृक्षको जुन बढ्ने क्षमता हो, कति वर्ष, दस वर्षमा, पन्ध्र वर्षमा एउटा पेड रुखको चाहिँ एउटा पेड कति कति मोटाइ हुनुपर्ने, कति गोलाएको हुनुपर्ने, अहिले त्यो वृद्धि भएको छैन। यी चाहिँ के अरे वनस्पति शास्त्रीहरू छन्, यी पर्यावरण शास्त्रीहरू छन्, यी जति पनि छन् त्यहाँ गएर एउटा टेप, इन्ची टेप लगाएर चाहिँ त्यो पेडको गोलाइ नापुन् न यिनीहरूले, एउटा वृक्षको पेडको गोलाइ नापुन्। त गाईलाई दस वर्ष पन्ध्र वर्ष नियमित जंगलमा हालौँ, त्यो जंगल र गाई पस्न नदिएको जंगलको स्वरूप परिवर्तन हुन्छ। त्यहाँ विभिन्न प्रकारका वनस्पतिहरू, विभिन्न प्रकारका फलफूलहरू जाग्छन्। हिजो म पनि ग्वाला गएको मान्छे हो, हिजो हामी ग्वाला जाने बेलामा त्यहाँ अम्बाको फल थियो, हेर्नु जामुनको फल थियो, यस्तै विभिन्न प्रकारका फलहरू हुन्थे। बाँदरहरू उतै भुल्थे जंगल, यहाँ किसानको चाहिँ खेतमा आएर बाँदरले हानि गर्दैनथे। अब अहिले जंगलमा केही पनि छैन, हेर्नुहोस्, खालि काँडादेखि लिएर चाहिँ त्यो अनावश्यक रूप बिरुवाहरू घाँस मात्रै छन्, आगो लगाइदिन्छन्। अनि बन्देलले सताएको छ, बाँदरले सताएको छ, अनि हामीले बाँदरलाई मार्न अस्ति हिजो त एउटा दर्दनाको स्थिति कहाँ देखाएको थिएँ मैले, बाँदरलाई चाहिँ एउटा खाल्डोमा हालेको थिएँ, 50-60 बाँदर मरेको, हेर्नुहोस्, मारे त होला नि कसैले, बाँदर आफै मर्दैन कहिले पनि, रोगले मर्दैन बाँदर भने कसैले बिसाले होला सायद। यो दुर्दशा चाहिँ छ हाम्रो, यो सम्पूर्ण पर्यावरण चाहिँ जो यो हाम्रो इको सिस्टम छ, यो खलबलिएको छ गाईको कारणले। यदि गाईलाई हामीले जंगलमा चराउन दिउँ, बेरोकटोक जंगलमा जान दिउँ र हामीले गाई पालन शुरू गरौँ, गौशालामै किन नहोस्, गाई पालन शुरू गर्यौं भनेपछि फेरि हामीले चाहिँ त्यो संकट, बाँदरको संकट पनि हुँदैन, बन्देलको संकट पनि हुँदैन। गाईलाई जंगलमा छर्न साथ बन्देल आफै टारिन्छन्, बन्देल लुक्ने ठाउँ हुँदैन, गाईले घाँस खाइदिन्छ, त्यसपछि बन्देल त्यसै पनि होला, आफ्नो ठाउँमा महत्व त होला, किसानको लागि त हानि गरिरहेछ नि उसले। बाँदर, बाँदरले उही जडीबुटीको त्यो बाँदर जमिनमा हामीले केरा खेती गरौँ, जामुनको खेती गराइदिउँ, अम्बा लगाऊँ, आँप लगाइदिउँ, विभिन्न प्रकारको फलफूल खेती टन्न जंगलमा चाहिँ विकास गरिदिउँ, बाँदर त उही खान्छ त सक्यो। अहिले दूर दुःख त के होला भने भोलि अरे त्यहाँ जंगलमा फल फल्याएको छ भने मान्छेले नै गएर ल्याइदिएला फेरि भोलि, हामी त त्यहाँसम्म भएछ, बाँदरभन्दा सुत्र बासमा हामी
0: भइसक्यो।
2: त्यसकारणले यी सम्पूर्ण संकटलाई, एउटा मात्रै होइन, मैले भने पर्यावरणीय आएको असन्तुलनलाई, सबै असन्तुलनलाई सन्तुलनमा ल्याउने काम गाईले गर्छन्। गाई पालन हाम्रो शरीरलाई सन्तुलन ल्याउँछ भने गाईको गव्यहरू सेवन गर्ने।
0: थोरै गोमूत्र तर्फ जाउँ, होइन, यतिकै गोमूत्र चाहिँ डाइरेक्ट खान हुन्छ कि हुँदैन? अहिले हामीले चाहिँ गोअर्ग भनिरहेको हुन्छौँ, होइन, गोअर्गलाई चाहिँ कसरी प्रशोधन गरिन्छ र यो के केमा प्रयोग हुन्छ?
2: गोमूत्र अब संस्कृतमा एउटा श्लोक छ, गोमय बसते लक्ष्मी गोमूत्रे धनवन्तरी। अब यो सानो सूत्र छ तर यसले विशाल अर्थ ओगटेको छ। यसले गोमय बसते लक्ष्मी, अब लक्ष्मी भनेको हामी धनकी देवी भनेर पूजा गर्छौं, जो धनी बन्न चाहन्छ, जो सम्पन्न बन्न चाहन्छ, जो ऋणमुक्त हुन चाहन्छ, लक्ष्मीको फोटो राखेर पूजा गर्छौं, हो कि होइन? तर जीवित लक्ष्मीलाई हेला गरेका छौँ हामी, जीवित लक्ष्मी छन् गौ लक्ष्मी भनेर। लक्ष्मी पूजा दिने एक दिन चाहिँ धूप छल्काएर त्यो माला लगाएर पूजा हुँदैन, गाईको सेवा गरौँ, प्रत्यक्ष सकिन्छ, प्रत्यक्ष नभए अप्रत्यक्ष, अप्रत्यक्ष मतलब गाईको गव्यहरू सेवन गरौँ, गाईबाट उत्पादन भएका चिजहरू सेवन गरौँ, त्यो पनि प्रत्यक्ष लाभ भयो। यस्तै गरेर के हो भने यदि धनी हुन चाहन्छौ हामी भने, परिवारलाई, समाजलाई, राष्ट्रलाई सम्पन्नशाली, समृद्धशाली बनाउन चाहन्छौ भने, धन कमाउनु छ, पैसा कमाउनु छ भने गाईको गोबरको व्यवसाय गरौं। गोबरको के व्यवसाय गर्ने? मैले भने अघि यो पञ्चगव्यको साबुन बनाऊ, व्यापार

मन अधीर हुन्छ, मन अस्थिर हुन्छ, मुटु कमजोर हुन्छ, कलेजो कमजोर हुन्छ, किडनी कमजोर हुन्छ, शारीरिक अङ्ग त कमजोर हुन्छन् हुन्छन्, हाम्रो मन र मस्तिष्कलाई पनि यो रेडिएसनले चाहिँ असर गरिराखेको छ। अब गर्ने के त भनेपछि यो कोठालाई, यो च्याम्बर चाहिँ जुन छ, यो क्याबिन छ, यसमा तपाईँहरू लामो समय बस्नुपर्ने हुन्छ। यसलाई अब हामीले पूर्ण रूपमा रेडिएसन मुक्त गरौँ, अब यो देश, यो क्षेत्रलाई रेडिएसन मुक्त गर्नलाई अब विज्ञानमा केही छ भन्नुहोला? कोही विज्ञानीसँग, कोही वैज्ञानिकसँग केही पनि छैन, हामीसँग छ गौमाता। के हो भने यो एन्टी रेडिएसन चिप्स, जसलाई हामी अङ्ग्रेजीमा भनौँ एन्टी रेडिएसन चिप्स हो यो। यसले कुनै पनि प्रकारको विकिरण, एउटा मात्रै होइन, फेरि तपाईँको चाहिँ सूर्यबाट आएको विकिरण होस्, अनि तपाईँको चाहिँ के अरे अन्तरिक्षबाट आएका विकिरणहरू होस्, चाहे यी मोबाइलबाट आएको विकिरण होस्, चाहे अन्य इलेक्ट्रोनिक मिडियाबाट, चाहे कि यो बत्तीबाट, यसबाट पनि विकिरण आइरहेको छ। कुनै पनि प्रकारको आणविक बम विस्फोट भयो कहीँ, जस्तो उता युद्ध चलिएको छ त्यहाँ, त्यसको पनि एउटा विकिरण आउँछ। कुनै पनि प्रकारको विकिरणलाई एकदम शून्यमा झार्ने काम गर्छ यो गोबरबाट बनेको चिप्स हो यो। हामीले गोबरबाट यस्तो, अब यो कति ग्रामको हिसाबमा गर्दाखेरि गोबरलाई अब कति होला, यो 2 ग्राम पनि छैन हेर्नुहोस्, हो कि? यसमा चाहिँ अब एउटा ऊ लागेको छ पछाडि, क्यानभास बाहिर कागज छ, लगानी लागेको छ। यतिलाई हामीले 100 बेच्छौँ फुटकरमा, यसलाई हामीले 50 रुपियाँमा चाहिँ होलसेलमा दिन्छौँ। सबैको मोबाइल पछाडि, सबैको चाहिँ ल्यापटपहरूको, कम्प्युटरको पछाडि चिपकाइदिनुहोस् यसले। यसबाट निस्किने जो विकिरण हुन्छ यसलाई चाहिँ शून्य गरिदिन्छ यसले। त्यसमा यही हो, गोबरमै पछि त लाग्छ, यही हो धनी भने कसरी त्यतिकै गोबर, हजुर म गोबर ल्याएछु किन्नुहुन्छ कि भन्दै बाल्टीमा हालेर बेच्न जाने भने पागल भन्लान्, हो कि? तर हामीले गोबरलाई पैसामा बनाऊँ न, अलिकति मेहनत गरौँ, अझ राम्रो गराउनुहोस्, 1000 रुपियाँ बेच्ने गरी मनजन छ यो छ। अनि हाम्रो यो भित्तामा जति पनि चाहिँ गरी यो डेकोरेसनका सामानहरू छन्, गोबरबाट बनाऊ, स्वस्तिक चिन्ह राखेर झुन्नाइदिउँ, ओम लेखेर झुन्नाइदिउँ, अनि त्यसो गरी एउटा गणेशको गोबरको मूर्ति बनाएर हिँडेर राखिदिउँ, लक्ष्मीको मूर्ति बनाएर राखिदिउँ, कृष्णको मूर्ति बनाऊँ, सानो सानो डाई पाइन्छ गोबरको बनाऊँ, पेन्टिङ गरौँ, राम्रो गरौँ, देख्न पनि सुरक्षित हुन्छ, पूजा गर्ने बेला त्यहीँ पूजा गरिदिउँ, धुप बालिदिउँ, के जान्छ र त्यहाँ भने, यसरी गोबरका सम्पूर्ण प्रकारको उत्पादन बनाएर हामीले धनी हुन सकिन्छ। यस कारणले हामीले के भयो, गोमय बसते लक्ष्मी, खास रूपमा लक्ष्मीलाई त्यो पूजा गरौं, गाई साक्षात लक्ष्मी हुन्, जीवित लक्ष्मी हुन्, लक्ष्मीको फोटो पूजा गरेर हुँदैन, गाईलाई पूजा गरौं, गाईको गब्बेहरूलाई चाहिँ हामीले लक्ष्मीको रूपमा चाहिँ पूजा गरेर त्यसलाई धनी भनौं, यो हो। अनि गोमूत्र धनवन्तरी, अब धनवन्तरी ऋषि भनेका को मान्छे हुन् भनेपछि आरोग्यका देवता, कुनै पनि प्रकारको रोगलाई निर्मूल गर्ने जुन एउटा देवता हुनुहुन्थ्यो उहाँ हुनुहुन्छ धनवन्तरी। जति पनि चाहिँ रोगहरू संसारमा, एउटा मात्र होइन, अनेकको नाममा होलान्, शरीरलाई रोगमुक्त गर्ने देवता हुन् धनवन्तरीको पूजा गर्छौँ हामीले। त गोमूत्रमा साक्षात धनवन्तरीको वास छ, जस्तो गोबरमा चाहिँ लक्ष्मीको वास छ, त्यसै गरी गोमूत्रमा धनवन्तरीको वास छ। गोमूत्रले ठिक नगर्ने केही पनि रोग छैनन्, तर त्यसलाई अब प्रयोग गर्ने तरिका जान्न पर्यो। अब सिधै चाहिँ गरे एक बोतल गोमूत्र हाल्ने चाहिँ सारा बेच्दै जाने पागल पनि भन्लान्, कसैले समत्लान् पनि, हे के विचार छ भन्लान्, खाने बेला पनि दुर्गन्ध होला, हो कि? त्यहाँ चाहिँ गएर अब गोमूत्र पुरानो भयो भने फेरि अलिक धेरै बढी कडा पनि हुँदै जाला भने के छ भने, यो एउटा विधि छ। एउटा त अब गोमूत्रको संकलन गर्ने 16 विधि छन्, त्यो 16 विधि पालना गरेकै हुनुपर्छ। जति बेला मलाई जस्तो मन लाग्छ त्यस्तो गाई, जति बेला मलाई त्यति बेला गाई थाप्दै ल्याउँदै गर्ने होइन, पहिला गाई छनौट गर्नु पर्यो। सुरुमा म विज्ञानतिर म जान्छु, गाई छनौट गर्ने सिधा जर्सी र वर्ण शङ्कर भएको, त्यसको गाई चिन्ने तरिका छ, यो मैले दिएको पुस्तकमा सानो तरिका छ गाई चिन्ने तरिका छ। यसमा गाई चिन्ने तरिका के छ भनेपछि, गाईको सिङ हेर्ने, गाईको अनुहार हेर्ने, गाईको शरीरको बनोट हेर्ने, गाईको पीठ हेर्ने, गाईको जुरो हेर्ने, गाईको गलकम्मल हेर्ने, अगाडि माला हुन्छ, गाईको खुर हेर्ने, यो विधिबाट चाहिँ गाई छुट्याउन सकिन्छ। उसको आवाज सुन्ने, गाईको आवाज हेर्नु कति मधुर हुन्छ, जर्सीको आवाज सुन्नु होला त कठोर, त्यो रोग नलागेको मान्छेलाई पनि वितेष नभने रोग लाग्ने जस्तो चाहिँ के अरे आवाज हुन्छ उसको। त्यसकारण यसरी लोकल गाई चाहिँ नि पहिला गाई छुट्याउने, हाम्रो रैथाने गाई हो कि होइन छुट्याउने, अनि गाई छुट्याइसकेपछि अब रोगी छ कि निरोगी छ पत्ता लाउनु पर्यो, रोगी गाईको पत्ता खुवाउनु हुँदैन, रोगी गाई हुनु भएन। अब रोगी र निरोगी चिन्ने तरिका सजिलो छ, त्यसको लागि कोही ल्याब परीक्षण गर्नु पर्दैन, उसको रगत चेक गर्नु परेन, खुन जाँच के अरे पिसाब जाँच गर्नु पर्ने आवश्यक परेन कसैको पनि। सजिलो विधि चाहिँ के गर्ने भने, गाईलाई गएर हेर्ने, गाईको कान समात्ने सिधा, गाईलाई कान समात्नुहोस्, गाईको कान यदि चिसो छ भने त्यो गाई रोगी छ। यति सजिलो विधि, एक वैज्ञानिक विधि हो, केही चाहिँ यो हातो चेक गर्ने, हामी पनि बिरामीको नाडी हेर्ने हो, हामीले पनि ल्याबमा गएर बोलेर रोगीलाई पनि निरोगी देखाएको छ, निरोगीलाई रोगी देखाएको छ ल्याबमा गएर, ल्याबले कस्तो देखाउँछ केही प्यारामिटर फिट गरे हुन्छ त्यहाँ त्यही देखाउने त हो नि। जस्तो अब हामी यहाँ कुरा गरिरहेछौँ, छलफल गरिरहेछौँ, अहिले यहाँ एउटा सर्प आयो जस्तो, कालो कालो सर्प यदि फुवा फुवा गर्दै सर्प आयो भनेपछि हाम्रो शरीरको अवस्था कस्तो होला, कल्पना गर्नु त, सर्प आइदियो।

0: यहाँ यही बेलामा तुरन्तै तत्काल हामी एम्बुलेन्समा बसेर राम्रो ल्याबमा गएर चाहिँ हामीले त्यहाँ गएर चाहिँ प्रेसर चेक गरायौँ भनेपछि के होला त्यसले के भन्ला हामीलाई प्रेसर बढेछ भयङ्कर हाई अरे तपाईँ कसरी बाँचेर आउनुभयो यहाँ यो प्रेसर बढेमा चाहिँ आइसियूमा हाल्छ उसले सिधै पहिले भेन्टिलेटरमा हाल्छ उसले सुरुमा भने यहाँ सर्प आएको कारणले त्यो सर्पसँग शरीरलाई बचाउनको लागि शरीरले प्रेसर बढाएको थियो भाग भनेर या मार भनेर या केही भनेर रोग त होइन नि यो हो ल्याबले देखाउने रोग यही हो त्यसकारणले हामीले गाईको स्वस्थ गाई चिन्ने तरिका साधारण कानमा छाम्ने गाईको कान चिसो छ भने गाई रोगी छ रोगी गाईको कान चिसो हुन्छ स्वस्थ गाईको कान तातो हुन्छ एउटा तरिका यो भयो एउटा तरिका गाईको नाकमा यो ठक्क मुखको माथिपट्टि कालो भाग हुन्छ नाकको भाग त्यहाँ पानीको थोपा हुन्छ तप तप तप हेर्नु होला पसिना जस्तो मसिनो चाहिँ त्यहाँ पानीको थोपाहरू हुन्छन् स्वस्थ गाईको त्यो थोपा हुन्छ अस्वस्थ गाईको सुक्खा हुन्छ नाक नाक सुक्खा छ यो गाई रोगी छ तिनीको संकलन गर्नु भएन अनि त्यस्तै गरेर चाहिँ औँसीको दिनमा आमावस्याको दिन संकलन गर्न हुँदैन किन आमावस्याको दिन गर्भ नक्षत्रको चाहिँ कुनै न कुनै एङ्गलहरू मिलेको हुँदैन गाईको शरीरमा त्यो चन्द्रमाको प्रकाश हुँदैन त्यसकारणले कृष्ण पक्षको एकादशी त्यो तिथिमा चन्द्रमा त हुन्छ तर तेर्सो हुन्छ गाईको शरीर बढ्दैन त्यो पनि प्रभाव हुँदैन गाईको गौमूत्र त्यति बेला संकलन गर्नु भएन ग्रहण लागेको बेला गौमूत्र सेवन गर्नु हुँदैन बादल लागेको बेला गोमूत्र कलेक्सन गर्नु हुँदैन बर्खाभरि हामी कलेक्सन गर्दैनौँ जेठसम्म गऱ्यौँ अब असोजवार गर्छौँ हामीले बर्खाभरि संकलन गरिँदैन बादल लागेको बेला गर्दैन पानी परेको बेला गरिँदैन यी लगायत सोह्रवटा विधि छन् गाई गर्भवती हुनसाथ बहर लागेको छ सात दिन छोड्ने गर्भवती भएको छ दुई महिना अन्तिममा दुई महिना छोड्ने गाई बिहाइसकेपछि दुई महिना फेरि छोड्ने बीचमा चार महिना दुई महिना र दुई महिना उता छोड्ने त्यसरी संकलन गर्ने संकलन गर्ने सूर्यको अनुपस्थितिमा मात्रै संकलन गर्ने गोमूत्र सूर्य उदय हुनुभन्दा पहिला सूर्य अस्त भएपछि पछि त्यही बेलाको मात्रै गोमूत्र संकलन गर्ने गोमूत्र संकलन गर्दा कुनै धातु प्रयोग गर्नु हुँदैन धातुको पात्रमा रिएक्सन हुन्छ धेरै विधि छ यो विधिबाट संकलन गरेको गोमूत्र गोमूत्र संकलन गरिसकेपछि तीन घण्टाभित्र मात्रै सेवन गर्ने हो ताजा गोमूत्र सेवन गर्नु छ भने ताजा पञ्चगव्य खानु छ भने पनि तीन घण्टा मात्रै सेवन गर्ने हो तीन घण्टा पछिबाट संक्रमण शुरू हुन्छ तीन घण्टापछि गोमूत्र यो गोबर पनि त्यही हो तीन घण्टाभित्र बनाएर तीन दिनभित्र सुकाएको यसलाई यो भुइँमा खस्नुभन्दा पहिलेको गोबर हो फेरि यो टोकरीमा हातमा थाप्ने हो यसलाई गाई जान्छन् गाईमा जाने उही कुर्ने हो वरिपरि कसले गोबर दिँदैछन् थाप्ने थापेर आउनसाथ यसलाई तीन घण्टामा यसलाई बनाइसक्नुपर्छ तीन घण्टा बनाएर तीन दिनभित्र सुकिसक्नुपर्छ तब मात्र यो बन्छ फेरि नत्र बन्दैन संक्रमित चाहिँ गोबरबाट यो हुँदैन अनि यसमा हामीले तुलसीको रस हालेका छौँ अनि यसमा चाहिँ हामीले अलिकति गाँजाको रस हालेका छौँ यसमा अब त्यो औषधि तत्त्व हो त्यो पनि छ सकारात्मक ऊर्जा दिन्छ यसले यसले चाहिँ हानिकारक के अरे विकिरणीलाई पनि असर गर्दा के अरे निस्तेज गर्छ र यसले ऊर्जा तपाईँको नेगेटिभ ऊर्जा चाहिँ हाम्रो वरपर यसले भट्किँदैन सानो रूपमा छ तर ठूलो रूपमा जस्तो क्यालेन्डर झुन्डाउनु भएको छ यस्तै क्यालेन्डरको रूपमा चाहिँ अझ लामो रूपमा यहाँ यो खाली ठाउँ छ यहाँनिर चाहिँ तपाईँले चाहिँ राम्रो खालको एउटा म ल्याइदिन्छु क्यानभास छ त्यो क्यानभासमा कोही चित्रकारलाई कोर्न दिनुहोला चित्र कुनै पनि चित्र यहाँ टाङ्गिदिनुहोला यसलाई निस्तेज गर्छ यहाँभित्रको रेडिएसनलाई भयङ्कर निस्तेज गर्छ त्यसले अनि यहाँ गोबरको धूप अहिले त भएन म अर्कोचोटि धूप उपलब्ध गरिदिन्छु धूप बाल्नुहोस् घरमा धूप बाल्नु ध्यान गर्नुहोस् यो गर्नुहोस् यी गोबरबाट गोमूत्रको यसरी संकलन गर्ने संकलन गरेको गोमूत्रलाई राख्नुहोस् अब जति पुरानो राख्न सक्नुहुन्छ त्यति प्रभावकारी औषधि बन्दै जान्छ गोमूत्र एक्सपायरी हुँदैनन् गाईका गव्यहरू है गाईका गव्यमा लस प्रोसेस लसको सिद्धान्त लागू हुँदैन विज्ञानको नियम यसमा लागू हुँदैन जस्तो गोबरमा घिउको कुरा त मैले गरेँ अघि होइन घिउलाई राख्नुहोस् 50 वर्ष पुरानो घिउ 1.5 लाख रुपियाँ किलो बिग्रिरहेको छ भारतमा अहिले भारतको आयुषमा 50 वर्ष पुरानो घिउ चिन्ने तरिका पनि छ कति वर्ष पुरानो सहिलो चिनिन्छ कुनै विज्ञानमा ल्याबमा परीक्षण गर्नु पर्यो ल्याब फेल होला हाम्रो ऋषिमुनिको सिद्धान्त चाहिँ जो छ प्र्याक्टिकल जो प्रयोगत्मक अभ्यास गरेर चाहिँ उहाँहरूले लेख्नु भएको छ त्यो कहिले फेल खाँदैन आप्त त्यसलाई भने शब्द प्रमाण आप्त पुरुषहरू लेखेका छ शब्द प्रमाणहरू यी कहिले पनि असफल फेल हुँदैनन् त्यसकारणले गोबर एक्सपायरी हुँदैन कहिले पनि राखिरहनुहोस् अब चल्लासम्म राख्नुहोस् अब पानीमा भिजेर कहीँ यता नष्ट भयो त अलग भयो फेरि बदल्नुहोस् नत्र बदल्नु पर्ने आवश्यक छैन यो सधैँ गरेर राखिरहनुहोस् मैले त सिधै गोबर लिपिदिएको छु मोबाइलमा यति पनि छैन कि मैले पुरै गोबर लिपिदिएको छु पछाडि सबै गोबर हो यो मोबाइलमा गोबर लिपेर सुकाइदिएछ नि भाइबाट लगाइदिएछु त्यस कारणले गोबरले चान्चने ठानिएन गोबर गाईले दिएको वरदान हो मल डङ इज नट डङ अङ्ग्रेजीमा डङ शब्द हेर्नु त मैले भन्छु गाई काउ डङ होइन गोबर भनौँ गोबर गोमय गाईको वरदान वरदानलाई हामीले प्रयोग गर्न जान्नु पर्यो नि वरदानले क्षमता हामीमा हुनु पर्यो नि त्यसकारण गोमूत्रको तीन घण्टा भित्र ताजा गोमूत्र सेवन गर्ने, त्यसलाई आठवटा पत्र बनाएर चाहिँ सुती कपडाले छान्ने अनि पिउने, त्यो भयो ताजा थोरै जति सक्नु थोरै पिउनु, सुरुमा क्षमता आउँदैन शरीरमा, धेरै पिए पनि हानि त केही गर्दैन, अलिक सुजन ल्याउला खुट्टामा, किन किडनी सब बढी सक्रिय भइदिन्छ, किडनीलाई अचानक साफ गरिदिन्छ भने थोरै सुजन आउँछ, हानि गर्दैन, थोरै खानुहोस्, एक थोपा खानुहोस्, एक चम्चा खानुहोस्, एक गिलास खानुहोस्, एउटै हो, शरीरको क्षमता वृद्धि हुँदै गयो भने मात्रा बढाउँदै जानुहोस्, त्यो भयो। अब गोमूत्र ल्याएर राख्नुहोस्, जति पुरानो त्यति शक्तिशाली औषधि भन्छ गोमूत्रलाई, लामो समय संकलन गर्दाखेरि नन रियाक्टिभ पात्रमा राख्नु पर्यो, भाँडोमा कुनै रियाक्सन नहुने भाँडोहरू, माटो सिसा, अब प्लास्टिक पनि एउटा नन रियाक्टिभ पाइन्छ, त्यो प्लास्टिक भाँडोमा, अब ठुला ठुलो ड्रम त अरू पाइँदैनन्, त्यसमा राख्नुहोस्, अनि अब त्यसलाई शोधन गरेर मात्रै खाने हो। अब जस्तो दुई प्रकारले शोधन गर्न सकिन्छ, एउटा राम्रो स्टेनलेस स्टिलको पात्रमा, स्टेनलेस स्टिल पनि त्यो 304 नम्बर ग्रेड हुन्छ, एउटा महँगो पर्छ, थिकनेस बढी हुन्छ, त्यसको पात्रमा पकाएर त्यसलाई 33% उडाउने बाफबाट, अनि जडीबुटी विभिन्न प्रकारका जडीबुटी हालेर फेरि पकाउने, अनि छानेर राखेर, त्यो एउटा शोधित गौत्र भयो एउटा, त्यो पनि खान सकिन्छ। अब अर्को कुरा के हुन्छ भने, अझ त्यो पनि खान नसक्ने अलिक दुर्गन्धित मान्छ कसैले भने, फेरि त्यसलाई हामीले पसिना निकाल्छौँ, जसलाई हामी वाष्पीकृत भन्छौँ, डिस्टिलेसन गर्ने एउटा डिस्टिलेसन पात्र हुन्छ भाँडो, त्यसमा राख्ने जडीबुटी राख्ने, त्यसलाई हामीले अमोनिया हुन्छ, अमोनिया उडाएर अनि त्यसको चाहिँ थोपा थोपा कलेक्सन गरेर जम्मा गरेर हामीले त्यसलाई वाष्पीकृत गोमूत्र, जसलाई अर्क भन्छौँ हामी, त्यो निर्माण गर्ने विभिन्न प्रकारको अर्कहरू हुन्छन्। मसँग अहिले 35 प्रकारको अर्क छन् र 35 प्रकारका गोली पनि छन्, गोमूत्रबाट बनेका गोलीहरू छन्, ठोस रूपमा र तरल रूपमा दुईटै रूपमा खुवाउनुपर्छ।
1: अहिले जस्तै यिनै कामहरूको प्रवर्धन गर्न, गौमाताको संरक्षणको लागि नेपाल सरकारले तुरन्तै गर्नुपर्ने काम चाहिँ के देख्नु?
0: सबभन्दा पहिला गौरक्षा अभियानलाई सरकारले साथ दियोस्। साथ दिने भन्नाले म सरकारबाट केही देल पैसा देल भन्न खोजेको छैन मैले, के होस् भने सरकारले हामीलाई पूरा रूपमा छुट दियोस्। अब हामीले देशलाई लुटेर लैजाने होइन, चोरी गर्ने होइन, ढाँट्ने होइन, कसैलाई चाहिँ खुवाएर मार्ने होइन, केही गर्ने होइन, हामीले गाईका गब्बेबाट बनेका उत्पादनहरूलाई बिना रोकटोक बेरोकटोक हामीले बेचबिखन गर्न पाऊ, सेवन गर्नेलाई सेवन गराउन दिन पाऊ, हामीले यति मात्रै छुट दियोस्। हामीलाई पञ्चगव्यलाई एउटा मान्यता प्राप्त दियोस्। पञ्चगव्य जुन परम्परागत चाहिँ चिकित्सा प्रणाली छ, जस्तो नेपालमा हुँदै नभएको चिकित्सा प्रणाली, एउटा वैकल्पिक चिकित्सा प्रणालीको लिस्टमा हेर्न जानुभयो भने त्यहाँ युनानी चिकित्सा लेखेको छ, कतिपयले नाम पनि सुनेको छैन, हजुरले नाम सुन्नु भएको थियो पहिला, युनानी चिकित्सा देखाएको छैन, नाम सुनेको छ कसैले? कसैले नामै सुनेको छैन, नाम सुने पनि के विधि हो त यो युनानी चिकित्सा? नेपालको त होइन, युनानबाट आयो होला पक्कै हो। हाम्रो आयुर्वेद, हाम्रो पञ्चगव्य, हाम्रो देशको चाहिँ एउटा शानको, हाम्रो एउटा गौरवको चाहिँ क्षेत्र खै त हामीलाई? हामीलाई किन चाहिँ झोले छाप पटक पटक हामी सडक सडकमा भौँतारिनु पर्ने आवश्यकता छ त? गौमाताबाट बनेका स्थानीय जडीबुटी प्रयोग गरेर बनाउँछ भने त्यसलाई छुट दिनु पर्यो नि सरकारले। हो, एउटा मापदण्ड निर्धारण गरोस्, एउटा मापदण्ड निर्धारण गरेर एउटा विभाग बनाओस्, पञ्चगव्य विभाग आयुर्वेद विभागमा जोड दियोस्, त्यसमा एउटा मापदण्ड बनाएर जस जसले गव्य सिद्धहरूले चाहिँ जसले जसले गौ पालन गर्नुभएको छ, जो गव्य सिद्ध हुनुहुन्छ, उहाँहरूले चाहिँ बनाएको उत्पादनलाई केही मापदण्ड निर्धारण गरेर तपाईँहरू चाहिँ यो गर्नुहोस् यो नगर्नुहोस् भन्ने चाहिँ निर्धारण गरेर हामीलाई छुट दियोस् न त। जस्तो युनानीलाई छुट दिएको छ, त्यसै गरी हामीलाई पनि छुट दियोस्। मापदण्ड निर्धारण गरेर हामीले सरकारलाई करोडौं कर बुझाउँछौ हरेक वर्षमा, सरकारको कर पनि त आयो त उताबाट, राजस्व तिर्छौ त हामीले मजासँग, गौशालालाई लिने होइन, गौशालाले कर तिर्छ, यदि छुट दियोस् ल, नेपालका गौशालामा उत्पादन हुने सबै वस्तुहरूलाई उसले बनाउन र बेचबिखन गर्न सरकारले छुट दियोस्, एउटा कानून बनाओस्, एउटा विभाग बनाओस्, एउटा मापदण्ड निर्धारण गरिदियोस्। हामीले सरकारबाट पैसा माग्दैनौँ, हामी सरकारलाई हामीले राजस्व तिर्छौं, राजस्व तिर्छ, तयार छौँ हामी, कसरी तिर्ने हामी तरिका छ त्यहाँ, मैले भने यस्तै उत्पादनहरू बनाउने हो। त्यसकारण एउटा गौ आरक्षण त सृजना गरोस् कमसेकम पनि, यहाँ त आरक्षणमा गाई हुल्न दियोस्, चर्न दियोस्, सामुदायिक वनमा चाहिँ गाई गौ चरणको व्यवस्था गरोस् सरकारले। हामीले चाहिँ वृक्षहरूका ती साना साना बिरुवाहरूलाई पो जोगाउने हो त, तल घाँस त गाईले खान पाउनु पर्यो नि, घाँसै खान नपाउने हुन्छ जमिनमा, पानी खान नदीमा पानी नै खान पाउँदैन भन्ने हुन्छ र जमिनमा चाहिँ के? हाम्रो गौचरण मुलुकी ऐनमा त कति कति ठाउँमा गौचरण मास्न पाइँदैन भनेको छ नि, गौचरण त अहिले प्राइभेट व्यक्तिले चाहिँ हस्तक्षेप गरेको छ, सरकारले हस्तक्षेप गरेको छ, गौचरण खै हाम्रो? तपाईँको मुलुकी ऐन हेर्नुभयो, पुरानो कानून हेर्नुभयो, यो पोखराभित्र मात्रै कति ठाउँमा गौचरण थियो होला, खै अहिले गौचरण कहाँ गयो गौचरण? त्यसकारणले अब ठिकै छ, अब हामी ती घर भत्काएर गौचरण देऊ त भने होइन, हामीले हामीलाई यति दियोस् सरकारले, छुट दियोस्, पैसा पनि दिनु परेको छैन, हामीलाई एउटा कानून विधान बनाएर त्यो विधानभित्र हामीलाई समेटियोस्, एउटा मापदण्ड निर्धारण गरोस् आयुर्वेद मार्फत, चाहिन्छ भनेपछि हामी विशेषज्ञ दिन्छौँ, पञ्चगव्यका विशेषज्ञहरू हामी जान्छौँ, हामी ट्रेनिङ दिन्छौँ कसैलाई, त्यसकारण यति मात्रै चाहियो सरकारबाट अरू केही चाहिएन, चाहे स्थानीय सरकार होस्, प्रदेश सरकार होस्, राष्ट्रिय केन्द्र सरकार होस्, यो हामीलाई चाहिँ छुट दियोस्, यति मात्रै हो। कानून बनाओस्, हामी राजस्व तिर्छौं, हामी कर तिर्छौं, सरकारलाई पनि हामीले पैसा मजाले बुझाउँछौं, गौशालाबाट पैसा सरकारलाई जान्छ, गौशालाबाट गौशालालाई अहिले सरकारले दिइरहेको छ, सरकारको पैसा बिना उत्पादनमूलक काममा खर्च भइरहेछ, हामीले उत्पादन गरेर सरकारलाई कर तिर्छौं मजाले, यही हो व्यवस्था, अहिले केही पनि चाहिँदैन, यति गरे पुग्छ हामीलाई।
1: हजुर गुरुजी, हामी कार्यक्रमको लगभग अन्त्यमा छौँ, अन्त्यमा केही भन्नुहुन्छ?
0: एकदम भन्नु त धेरै छ, जस्तो यहाँ लेख्नु भएको छ सुन्न मन लाग्यो, होइन हामीलाई पनि भन्न मन धेरै लागेको छ, होइन जस्तो सुन्नेलाई सुन्न मन लाग्यो भने हामीले भन्नु पनि धेरै मन लाग्छ, र सबैले सुन्न लायकका कुरा पनि भन्न मन लाग्छ, समयलाई पनि ख्याल गर्नुपर्छ, सबैको आफ्नो आफ्नो समय छ, आफ्नो एउटा नियम छ, तपाईँहरूको यहाँ यो रेडियो सफलता सधैँभरि यस्तै यस्तै कुराहरूले सफलताको मार्गमा जाओस्, सफलताको शिखर चुमोस्, हाम्रो पनि गौ रक्षा अभियानमा गौ चाहिँ के यो आन्दोलनलाई सफलता मिलोस्, हजुरहरू जस्तै चाहिँ एउटा संघर्षशील व्यक्तित्वहरूबाट, एउटा संघर्षशील नारीबाट चाहिँ यस्तै खालको चाहिँ अपेक्षा छ कि हामीलाई चाहिँ स्थान दिनुहोस्, हाम्रा कुराहरूलाई गाईका कुराहरूलाई जनजनमा पुर्याउनुहोस्, एउटा चाहिँ राम्रो क्रान्तिकारी चाहिँ के एउटा सञ्चार माध्यम बनोस् यो, होइन गौ क्रान्तिलाई चाहिँ यसले सफल दियोस्, सफलतातिर उल्याओस्, गाईका कुराहरू पनि थोरै मात्रामा भए पनि हाम्रा गाउँ गाउँमा बस्ने चाहिँ जो हामी चाहिँ के अरे हाम्रा दाजुभाइ दिदीबहिनीहरू आमाहरू हुनुहुन्छ, उहाँहरूले बुझ्नुभयो भने गाईको गोबर त यो महत्वपूर्ण रहेछ, थाहा छ उहाँहरूलाई, हिजो हामीले गरम लाग्ने बेलामा गाईको गोबरले घर छेक्थ्यौँ नि, लिप्थ्यौँ नि,
1: यहाँसम्म सबै कुरामा गाईको गोबर टाँसेको मलाई पनि याद छ कि
0: नाग पञ्चमीमा गाईको गोबर टाँसी चलाउँथ्यो, अहिले के टाँसिन्छ हेर्नु त, हाम्रो पण्डितजीहरू पनि बिग्रिनु भएको छैन, अहिले नाग पञ्चमी हिजो मात्रै गयो नि, हिजो मैले धेरै देखेको छु नागपञ्चमी टाँस्ने बेलामा गोबर छैन हातमा, के छ गम केमिकल, खै नागपञ्चमीको महत्व, पण्डितजी त्यतिकै लामो लामो टुपी बाँधेर चाहिँ उहाँले कमसे कम गोसलाम गरेर एउटा गाईको गोबर मात्रै ल्याए पनि कति गाईको गोबर टाँसिन्थ्यो होला, त्यो नागपञ्चमीमा त उहाँले दक्षिणा ल्याउनुहुन्छ नि, घर घरमा गएर दक्षिणा ल्याउनुहुन्छ नि, त्यो दक्षिणाको चाहिँ 5% भाग मात्रै गोसलाम दिनु न, गोबर ल्याएर नकारात्मक ऊर्जा पनि घरबाट छिर्न पाएन, सर्पको चाहिँ नाउँमा चाहिँ नागपञ्चमीको नाममा गोबर घर घरमा टाँसे चलन छ नि, एउटा होला तपाईँको चाहिँ स्मरण छ कि छैन, पहिला अहिले त छ कि छैन त्यो चलन, गाउँमा त छ अझै, विवाह गरेर नव दुलही घरमा प्रवेश गर्नुभन्दा पहिला गोबरको टिका लगाइन्छ, लगाइने ढोकामा गोबरको टिका लगाइन्छ, गोबरको चाहिँ के अरे दियो बनाएर त्यहाँ बालेर कोचल्दै हिँडिन्छ नि, किन गरे होला यो, यसको विज्ञान थाहा छ कसैलाई, अन्धविश्वास भनेर सबै छोडिदिउँ हामीले, अहिले अहिले त पार्टी प्यालेसमा गएर विवाह गर्ने, उहीँ ढिस्का ढुस्नु गर्ने, अनि चाहिँ के अरे खाने नखाने चिज खाने बिरामी पर्ने, त्यो चलन चलाएछ नि, घरमा गृह प्रवेश लक्ष्मीले चाहिँ गर्दाखेरि, नव दुलहीले गृह प्रवेश गराउँदाखेरि गोबरको साथमा, हिजो त आउँदा गाई नै ल्याउनु चलन थियो घरबाट, कन्यादान गर्दाखेरि गोदान गरेर मैले विवाह गर्दाखेरि मैले ल्याएको हो, त्यस्तो जहाँ छुट्यो, अहिले सायद छैन कहीँ कहीँ होला, गाईको गोबरमा के हुन्छ मैले भनेहाले, रेडिएसन नाश गर्ने र नकारात्मक ऊर्जा नाश गर्ने, एउटा परिवारमा हुर्केकी चेली, एउटा संस्कारमा हुर्केकी, एउटा छुट्टै परिवारमा, छुट्टै संस्कारमा, छुट्टै गाउँमा, छुट्टै वातावरणमा ऊ हुर्केकी छ, जीवनभरि उसले चाहिँ त्यो परिवारसँग संसर्ग गरेको छैन, देखेकी छैन, त्यस्तो मान्छेसँग त्यस्तो परिवारमा ऊ चाहिँ घुलमिल गर्न जाँदैछ भने उसको मनभित्र कति संघर्ष चलेको होला, उसको मस्तिष्कमा कति संघर्ष चलेको होला, कति नकारात्मक ऊर्जाले भरियो होला उसको मस्तिष्कमा शरीरमा, त्यो नकारात्मक ऊर्जा त्यो परिवारमा नआओस् भनेर गाईको गोबरबाट चाहिँ उसलाई छुन लगाएर, गाईको गोबरको टिकोको नाउँमा भए पनि टिको लगाएर त्यहाँ रातो अक्षता गोबरमा टाँस्ने चलन छ, त्यो पनि एउटा नकारात्मक ऊर्जालाई नाश गर्ने हो, अनि गाईको गोबरमै बनाएको दियोलाई कचल्दै हिँड्दै गरेपछि नकारात्मक ऊर्जा चाहिँ घरमा प्रवेश नगरोस्, शुद्ध लक्ष्मीले प्रवेश गरून् भनेर हामीले चाहिँ यो सनातन पद्धतिमा यो नियम लगाएका थियौँ, त्यतिको लगाएको नियम थिएन यो, भने गाई त त्यति मान्छिन्, गाईको चाहिँ के संसर्ग संगत त्यति सामान्य कुरा होइन, यो त भाग्य अभाग्य, अमेरिकामा अहिले चाहिँ काउ हगिङ थेरापी छ त, त्यो पनि हामीले गर्ने अरे, फेरि अङ्ग्रेजीबाट आएको सबै राम्रो, अमेरिकामा एकजना कुइरेले चाहिँ हाम्रो लोकल गाई पालेछ, लोकल गाई पालेर काउ हगिङ थेरापी गर्छ उसले अङ्कमाल गर्ने, त्यो थेरापी त हाम्रो यहीँ छ त, त्रिशमुले दिएको गाई अङ्कमाल गर्ने, गाईको पिठ्यूमा मात्रै हामीले चाहिँ दैनिक मुसार्ने गर्यौँ 15-20 मिनट भनेपछि प्रेसर त्यसै नाश हुन्छ, लो प्रेसर हाई प्रेसर दुवै नर्मल भइहाल्छ, केही औषध चाहिँदैन, केही सेवन गर्नु पर्दैन, गोमूत्र पनि सेवन गर्नु पर्दैन भने त्यस्तो खालको चाहिँ चिकित्सा पद्धति, त्यस्तो खालको चाहिँ हाम्रो गाउँको चाहिँ यो लाभ फाइदा अनेकौं प्रकारका प्रत्यक्ष अप्रत्यक्ष लाभ हुँदाहुँदै हामी चाहिँ गरी कहाँ भौतारिया छौँ, कहाँ गएका छौँ, गौशालामा जाउँ, जन्मदिन मनाउन, बालबालिकाको आफ्नो जन्मदिन मनाउन गौशालामा जाउँ, गाईको सेवा गरौँ, गाईलाई चारो हालौँ, गाईलाई पानी हालौँ, गाईलाई चिना दिउँ, र हाम्रो गाई यस्ता रहेछन् भने बालबालिका त्यो मस्तिष्कमा चाहिँ कोमल मस्तिष्कमा गाईको प्रभावको बारेमा त्यहाँ वर्णन गरिदिउँ भने हामी त मोमबत्ती बालेर बुझाउँदै चाहिँ गरे फ्रिज उठाउँदै चाहिँ यहाँ ताली बजाउँदै यी चाहिँ गरे अनेक डाङडाङ डुङ्नु गरेर जन्मदिन मनाउने हाम्रो चाहिँ विदेश शैली छ, संस्कृति चाहिँ यो अपसंस्कृति भएको छ। यो पनि गाईले चाहिँ जोगाउन सक्छन्। म त हरेक चोटि मेरो जन्मदिनमा त अहिलेसम्म मनाएको छैन, म गौशाला उहाँ गुरुकुलमा जान्छु, गुरुकुलमा दान दिन्छु विद्यार्थीलाई एउटा एउटा, म जति वर्षको भयो त्यति रुपियाँ दिन्छु, त्यति 100 भनौँ न, म 57 वर्ष भए अब 58 रुपियाँ दिन्छु म। अब यो जनवरीमा के अरे पुस 17 गते मेरो जन्मदिन पर्छ, म एउटा गौशाला फेरि 57 हरेक वर्षमा 100 बढाउँदै दिँदै गर्छु। उहाँहरू चाहिँ गुरुकुल छन्, त्यहाँ निशुल्क पढ्छन् विद्यार्थीहरू भने घरमा चाहिँ त्यो हजारौँ खर्च गरेर पार्टी दिनु पनि के आवश्यक छ? जहिले पनि म दिने इच्छा छ भने शुद्ध फेरि पार्टी भनेको आजभोलि सात्विक पनि छैन, राक्षसी प्रवृत्तिको छ। त्यसो यसबाट पनि हाम्रो संस्कार संस्कृति गौ संस्कृति यही हो, हाम्रो सनातन संस्कृति पनि त्यही हो, गौ संस्कृति पनि त्यही हो, ऋषि मुनिहरूको संस्कृति पनि त्यही हो, हाम्रो सनातन पद्धति जीवनशैली जो हाम्रो चाहिँ पुर्खाले सिकाएको यसैले हामीले पुनः स्थापित समाजमा गरौं भनेर लागेका हौ। नयाँ केही पनि छैन, पुरानै हो। अब हामीले विज्ञानकै भाषामा नयाँ पुस्तालाई सिकाउँछौँ। अब गोबरमा के महत्व छ, गौ अब यो कसले बुझिया छ, यो रेडिएसन चिप्स हेर्नु त यति महत्वपूर्ण रहेछ नि गोबर। त्यसकारण व्यापार गर्ने पनि यहाँभन्दा महत्व के होला व्यापार हो कि? त्यस कारणले निरोगी रहनु सबभन्दा ठुलो कुरा हो, गाईले निरोगी राख्छिन्। स्वास्थ्य बजेट अहिले हेर्नुहोस् त शरीरमा, अहिले नेपालको स्वास्थ्य बजेट बढ्दैछ हेर्नुहोस्। एउटा रोग लाग्यो भने गयो त्यसको जीवन, कोही निको पनि भएन, सम्पत्ति पनि सकियो, शरीर पनि सकियो, बाँचेका मान्छे सडकमा आउनु पनि सिधै पनि आउन सक्छ भोलि। यसलाई जोगाउनलाई पनि गौ संस्कृति आवश्यक छ, गौलाई स्थापित गर्नु पनि आवश्यक छ, गाईसँग सङ्गत गर्नु पनि आवश्यक छ। यिनै कुराहरूलाई भन्ने मौका दिनुभयो, छोटो समय भनौँ, मेरो लागि त छोटै समय हो। म त चाहिँ के अरे महिनौ दिनसम्म पनि दैनिक नयाँ नयाँ कुराहरू चाहिँ बोल्न सक्छु, होइन, त्यस्ता विषयवस्तु छन् गाईका बारेमा। फेरि पनि फेरि यहाँ पोखरा आएँ भने म अवश्य हजुरलाई म फेरि स्मरण गर्नेछु, हजुरलाई म समय माग्नेछु यहाँ आएर। अहिले यति पनि यहाँ बोल्ने मौका दिनुभयो, यो रेडियो सफलता 103.4 MHz सबैलाई सुन्न मन लाग्ने खालको प्रस्तुति सधैँ गरिदिनुहोस्। यस्तै यस्तै प्रकारको चाहिँ सिकाउनुहोस् सबैलाई, यसमा दिनुभयो उहाँहरू सबै परिवारलाई मेरो हार्दिक नमन, हार्दिक धन्यवाद। जय गौ माता, जय देश।
1: हस्, धेरै धेरै धन्यवाद छ समयको लागि। एउटा अभियान लिएर अगाडि बढ्नुभएको व्यक्तित्व, यो व्यक्तिगत अभियान होइन, सामूहिक अभियान, त्यो पनि राष्ट्रलाई एउटा आर्थिक रूपमा सक्षम बनाउने अभियान र रोजगारी घर घरमा पाउने अभियान, त्योभन्दा ठूलो हाम्रो जीवनसँग जोडिएको विषय, जहाँ यति बेला अहिले घर घरमा एउटा न एउटा रोग लागेर व्यक्तिहरू एकदमै चिन्तित अवस्थामा चाहिँ व्यतीत हुनु परेको अवस्था छ। तर हाम्रा वैदिक परम्परागत कृषि प्रणाली यति स्वस्थकर थिए कि कसैसँग प्रतिस्पर्धा पनि थिएन, आपसी मेलमिलाप गरेर त्यो खालको एउटा जीविकोपार्जन हुन्थ्यो। त्यो खालको अवस्थाबाट हामीले देशलाई एकदमै विकास गर्यौं भन्छौं, तर विनाश गर्दैछौं कि विकास गर्दैछौं, अब पुनर्विचार गर्नुपर्ने बेला आएको छ। गव्य सिद्ध प्रेम आचार्य गुरूसँग आज हामीले गौमाताको महत्व, गोवर्गको केही कुराहरू राख्ने अवसर प्राप्त गर्यौं। यो समयका लागि गुरुलाई धेरै धेरै धन्यवाद। फेरि अर्कोचोटि पनि हामी जोड्ने प्रयास गर्नेछौ। भोलि फेरि हामी नयाँ विषयमा नयाँ अतिथि लिएर आउनेछौ। त्यति जेलसम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। यहाँहरूको दिन शुभ रहोस्, शुभ दिन।

0: रेडियो सफलता 103.4 मेगाहर्ट्ज
1: सुन्न मन लायो।
2: वाह क्या स्वादिलो माडा, खाना रुचाउने अचार, अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
3: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
2: हजुर, हामी कहाँ आँप, लप्सी, इमली, बैर, कागती, अमला, कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तरका माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
3: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी, फोन नम्बर 98460666042, 98660410081।
4: छेरोगका बिरामीले नियमित रूपमा नछुटाई 6 महिनासम्म स्वास्थ्य कर्मीको निगरानीमा औषधि खानुपर्छ अनि यो रोग पूर्ण रूपमा निको हुन्छ।
5: यो क्षयरोग सर्छ चाहिँ कसरी नानी?
4: फोक्सोको क्षयरोगीले खोक्दा हाच्छु गर्दा छेरोगका कीटाणुहरू बाहिर निस्की हावामा रहेका हुन्छन्। निरोगी मानिसले श्वास लिँदा हावाको माध्यमबाट फोक्सोमा पुग्दछ र क्षयरोग सर्न सक्छ।
5: अनि यो क्षयरोग लागेको चाहिँ कसरी थाहा पाउने नानी?
4: छाती दुख्छ, खान मन लाग्दैन, वजन घट्दै जान्छ, साँझ पख हल्का ज्वरो आउँछ, 2 हप्ता भन्दा बढी लगातार खोकी लागिरहन्छ, खकारमा रगत देखिन्छ। यस्तो लक्षण देखिएमा तुरन्तै स्वास्थ्य संस्थामा गई खकार जचाउनु पर्दछ।
6: क्षयरोगबाट बच्न बच्चा जन्मिना साथ BCG खोप लगाऊ। समुदायमा रहेका क्षयरोगीहरू बेलैमा पत्ता लगाए स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रा र अवधिसम्म औषधि खुवाई क्षयरोग फैलनबाट रोकौं।
3: जनहितका लागि नेपाल क्षयरोग निवारण संस्था कास्की।

0: बाकेलाल स्पोर्ट्स, बुद्ध विशाल बजार, चिप्पेजुंगा पोखरा, सम्पूर्ण किसिम का खेलकूद का सामग्री होलसेल तथा खुद्रा बिक्री गरिने ठाउँ, विभिन्न देश का जर्सी सुपथ मूल्य में पाइन्छ। आफूलाई मन पर्ने देश को जर्सी का लागि सम्झनुहोस् बाकेलाल स्पोर्ट्स। प्रोप्राइटर मोहन कुंवर, सम्पर्क 9811662983, 9855582855। सम्झनुहोस् है बाकेलाल स्पोर्ट्स, बुद्ध विशाल बजार।
1: मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
2: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
1: अनि कहाँ छ छोरा यो पसल?
2: यो त पोखरा 2 बिन्दावासिनी बस पार्कमा छ नि।
3: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ, एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
2: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
1: पोखरा 2 बिन्दावासिनी बस पार्क,
2: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
1: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण,
2: मोबाइल नम्बर 9846059581,
1: 9116715475।
0: स्टडी एब्रोड, जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया, युएसए, युके, क्यानाडा, न्यूजील्याण्ड हजुरको गन्तव्य। विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा। सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा, 4 सिद्धार्थ चोक, फोन नम्बर 0615707736, 9856320325, 9806535480। साथै आयल्स र पीजी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।
4: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान, साथै पीआरपी, स्टेम सेल थेरापी, सर्जरी, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
0: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, आस्ता हाछ्यु गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनि धुल्लो हुने, उमेर अनुसार योनि सुक्खा र पातलो हुने, महिनावारी सुत्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धुल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
4: यदि त्यसो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ।
0: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
4: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 0165747668, मोबाइल नम्बर 9856028104।
0: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।
5: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
6: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर, अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
5: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरूको लागि वेब सर्फर नेपाल। अरू भन्दा फरक, सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
6: कन्ट्याक्ट 0615530050, 0615589848।
5: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।
1: Time check यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको ठिक 9 बजेको छ।
7: रेडियो सफलता 103.4
8: के यो देवभूमिमा रिसाके हुन् त देवी देवता, नत्र यो अनिष्टै अनिष्ट किन भन, पलाञ्चोक भगवतीमा पसिना किन, प्रश्न गर्न मन लाग्छ उत्तर छैन, मन भक्कानिएको छ रुने ठाउँ छैन, दिमाग शून्य शून्य छ लेखु शक्ति छैन, दैव दैव तेरो यो कस्तो न्याय हो, आखिर निर्दोषीलाई देखी छैन दोषी, अनिष्ट भोटेको छ।

0: महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो हेन्डीग्राफ्ट उद्योग
1: रेनबो हेन्डीग्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू डिनर म्याट टेबल म्याट रूम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौं र यहाँ दिदी बहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौं र दिदी बहिनीहरूलाई रोजगारी दिन्छौं
0: नेपालीपन नेपाली मन आफ्नै देशमा उत्पादित अर्ग्यानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्ग्यानिक फार्म
1: हाम्रो इन्द्रेणी अर्ग्यानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौं बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ
0: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बालबालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा आश्रय जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम
1: नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौ
0: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल सम्पर्क नम्बर 98560275900
2: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
3: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस
2: अब सबैको लागि वेब सर्फर भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट आइपिटिभी डिजिटल टिभी कर्पोरेट इन्टरनेट इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू वेब सर्फर नेपाल अरू भन्दा फरक सबैभन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस
4: कन्ट्याक्ट 0615530501589848
2: फर मोर डिटेल्स विजिट www.websurfer.com.np

तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज चिकन।

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050557 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरामा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505007 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: हैन ए बुढा बिहान बिहान काई नलाकाउ
2: मेरिया मै नि घर बनाउन लाख कुरा त चढाइ पनि छ नि त्यही भएर घरको लागि काठको झ्याल झोका अजेल गर्न श्रमिक चक्का उद्योगतिर जान लागेको होइन
1: हो बुढा हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो त्यहाँ गएपछि त केही चिन्तै हुँदैन
3: त्यही त उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्छ।

0: तथा बेलगायिका सरस्वती लामिछाने तपाईँ सुन्दै हुनुहुन्छ रेडियो सफलता 103.4 मेगाहर्ज।
1: रेडियो सफलता 103.4 मेगाहर्ज
2: सुन्न मन लाग्यो।

0: मुखे खोल्न पर्ने हो कि आफै बुझी जाने मुखे खोल्न पर्ने हो कि आफै बुझी जाने रामै राजा थिए र पछि त भइथिन् रानी
1: सफलता सुनिराख्नु होला।

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोपाइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811 87488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यका लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबारमा
3: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबार मदनल्यान्ड मावि सँगै, सञ्चालक गुरुप्रसाद बराल, मोबाइल नम्बर 9840202127।
2: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ। स्टुडेन्ट भिजामा जापान जान चाहनेहरूका लागि सुवर्ण अवसर, आउनुहोस् कक्षा 12 इक्जाम दिएर बसेकाहरूका लागि विशेष जापानिज भाषा कक्षा सहित उचित परामर्श भइरहेको छ। डकुमेन्टेशनको नचिन्ता, जापानको जुनसुकै ठाउँका जुनसुकै कलेज पनि विद्यार्थी आफैले परामर्श पछि रोज्न सक्ने। कक्षा 12 पास गरेर छोडेकाहरूका लागि विद्यार्थी भिजामा जान चाहनुहुन्छ भने 5 वर्षको ग्यापले कुनै फरक पार्ने छैन। साथै स्टुडेन्ट भिजा नलागेकाहरूका लागि कामदार वर्किङ भिजामा जानका लागि भाषा कक्षा सहित पुनः परामर्श गरिन्छ। ब्याचलर पास गरेर बसेकाहरूले पनि सम्झन सक्नुहुनेछ। सम्पर्क लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक, बिजु नेस्ट बिल्डिङको दोस्रो तला, फोन नम्बर 061-571-430, 9855-83-843। सम्झनुहोस् है, स्टुडेन्ट भिजामा जापान जानको लागि विश्वासिलो अनि भरपर्दो माध्यम लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक।

0: स्टडी एब्रोड जुनसुके विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्याण्ड हजुरको गन्तव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा चार सिद्धार्थ चोक फोन नम्बर 061-570-736 98-560-2325 98-086-35-480 साथै आयल्स र पीटीएका कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।
1: के रोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राखु जस्तो कता बनाएछ
2: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचादी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचादीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
1: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचादी दुकान जान्छु नि
3: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
2: सम्पर्क दीप सुनचादी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 98-52-21-50 98-51-27-014
4: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
0: के तपाईँलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्था हाछिउँ गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनि दोल्लो हुने उमेर अनुसार योनि सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धोल्लो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्
4: यदि त्यस्तो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बेहोस गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ
0: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
4: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 061-574-668 मोबाइल नम्बर 98-560-28-104
0: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर
5: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ
6: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ
5: याद गर्नुहोस् कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ
6: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला
5: साल ट्रेडिङ कर्पोरेसन लिमिटेड पोखरा पृथ्वी चोक बस पार्क सम्पर्क नम्बर 061-520-179

0: बच्चा बच्ची सब राम्रो है बाख्राको बाख्रा भैँसीको पनि भैँसी खाने बाघको पनि
1: अनि तेरो मेरो छोरा भयो भने त जस्तै इमान्दार छोरी भयो भने म जस्तो नक्कली

0: ഹലോ
1: ഹജുര സംസൈ കുസ്തു സഹജലൈ
2: ആരാമൈചു ആ സുനത ചരന വിദേശ പഠാനെ കുറ ഛനി ഹോട്ടൽ സംബന്ധി താലിം ഗരാരെ പഠാഉ ഹൈ
0: ബരു താലിമിന കാ പഠാനെ വല റേഡിയോ മാ കാന്തിപുര ഹോട്ടൽ ട്രെയിനിംഗ് ബാരെ സുൻചു നി
2: ഓഹോ തേഹി പഠാഉ ത്യാ താലിം ലേകലൈ വിദേശ മാ മാന്യത പനി ദിൻച കാം ഗരന പനി സജിലു
3: Barista, bartender, sushi making, Indian cooking, cook, waiter, bakery, housekeeping, front office lagayat ka sampurna hotel sambandhi talim ka lagi.
4: Kantipur Hotel Training Center.
3: Barshau dekhi desh bidesh ka 5 tari hotel ma karyarat chef ra manager dwara talim dine bidesh ma manyata prapta antarrashtriya star ko pathyakram. Sathai hotel ko byawastha pani raheko cha.
4: Tare hotel haru ma field visit ra field training garaine. CTVG dwara skill test garai certificate dine. Tapai hamro bishwas jitna safal.
3: Kantipur Hotel Training Center. मार्ग चुक्लडुङ्गा UFO रत्री कम्प्लेक्स को पेजमा
4: फोन नम्बर 061-587-915
5: आहा मेरी बुहारी कति राम्री आकाश को जुन टपक्की टिपेर ल्याएछ मेरो छोराले
6: यो आकाश को जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्स का गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा
5: अनि कहाँ छ छोरा यो पसल
6: यो त पोखरा दुई बिन्दावासिनी बस पार्कमा छ नि
7: हजुर हामी कहाँ दक्ष अनुभवी कालीगढ द्वारा आधुनिक डिजाइन का सुन चाँदी का गरगहना अर्डर अनुसार ग्यारेन्टी को साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरीद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधि द्वारा गहना नापतोल गरिन्छ
6: पुर्खौली काम हाम्रो पुर्खाको नाम सुन चाँदी का गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ
5: पोखरा दुई बिन्दावासिनी बस पार्क
6: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेशन का साथ अब तपाईहरुकै सेवा
5: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण
6: मोबाइल नम्बर 98460-59581
5: 98165-75
8: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी घरमा होस् या अफिसमा मिटिङमा होस् या जमघटमा अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसरा ताज

अनलाइन अर्डर का लागि सम्पर्क 9705508 9755055007 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050 50508 97050 55 0557 मुलसरा 7 चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: यत्रो घर बनाइयो तर घर को सुन्दरता को लागि राम्रो फूलहरु पनि पाउनै गाह्रो होइन ए हजुर? हजुरलाई केही चिन्तै छैन कि क्या हो घर को? म त सोचा सोचा हैरान भइसके।
2: के चिन्ता लिन्छ हो यस्तो सानो कुरामा नि? 0 किलोमिटर मा रहेको श्री राम नर्सरी मा अहिले नै हिँडिहाल न, चिन्ता सबै हट्छ नि।
0: जापानीज दुबो एभरग्रीन प्लान्ट गार्डन डिजाइन सिजनल फलफूल तथा फूलका बेर्नाहरू आवश्यक परेमा हामीलाई सम्झन सक्नुहुनेछ।
3: साथै शुभ विवाह शुभ व्रतबन्ध एवं शुभ कार्यका लागि विभिन्न प्रकारका फ्लावरको डेकोरेशन तथा माला गुच्छा बुकी एवं गिफ्ट सामग्रीहरू सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। सम्पर्क श्रीराम फुलबारी नर्सरी एन्ड श्रीराम फ्लावर सप्लायर्स पोखरा 5 0 किलोमिटर मोबाइल नम्बर 98560 23 461 98266 0698।
4: सफलता स्टूडियो टाइम।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तरका माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9846066642 9860401081। कुखुरा तथा पशुपालक किसानका लागि खुसीको खबर, नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन, लेस तथा बोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू,
2: कुकुरको भ्याक्सिनेसन,
1: कुखुरा तथा गाई भैँसीको दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर। फोन नम्बर 0161547734। मोबाइल नम्बर 9856607744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी आफ्नै साथी फिस्टेल भेटनरी सेन्टर।
3: हेर न साङ्लो बरो, बहिनीको विवाह आँटेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
4: जति खेर पनि जहिले पनि मैले प्लानिङ गर्नुपर्ने, बरु जस्तो मसँग मलाई स्यालेरी दिएर राखे।
5: बेला तँलाई स्यालेरी, बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा।
6: सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखरा 17 बिरौटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847028575 9067159947 9537325575।
1: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मास बारमा।
0: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबार मदरल्यान्ड मावि सँगै। सञ्चालक गुरु प्रसाद बराल। मोबाइल नम्बर 9847020127।
1: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।
7: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
8: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
7: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरूको लागि वेब सर्फर नेपाल। अरूभन्दा फरक, सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
9: कन्ट्याक्ट 0615530050 0615589848।
7: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, यी बुढालाई दिन दिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
1: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि, पोखराको 0 किलोमिटरमा हो। त्यही जानुहोस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
0: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
2: सम्पर्क नव विद्या सदन स्टेसनरी, पोखरा 5 0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 0165536651। सम्झनुहोस् है, नव विद्या सदन स्टेसनरी, 0 किलोमिटर 5, पोखरा।
3: प्रिन्टिङ छपाई सम्बन्धी सबै काम अब एकै ठाउँ, ओम प्रिन्ट हाउस। ओम कम्प्युटर डिजाइनिङ एन्ड एडभर्टाइजिङ हाउस, पोखरा 8 सिर्जना चोकमा। हाम्रा सेवाहरू विविध कार्यक्रम तथा व्यावसायिक प्रचार प्रसारका लागि फ्ल्याक्स प्रिन्ट, 2D 3D बोर्ड तथा ब्यानर प्रिन्ट, मायाको चिनो, उपहार तथा विवाह व्रतबन्ध लगायत सबै खाले उत्सव तथा कार्यक्रमको कार्ड छपाई, ग्राफिक डिजाइन, कलर प्रिन्ट तथा फोटोकपी, स्टिकर, कप प्रिन्ट, टी शर्ट प्रिन्ट लगायत छपाई सम्बन्धी सबै काम तुरुन्तै। सम्पर्क ओम प्रिन्ट हाउस, पोखरा 8 सिर्जना चोक, फोन नम्बर 0165761110, प्रोप्राइटर मनोज बास्तुला, 98560-2225, 98560-26110।
4: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला, यो बुढीलाई केही चिन्तै छैन भने।
5: होइन, के भन्छन् यी बुढा, किन महेन्द्र पुल नै जानु पर्यो भने त्यति सामान लिनको लागि? अहिले त 0 किलोमिटरमा बिजुक्सी राइस मिल भएको घरमा पामी पुजारी पूजा सामग्री भण्डार छँदैछ नि।
4: ए हो र, ल त्यसो भए म ढुक्क भएन।
6: हजुर, हामी कहाँ सत्यनारायण, रुद्री, व्रतबन्ध, विवाह, चौरासी, सप्ताह, एकहा लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
4: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल स्टोर, 0 किलोमिटर 5, पोखरा। प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी, मोबाइल नम्बर 98460-54635, 98460-43853।
7: सफलता एम्बुलेन्स अब 24 घण्टा हजुरको सेवामा।
8: सेवा सुविधा सम्पन्न एम्बुलेन्स नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्ची बाटोको लागि 4 व्हीलको पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा, 98560-1100, 98284-2020। गरीब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिस ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
7: सफलता महिला कृषि सहकारीद्वारा सञ्चालित सफलता एम्बुलेन्स।

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोव प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811 87488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 धारी पाटन। साइकल स्वास्थ्यका लागि लाभदायक छ, त्यसैले साइकल चढौं, स्वस्थ नागरिक बनौं।
2: लभ युनिक गिफ्ट एन्ड किचन स्टोर्स पोखरा 5 0 किलोमिटर।

0: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
1: होइन के भन्छ यो रेडियाले
0: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्मत 2071 हालसम्म तपाईँ हाम्रै उद्योग कल कारखाना होटेल रिसोर्ट बैंक तथा वित्तीय संस्था स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड पोखरा 17 कारीपाटन हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 061574225 98560140 98560127 र 98038140। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एक मात्र संस्था दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।

0: सफलता
1: सफलता
2: मेरो सफलता
0: हाम्रो सफलता
3: हामी सबैको सफलता
0: साथै सफलता हामी सबैको सफलताको लागि
4: रेडियो सफलता 103.4 मेगाहर्ज
5: सुन्न मन लाग्यो।

0: बाकेलाल स्पोर्ट्स बुद्ध विशाल बजार सिद्धेढुंगा पोखरा सम्पूर्ण किसिम का खेलकूद का सामग्री होलसेल तथा खुद्रा बिक्री गरिने ठाउँ विभिन्न देश का जर्सी सुपथ मूल्य में पाइन्छ आफूलाई मन पर्ने देश को जर्सी का लागि सम्झन होस् बाकेलाल स्पोर्ट्स प्रोप्राइटर मोहन कुवर संपर्क 98162693 98552855 सम्झनुहोस् है बाकेलाल स्पोर्ट्स बुद्ध विशाल बजार
1: मेरी बुहारी कति राम्री आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले
2: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा
1: अनि कहाँ छ छोरा यो पसल
2: यो त पोखरा दुई बिन्दवासिनी बस पार्कमा छ नि
3: हजुर हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेयर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ
2: पुर्खौली काम हाम्रो पुर्खाको नाम सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ
1: पोखरा दुई बिन्दवासिनी बस पार्क
2: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा
1: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण
2: मोबाइल नम्बर 98460-59581
1: 98165-1475
4: महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो ह्यान्डिक्राफ्ट उद्योग
5: रेनबो ह्यान्डिक्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू डिनर म्याट टेबल म्याट रुम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौं र यहाँ दिदी बहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौं र दिदी बहिनीहरूलाई रोजगारी दिन्छौं
4: नेपालीपन नेपाली मन आफ्नै देशमा उत्पादित अर्ग्यानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्ग्यानिक फार्म
5: हाम्रो इन्द्रेणी अर्ग्यानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौं बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ
4: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बाल बालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा आश्रय जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम
5: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौ
4: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल सम्पर्क नम्बर 98560-27599
6: Studio time.
7: It's too well known.

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 0615 35 904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462 89 989।
2: हेलो
3: हेलो क्रिस्पी, सुन न, घरमा चाहिने खाद्यान्नको सामान सकिएको छ, यी सम्पूर्ण सामान किन्न कता जाने होला?
4: किन यताउता गर्नु पर्यो? पोखरा 7 मासबारमा रहेको पीएसटी टेरसमा जाऊ न, त्यहाँ त गुणस्तरीय सामान सस्तो र सुफत मूल्यमा पाइन्छ नि।
5: सम्पर्क पीएसटी ट्रेडर्स, पोखरा 7 मासबार, श्रीकृष्ण माविदेखि बुलाउँदी लेक साइड जाने बाटोको बीचमा, प्रोप्राइटर टेकराज पौडेल, मोबाइल नम्बर 9860390362, 9560334। खाद्यान्नका सम्पूर्ण सामान होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ, साथै होम डेलिभरीको पनि व्यवस्था छ।
6: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
7: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर, अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
6: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरूको लागि वेब सर्फर नेपाल, अरूभन्दा फरक, सबैभन्दा विश्वसनीय, नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
8: कन्ट्याक्ट 0615553050, 0615589848।
6: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: चौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क पिसु पाउ पोखरा चार गैरपाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9846066642 9860 41081।
1: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईँको सेवा गर्नको लागि तयार रहेको छ।
2: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद। मोबाइल नम्बर 9811 87488।
1: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यका लागि लाभदायक छ, त्यसैले साइकल चढौ स्वस्थ।

तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050 50508 97055 55 07 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला, यो बुढीलाई केही चिन्तै छैन भने
2: होइन के भन्छन् यी बुढा, किन महेन्द्र पुलतिरै जानु पर्यो भने त्यसको लागि अहिले त 0 किलोमिटरमा रहेको पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोरमा गई त भइहाल्यो नि।
1: ए हो र, ल त्यसो भए म ढुक्क भए। ल
3: हजुर, हामी कहाँ सत्यनारायण रुद्री व्रतबन्ध विवाह चौरासी सप्ताह एकहा लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
1: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोर 0 किलोमिटर 5 पोखरा, प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी, मोबाइल नम्बर 98460 54635, 98464 43853।

0: यदि तपाईं वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खान बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा कास्की। फोन नम्बर 061-5530-71, 98-067-81-234, 97-050-77-123, व्हाट्सएप नम्बर 98-011-77-123।
1: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
2: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
1: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
2: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
1: साल ट्रेडिङ कर्पोरेसन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क। सम्पर्क नम्बर 061-5201-79।
3: मेरी आमै नि घर बनाउन लाएको कुरा त तपाईँ पनि थाहा छ नि। त्यही भएर घरको लागि काठको जाल ढोका अर्जन गर्न समिष्ट काष्ठ उद्योगतिर जान लागेको होइन
4: हो बुढा? हाम्रा माइता पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
5: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
6: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
7: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष, पोखरा 5 पर्स्याङ चौक। फोन नम्बर 061-5149-84, 5149-85। उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चोक 8 पोखरा। फोन नम्बर 061-5259-04। स्टिल आल्मुनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा, राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउँ।

0: तँ के हेरेर टोलाए कि
1: अहो कति राम्रो गहना लगाए कि हेरी राखु जस्तो कता बनाएछ
0: कता हुनु नि पोखरा गैरा पाचनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
1: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कारिगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
0: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9802120 9825270714
3: हामी सुरक्षित छौ उनीहरू संकटमा छन् जुन कपडा तपाईले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ
4: सफा कपडा संकलनमा हातीमाल गरौं पुरानो तथा सफा कपडाहरू सहयोग गरौं
3: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ
4: कपडामा केवल कपडा मात्र होइन तपाईको माया र सम्मान पनि हुन्छ
3: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ सफा कपडा संकलन अभियानलाई सफल पारौं
4: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौं
3: प्रयास नेपाल पोखरा महानगरपालिका वडा नम्बर 13 बाजापाटन सद्भाव टोल सम्पर्क नम्बर 9856011886 9846035111 सम्पर्क नम्बर फेरि एकपटक 9856035111

0: हेलो
1: हजुर सन्चै कस्तो छ हजुरलाई
2: आरामै छु सुन त छोरालाई विदेश पठाउने कुरा छ नि होटल सम्बन्धी तालिम गराएरै पठाऊ है
0: बरु तालिम लिन कहाँ पठाउने होला रेडियोमा कान्तिपुर रुरल ट्रेनिङ बारे सुन्छु नि
2: हो त्यही पठाऊ त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ काम गर्न पनि सजिलो
3: बारिस्ता बार टेन्डर सुशी मेकिङ इन्डियन कुकिङ कुक वेटर बेकरी हाउस किपिङ फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
3: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम
5: साथै होस्टेलको व्यवस्था पनि रहेको छ
4: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने तपाईँ हाम्रो विश्वास जित्न सफल
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर मार्ग चुक्लढुङ्गा UFO र श्री कम्प्लेक्सको बीचमा
6: फोन नम्बर 061-587-915
7: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरानी घरमा होस् या अफिसमा मिटिङमा होस् या जमघटमा अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसरा ताज

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505007 मुलसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो ह्यान्डिक्राफ्ट उद्योग,
2: रेनबो ह्यान्डिक्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू, डिनर म्याट, टेबल म्याट, रूम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौ र यहाँ दिदीबहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ, बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौ र दिदीबहिनीहरूलाई रोजगारी दिन्छौ।
1: नेपालीपन, नेपाली मन, आफ्नै देशमा उत्पादित अर्गानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्गानिक फार्म।
2: हाम्रो इन्द्रेणी अर्गानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौ। बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ।
1: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बाल बालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा, आश्रय, जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम।
2: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौ।
1: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल। सम्पर्क नम्बर 9850-27-500।
3: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
4: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
3: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू को लागि वेब सर्फर नेपाल। अरू भन्दा फरक, सबैभन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
5: कन्ट्याक्ट 0615530050, 0615589848।
3: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: हेर न सांगलो बरो बहिनी को विवाह टेको पार्टी को जिम्मा पो कसलाई दिने होला यसो आइडिया निकाल दिनु पर्यो
1: जति खेर पनि जहिले पनि मैले प्लानिङ गर्नु पर्ने बरो जस्तो मसँग मलाई स्यालेरी दिएर राखे
2: बेला तलाई स्यालेरी बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखरा 17 बिरौटा राम मन्दिरको नजिकै मोबाइल नम्बर 9870285575 9807159947 9507325575
3: स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्यान्ड हजुरको गन्तव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा 4 सिद्धार्थ चोक फोन नम्बर 0615707636 9850302325 9806535480 साथै आयल्स र पीटीए का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 061-533-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98-462-89-89।
2: हेलो
3: हेलो क्रिस्पी, सुन न, घरमा चाहिने खाद्यान्नको सामान सकिएको छ, यी सम्पूर्ण सामान किन्न कता जाने होला?
4: किन यता उता गर्नु पर्यो? पोखरा 7 मासबारमा रहेको पीएसटी टेरसमा जाऊ न, त्यहाँ त गुणस्तरीय सामान सस्तो र सुफत मूल्यमा पाइन्छ नि।
5: सम्पर्क पीएसटी ट्रेडर्स, पोखरा 7 मासबार, श्रीकृष्ण माविदेखि बुलाउँदी लेक साइड जाने बाटोको बीचमा। प्रोप्राइटर टेकराज पौडेल, मोबाइल नम्बर 98-6039-63-2, 98-5-60-34-32। खाद्यान्नका सम्पूर्ण सामान होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ, साथै होम डेलिभरीको पनि व्यवस्था छ।
6: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
7: होइन के भन्छ यो रेडियाले?
6: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्म 2071 हालसम्म तपाईँ हाम्रै उद्योग, कल कारखाना, होटेल, रिसोर्ट, बैंक तथा वित्तीय संस्था, स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला, महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड, पोखरा 17 घारीपाटन, हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 061-574-225, 98-560-2140, 98-560-60-127 र 98-038-2140। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भरपर्दो एकमात्र संस्था दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।

0: तँ के हेरेर टोलाए कि
1: अहो कति राम्रो गहना लगाए कि हेरी राखु जस्तो कता बनाएछ
0: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचादी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचादीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
1: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचादी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कारिगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
0: सम्पर्क दीप सुन चाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9805120 9821270
3: आहा मेरी बुहारी कति राम्री आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले
4: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा
3: अनि कहाँ छ छोरा यो पसल
4: यो त पोखरा दुई बिन्दवासिनी बस पार्कमा छ नि
5: हजुर हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ
4: पुर्खौली काम हाम्रो पुर्खाको नाम सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ
3: पोखरा दुई बिन्दवासिनी बस पार्क
4: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा
3: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण
4: मोबाइल नम्बर 9846059581
3: 9166715475
6: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स पोखरा 5 0 किलोमिटर

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811 87488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: कुखुरा तथा पशुपालक किसानका लागि खुसीको खबर। नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन, लेस तथा ब्रोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ क्रिस्टल भेटनरी सेन्टर। अन्य सेवाहरू:
3: कुकुरको भ्याक्सिनेसन,
2: कुखुरा तथा गाई भैँसीको दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर, पोखरा 0 किलोमिटर। फोन नम्बर 061-544-737, मोबाइल नम्बर 9850-60-28-744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी, आफ्नै साथी, फिस्टेल भेटनरी सेन्टर।
4: महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो ह्यान्डिक्राफ्ट उद्योग।
5: रेनबो ह्यान्डिक्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू, डिनर म्याट, टेबल म्याट, रूम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौं। र यहाँ दिदीबहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ। बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौं र दिदीबहिनीहरूलाई रोजगारी दिन्छौं।
4: नेपालीपन, नेपाली मन, आफ्नै देशमा उत्पादित अर्ग्यानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्ग्यानिक फार्म।
5: हाम्रो इन्द्रेणी अर्ग्यानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौं। बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ।
4: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बाल बालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा, आश्रय, जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम।
5: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 सम्म पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौ।
4: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल। सम्पर्क नम्बर 9850-27-579।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9860-66-642 9860-41081। तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज।

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050557 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050 50508 97050 55 0557 मनसरा तात चिकन बिरानी पोखरा 8 जालपा रोड।
1: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेशनरी सामान, ती बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
2: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेशनरी छँदैछ नि पोखराको 0 किलोमिटरमा। हो त्यही जानुस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
1: हजुर, प्लस टू सरकारी तथा बोर्डिंग स्कूल का पुस्तक, खेलकूद साथी स्टेशनरी सामान, फोटो कपी, प्रिंट, बाइंडिंग, रिचार्ज कार्ड साथी पत्र पत्रिका हामीलाई सम्झनु।
0: संपर्क नव विद्या सदन स्टेशनरी पोखरा 5 0 किलोमीटर, प्रोप्राइटर मिनराज खड्का, फोन नंबर 0615356651। सम्झनु है, नव विद्या सदन स्टेशनरी 0 किलोमीटर 5 पोखरा।
3: अब लेजर प्रविधि द्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी, स्टेम सेल थेरापी, सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
0: के तपाईलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, आस्ता हाच्छ्युँ गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनी दुल्लो हुने, उमेर अनुसार योनी सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धोल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
3: यदि त्यस्तो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ।
0: आउनुहोस्, प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
3: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 0615574668, मोबाइल नम्बर 98560028104।
0: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।

0: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि हेरी राखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुन चाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुन चाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुन चाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुन चाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9802120 9825
3: लव युनिक गिफ्ट एन्ड किचन स्टोर्स पोखरा 5 0 किलोमिटर

0: तामा पीतल स्टील कांच प्लास्टिक तथा किचन का सामान होलसेल मूल्य में खुद्रा बिक्री करने स्टोर्स नवयुनिक गिफ्ट एंड किचन स्टोर्स पोखरा 50 किलोमीटर प्रोप्राइटर विष्णुदत्त मिश्र संपर्क 9856120446 9852010504 साथ ही कुखुरा को दाना पानी को भाड़ा थोक मूल्य में उपलब्ध छ।
1: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
2: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
1: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
2: तपाईलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
1: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड पोखरा पृथ्वी चोक बस पार्क सम्पर्क नम्बर 061520179।

0: सफलता
1: सफलता
2: मेरो सफलता
3: हाम्रो सफलता
4: हामी सबैको सफलता
3: साँच्चै सफलता हामी सबैको सफलताको लागि
5: रेडियो सफलता 103.4 मेगाहर्ज
6: सुन्न मन लाग्यो।

0: यदि तपाईं वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा कास्की। फोन नम्बर 061-55-071, 98-67-81-234, 97-50-77-123, व्हाट्सएप नम्बर 98-11-77-123। सफलता एम्बुलेन्स अब 24 घण्टा हजुरको सेवामा।
1: सेवा सुविधा सम्पन्न एम्बुलेन्स नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्चे बाटोको लागि फोर व्हीलको पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा 98-5-60-11-09, 98-28-84-20-20। गरीब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिस ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
0: सफलता महिला कृषि सहकारीद्वारा सञ्चालित सफलता एम्बुलेन्स। स्टुडेन्ट भिजामा जापान जान चाहनेहरूका लागि सुवर्ण अवसर। आउनुहोस्, कक्षा 12 को एक्जाम दिएर बसेकाहरूका लागि विशेष जापानिज भाषा कक्षा सहित उचित परामर्श भइरहेको छ। डकुमेन्टेसनको नचिन्ता, जापानको जुनसुकै ठाउँका जुनसुकै कलेज पनि विद्यार्थी आफैले परामर्श पछि रोज्न सक्ने। कक्षा 12 पास गरेर छोडेकाहरूका लागि विद्यार्थी भिजामा जान चाहनुहुन्छ भने 5 वर्षको ग्यापले कुनै फरक पार्ने छैन। साथै स्टुडेन्ट भिजा नलागेकाहरूका लागि कामदार वर्किङ भिजामा जानका लागि भाषा कक्षा सहित पुनः परामर्श गरिन्छ। ब्याचलर पास गरेर बसेकाहरूले पनि सम्झन सक्नुहुनेछ। सम्पर्क लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक, बिजुनेस बिल्डिङको 2 तला। फोन नम्बर 061-571-430, 98-5-60-85-843। सम्झनुहोस् है, स्टुडेन्ट भिजामा जापान जानको लागि विश्वासिलो अनि भरपर्दो माध्यम लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक।

0: मौके हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राखु जस्तो कता बनाएछ।
1: कता हुनु नि, पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि। त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि।
0: ए हो र, म पनि यस्तै गहना बनाउन आज दीप सुनचाँदी दुकान जान्छु नि।
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगढहरूद्वारा बनाइन्छ, साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ।
1: सम्पर्क दीप सुनचाँदी दोकान, गैरापाटन चार पोखरा, प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा। मोबाइल नम्बर 9852521050, 9852521050।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 0161-533-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462-82-989।
2: तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी, मनसरा ताज।

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050557 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरा।

अनलाइन अर्डर का लागि सम्पर्क 97050 50508 97055 55 07 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड

0: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
1: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
0: अनि कहाँ छ छोरा यो पसल?
1: यो त पोखरा दुई बिन्दवासिनी बस पार्कमा छ नि।
2: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
1: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउ।
0: पोखरा दुई बिन्दवासिनी बस पार्क,
1: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
0: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण,
1: मोबाइल नम्बर 9846059581,
0: 9116715475।
3: यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा कास्की। फोन नम्बर 061553071, 9807081234, 9750577123, व्हाट्सएप नम्बर 9801177123।
4: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
5: वेस्ट सर्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 मा 1 वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 मा 2 वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
4: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्ट्रानेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरूको लागि वेब सर्फर नेपाल। अरू भन्दा फरक, सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
6: कन्ट्याक्ट 0615553050, 0615898488।
4: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

हाम्रो जस्तै केटीहरू हो दर्को नाममा बेर खान थालेको देखा छौ हामीले पनि पोस्ट दिँदै फेसबुकमा हालेको यस्तै रहेछन् केटीहरू क्या अङ्कल जस्तालाई पनि बेबी भन्ने खालेको

गीत गाए हो अब व्रत पनि बस मट्टी तिर धाउथ्यो नि केडा हो अब मन्दिर तिर पस यही एउटा चासो छ यार नारीहरुको यसमा पनि तिमीहरुकै खोज्छ।

चाहेको कुरा गर्ने बानी छ हाम्रो, नत्र मनै भरिन्न, नक्कल झक्कल पार्ने तिम्रो जस्तो नाटक र नौटकी गरिन्न। अब त केटी हो चिजमा पनि

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9864066642 9864041081। मठ मन्दिर
0: गुरुकुल
1: चैत्य गुम्बा
0: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन, सफल जीवनको आधार पनि हो।
1: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौ, जीवनलाई सार्थक पारौ।
0: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा छ बैदाम।
2: घर बनाइयो तर घरको सुन्दरताको लागि राम्रो फुलहरू पनि पाउनै गाह्रो होइन ए हजुर? हजुरलाई केही चिन्तै छैन कि क्या हो घरको? म त सोच्दा सोच्दा हैरानै भइसके।
3: के चिन्ता नि छौ, यस्तो सानो कुरामा नि? 0 किलोमिटरमा रहेको श्री राम नर्सरीमा अहिले नै हिँडिहाल न, चिन्ता सबै हट्छ नि।
1: जापानिज दुबो एभरग्रिन प्लान्ट गार्डन डिजाइन सिजनल फलफुल तथा फुलका बेर्नाहरू आवश्यक परेमा हामीलाई सम्झन सक्नुहुनेछ।
0: साथै शुभ विवाह शुभ व्रतबन्ध एवं शुभ कार्यका लागि विभिन्न प्रकारका फ्लावरको डेकोरेसन तथा माला गुच्छा बुकी एवं गिफ्ट सामग्रीहरू सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। सम्पर्क श्रीराम फुलबारी नर्सरी एन्ड श्रीराम फ्लावर सप्लायर्स पोखरापा 0 किलोमिटर। मोबाइल नम्बर 9856231461 9826408।

0: स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्याण्ड हजुरको गन्तव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा चार सिद्धार्थ चोक फोन नम्बर 061570736 98560325 98086 35480 साथै आयल्स पीजी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।
1: महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो ह्यान्डिक्राफ्ट उद्योग
2: रेनबो ह्यान्डिक्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू डिनर म्याट टेबल म्याट रूम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौं र यहाँ दिदी बहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ। बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौं र दिदी बहिनीहरूलाई रोजगारी दिन्छौं।
1: नेपालीपन नेपाली मन आफ्नै देशमा उत्पादित अर्ग्यानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्ग्यानिक फार्म।
2: हाम्रो इन्द्रेणी अर्ग्यानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौं। बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ।
1: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बाल बालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा आश्रय जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम।
2: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौ।
1: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल। सम्पर्क नम्बर 98560275900।
3: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
4: होइन के भन्छ यो रेडियाले तेल लगाता कान्छ।
3: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्म 2071 हालसम्म तपाईँ हाम्रै उद्योग कल कारखाना होटेल रिसोर्ट बैंक तथा वित्तीय संस्था स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड पोखरा 17 कारीपाटन हिमालयन आँखा अस्पताल नजिकै फोन नम्बर 061574225 98560140 98560127 र 98038140। सम्झनुहोस् है सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भरपर्दो एक मात्र संस्था दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।

0: भाइको विवाह पनि हिजो भन्दा आज झन् नजिकै छ। दुबोको माला कहाँबाट ल्याउने हो? गाडी सजावट गर्नुपर्ने होला र सजावट फूलहरू पनि कहाँबाट ल्याउने हो? लौ न, कसैलाई नर्सरी थाहा छ भने फोन गरिहाल त।
1: दाई पनि कति आचिनु भएको, सिद्धार्थ चोक 8 पोखरामा गोल्डेन नर्सरी छँदैछ नि। हो, त्यही गएपछि दुबोको माला, गाडी सजावट, विभिन्न सजावटका फूलहरू, बुके, गुच्छा, फलफूल तथा धार्मिक बिरुवाहरू पनि सुपथ मूल्यमा पाइन्छ।
2: हाम्रा सेवाहरू सिजनल तथा प्यारिनल बिरुवाहरू, इन्डोर तथा आउटडोर प्लान्टहरू, फलफूल तथा धार्मिक बिरुवाहरू, बुके, गुच्छा, दुबोको माला, गाडी सजावट तथा विवाह व्रतबन्धमा सजावट फूलहरू, विदेशी कुखुरा, विदेशी परिवार, रंगीन माछा पनि पाइन्छ। हामी कहाँ ठूला साइजका पामका बोटहरू पाइनुका साथै इन्डोर आउटडोर र ठूला ठूला प्लान्टहरू सुपथ मूल्यमा पाइन्छ।
0: सम्पर्कका लागि गोल्डेन नर्सरी, सिद्धार्थ चोक 8 पोखरा, प्रोपाइटर दया कुमार द्वा, मोबाइल 98562317 र 98465079।
3: हेलो,
4: हजुर सन्चै, कस्तो छ हजुरलाई?
5: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएर पठाऊ है।
3: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
5: हो, त्यही पठाऊ, त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
6: बारिस्ता, बारटेन्डर, सुशी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउस किपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
7: कान्तिपुर होटल ट्रेनिङ सेन्टर।
6: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने, विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम,
8: साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
7: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराइ सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
6: कान्तिपुर होटल ट्रेनिङ सेन्टर, मार्ग चुक्लढुङ्गा UFO र श्री कम्प्लेक्स को बीचमा।
7: फोन नम्बर 061-57-9015।
9: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी, मनसरा ताज।

अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505507 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पो।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050 50508 97055 55 07 मुलसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: हामी सुरक्षित छौ, उनीहरू संकटमा छन्। जुन कपडा तपाईले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
2: सफा कपडा संकलनमा हातेमालो गरौ, पुरानो तथा सफा कपडाहरू सहयोग गरौ।
1: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
2: कपडामा केवल कपडा मात्र होइन, तपाईँको माया र सम्मान पनि हुन्छ।
1: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ, सफा कपडा संकलन अभियानलाई सफल पारौं।
2: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौं।
1: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 98560116, 98460335111। सम्पर्क नम्बर फेरि एकपटक 98460335111।

0: तँ के हेरेर टोलाए कि
1: अहो कति राम्रो गहना लगाए कि फेरि राखु जस्तो कता बनाएछ
0: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
1: ए हो र म पनि यस्तै गहना बनाउन आज दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कारिगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
0: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9802120 9821270
3: कुखुरा तथा पशुपालक किसानका लागि खुसीको खबर नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन लेस तथा ब्रोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर अन्य सेवाहरू
4: कुकुरको भ्याक्सिनेसन
3: कुखुरा तथा गाई भैंसीको दाना तथा चोकर सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर फोन नम्बर 061-544-737 मोबाइल नम्बर 9850-28-744 कुखुरा तथा पशुपालक किसानहरूको सारथी आफ्नै साथी फिस्टेल भेटनरी सेन्टर
5: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
3: के तपाईँलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्ता हाछ्यु गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनि दुल्लो हुने उमेर अनुसार योनि सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन

0: सम्बन्धी मांसपेशी धोल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
1: यदि त्यसो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बिहोश गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ।
0: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
1: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061-574-668, मोबाइल नम्बर 98-560-28104।
0: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।
2: होइन ए बुढा, बिहान बिहान काहीँ नलाकाउ।
3: मेरी आमै नि घर बनाउन लाएको कुरा त तँलाई पनि थाहा छ नि, त्यही भएर घरको लागि काठको जाल ढोका अर्डर गर्न समिष्ट काष्ठ उद्योगतिर जान लागेको होइन?
2: हो बुढा, हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो। त्यहाँको अस्ति त केही चिन्तै हुँदैन।
4: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
5: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
6: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष, पोखरा 5 पर्स्याङ चौक, फोन नम्बर 061-541-984, 541-985। उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चौक 8 पोखरा, फोन नम्बर 061-525-904। स्टिल एल्युमिनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा, राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउँ।

लागि दोस्ती टू मिट्स पोखरा 8 रत्नचोक प्रोप्राइटर शिव कुंवर सम्पर्क नम्बर 9852667793 97659607 दोस्ती टू मिट्स।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 0165339004, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462899।
2: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी छानी नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबारमा
3: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबार मदरल्यान्ड मावि सँगै, सञ्चालक गुरुप्रसाद बराल, मोबाइल नम्बर 98460201127।
2: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।
4: घर बनाइयो तर घरको सुन्दरताको लागि राम्रो फुलहरू पनि पाउनै गाह्रो होइन ए हजुर? हजुरलाई केही चिन्तै छैन कि क्या हो घरको? म त सोच्दा सोच्दा हैरानै भइसके।
5: के चिन्ता लिन्छौ? यस्तो सानो कुरामा नि 0 किलोमिटरमा रहेको श्री राम नर्सरीमा अहिले नै हिँडिहाल न, चिन्ता सबै हट्छ नि।
2: जापानिज दुबो, एभरग्रिन प्लान्ट, गार्डन डिजाइन, सिजनल फलफूल तथा फूलका बेर्नाहरू आवश्यक परेमा हामीलाई सम्झन सक्नुहुनेछ।
3: साथै शुभ विवाह, शुभ व्रतबन्ध एवं शुभ कार्यका लागि विभिन्न प्रकारका फ्लावरको डेकोरेसन तथा माला, गुच्छा, बुकी एवं गिफ्ट सामग्रीहरू सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। सम्पर्क श्रीराम फुलबारी नर्सरी एन्ड श्रीराम फ्लावर सप्लायर्स, पोखरा 5 0 किलोमिटर, मोबाइल नम्बर 98560231461, 98266908।

0: বাকিলাল স্পোর্টস বুদ্ধ বিশাল বাজার চিপেডুঙ্গা পোখরা সম্পূর্ণ কিসিম কা খেল কা সামগ্রী হোলসেল তথা খুদ্রা বিক্রি করিনে ঠাও বিভিন্ন দেশ কা জার্সি সুপথ মূল্য পাই আপুলাই মন পড়ে দেশ জার্সি কাগে সমজন হোস বাকিলাল স্পোর্টস প্রোপ্রাইটর মোহন কুয়ার সম্পর্ক 9816 62 983 98 5 30 52 85 55 সমজন সহি বাকিলাল স্পোর্টস বুদ্ধ বিশাল বাজার स्टडी एब्रोड जुनसुक विषय में उच्च शिक्षा का लागि अस्ट्रेलिया यूएसए यूके कैनेडा न्यूजीलैंड हजुर को गंतव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा 4 सिद्धार्थ चोक फोन नम्बर 061-570-736 98-560-2325 98-086-35-480 साथै आईएलएस र पीटीए का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ
1: भाइको विवाह पनि हिजो भन्दा आज झन नजिकै छ दुबोको माला कहाँबाट ल्याउने हो गाडी सजावट गर्नुपर्ने होला र सजावट फूलहरू पनि कहाँबाट ल्याउने हो लौ न कसैलाई नर्सरी थाहा छ भने फोन गरिहाल त
2: दाई पनि कति आत्तिनु भएको सिद्धार्थ चोक 8 पोखरामा गोल्डन नर्सरी छँदैछ नि हो त्यही गएपछि दुबोको माला गाडी सजावट विभिन्न सजावटका फूलहरू बुके गुच्छा फलफूल तथा धार्मिक बिरुवाहरू पनि सुपथ मूल्यमा पाइन्छ
3: हाम्रा सेवाहरू सिजनल तथा प्यारिनल बिरुवाहरू इन्डोर तथा आउटडोर प्लान्टहरू फलफूल तथा धार्मिक बिरुवाहरू बुके गुच्छा दुबोको माला गाडी सजावट तथा विवाह व्रतबन्धमा सजावट फूलहरू विदेशी कुखुरा विदेशी परिवार रंगीन माछा पनि पाइन्छ हामी कहाँ ठुला साइजका पामका बोटहरू पाइनुका साथै इन्डोर आउटडोर र ठुला ठुला प्लान्टहरू सुपथ मूल्यमा पाइन्छ
1: सम्पर्कका लागि गोल्डन नर्सरी सिद्धार्थ चोक 8 पोखरा प्रोप्राइटर दया कुमार द्वा मोबाइल 98-560-32-717 र 98-460-55-079
0: तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरानी घरमा होस् या अफिसमा मिटिङमा होस् या जमघटमा अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसरा ताज चिकन

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050557 मुन्सरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरा।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय ज कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 98460 66 42 98460 41 081।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 0161-535-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98-462-89-99।

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811 87488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाठक। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: क्षयरोगका बिरामीले नियमित रूपमा नछुटाई 6 महिनासम्म स्वास्थ्य कर्मीको निगरानीमा औषधि खानुपर्छ अनि यो रोग पूर्ण रूपमा निको हुन्छ।
3: यो क्षयरोग सर्छ चाहिँ कसरी नानी?
2: फोक्सोको क्षयरोगीले खोक्दा हाच्छ्यु गर्दा क्षयरोगका कीटाणुहरू बाहिर निस्की हावामा रहेका हुन्छन्। निरोगी मानिसले श्वास लिँदा हावाको माध्यमबाट फोक्सोमा पुग्दछ र क्षयरोग सर्न सक्छ।
3: अनि यो क्षयरोग लागेको चाहिँ कसरी थाहा पाउने नानी?
2: छाती दुख्छ, खान मन लाग्दैन, वजन घट्दै जान्छ, साँझ पख हल्का ज्वरो आउँछ, 2 हप्ता भन्दा बढी लगातार खोकी लागिरहन्छ, खकारमा रगत देखिन्छ। यस्तो लक्षण देखिएमा तुरन्तै स्वास्थ्य संस्थामा गई खकार जचाउनु पर्दछ।
4: क्षयरोगबाट बस्न बच्चा जन्मिना साथ BCG खोप लगाऊ। समुदायमा रहेका क्षय रोगीहरू बेलैमा पत्ता लगाए स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रा र अवधिसम्म औषधि खुवाई क्षयरोग फैलनबाट रोकौं।
5: जनहितका लागि नेपाल क्षयरोग निवारण संस्था कास्की।
6: महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो ह्यान्डिक्राफ्ट उद्योग।
7: रेनबो ह्यान्डिक्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू, डिनर म्याट, टेबल म्याट, रूम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौं र यहाँ दिदी बहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ। बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौं र दिदी बहिनीहरूलाई रोजगारी दिन्छौं।
6: नेपालीपन, नेपाली मन, आफ्नै देशमा उत्पादित अर्ग्यानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्ग्यानिक फार्म।
7: हाम्रो इन्द्रेणी अर्ग्यानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौं। बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ।
6: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बाल बालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा, आश्रय, जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम।
7: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 सम्म पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौ।
6: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल। सम्पर्क नम्बर 9856275900।
5: स्टुडेन्ट भिजामा जापान जान चाहनेहरूका लागि सुवर्ण अवसर। आउनुहोस्, कक्षा 12 को इक्जाम दिएर बसेकाहरूका लागि विशेष जापानिज भाषा कक्षा सहित उचित परामर्श भइरहेको छ। डकुमेन्टेसनको नचिन्ता, जापानको जुनसुकै ठाउँका जुनसुकै कलेज पनि विद्यार्थी आफैले परामर्श पछि रोज्न सक्ने। कक्षा 12 पास गरेर छोडेकाहरूका लागि विद्यार्थी भिजामा जान चाहनुहुन्छ भने 5 वर्षको ग्यापले कुनै फरक पार्ने छैन। साथै स्टुडेन्ट भिजा नलागेकाहरूका लागि कामदार वर्किङ भिजामा जानका लागि भाषा कक्षा सहित पुनः परामर्श गरिन्छ। ब्याचलर पास गरेर बसेकाहरूले पनि सम्झन सक्नुहुनेछ। सम्पर्क लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक, बिजु नेस्ट बिल्डिङको 2 तला, फोन नम्बर 061-571-430, 9855-83843। सम्झनुहोस् है, स्टुडेन्ट भिजामा जापान जानको लागि विश्वासिलो अनि भरपर्दो माध्यम लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक।
8: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 MHz लाई तालिम सञ्चालन भइरहेको छ। सम्पर्क 061-452-966, 061-455-966 र मोबाइल नम्बर 9846-00851।

आफ्ना बाबु नानीलाई विद्यालय छुट्टीको यो समयको सदुपयोग गर्दै उद्घोषण तथा नेतृत्व विकास तालिममा सहभागी गराओ। सामाजिक परिवेशमा घुलमिल हुन सक्ने बनाओ। अब विद्यालय विधाको सदुपयोग रेडियो सफलता सफलता मीडिया प्रालीमा विद्यार्थीहरूका लागि उद्घोषण कला, भाषण कला, व्यक्तित्व र नेतृत्व विकास तालिम, साथी एसी दिएर बस्नुभएका विद्यार्थीहरूको लागि रेडियो प्रस्तुता, टेलिभिजन प्रस्तुता, आरजे विजे, साथै आम संचार र पत्रकारिता विषयमा तालिम सञ्चालन भइरहेको छ। आजै सम्पर्क गरी आफ्नो सिट सुरक्षित राख्नुहोस्। साथै विभिन्न आमा समूह, युवा क्लब र संघ संस्थामा आबद्ध व्यक्तित्वहरूका लागि विशेष प्याकेजमा प्रशिक्षण गराइन्छ। ग्रुपमा आउनेको लागि विशेष छुटको व्यवस्था, साथै यहाँकै गाउँठाउँमा आएर पनि तालिम प्रदान गरिन्छ। सम्पर्क सफलता मिडिया प्राइभेट लिमिटेड, पोखरा 7 मासपार, रेडियो सफलता 103.4 मेगाहर्ज, सम्पर्क नम्बर 0164529663, 98460085, 98067045। सम्झनुहोस् है, अब तपाईँको नेतृत्व, व्यक्तित्व र बोल्ने कलाको विकास रेडियो सफलतामा।

0: हेलो
1: हजुर सधैँ कस्तो छ हजुरलाई
2: आरामै छु सुन त छोरालाई विदेश पठाउने कुरा छ नि होटल सम्बन्धी तालिम गराएरै पठाऊ है
0: बरु तालिम लिन कहाँ पठाउने होला रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि
2: हो त्यही पठाऊ त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ काम गर्न पनि सजिलो
3: बारिस्ता बार टेन्डर सुशी मेकिङ इन्डियन कुकिङ कुक वेटर बेकरी हाउस किपिङ फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
3: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम
5: साथै होस्टेलको व्यवस्था पनि रहेको छ
4: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने तपाईँ हाम्रो विश्वास जित्न सफल
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर मार्ग चुक्लढुङ्गा UFO र श्री कम्प्लेक्स को बीचमा
4: फोन नम्बर 061-587-915
6: यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस् दुबई कतार साउदी मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर कुक किचन हेल्पर वेटर सेक्युरिटी गार्ड फ्याक्ट्री वर्कर डेलिभरी बोय ड्राइभर हाउस किपिङ हेल्पर क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस् खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड नागढुङ्गा पोखराट कास्की फोन नम्बर 061-553-071 98067-81-234 97050-77-123 व्हाट्सएप नम्बर 98011-77-123
7: रेडियो सफलता 103.4 MHz
8: सुन्न मन लाग्यो

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्तीटु मिट छ पोखरा आठ रत्नचोक, प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 98052673793, 97659050960।
2: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
3: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
2: अनि कहाँ छ छोरा यो पसल?
3: यो त पोखरा दुई बिन्दावासिनी बस पार्कमा छ नि।
4: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना

0: अर्डर अनुसार ग्यारेन्टी को साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरीद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधि द्वारा गहना नापतोल गरिन्छ।
1: पुर्खौली काम हाम्रो पुर्खाको नाम सुनचाँदीका गरगहना किन्न कास्की कोट ज्वेलर्स मानै जाउँ।
2: पोखरा दुई बिन्दवासिनी बस पार्क
1: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवामा।
2: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण।
1: मोबाइल नम्बर 9846059581
2: 9166715475।

0: महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो ह्यान्डिक्राफ्ट उद्योग
1: रेनबो ह्यान्डिक्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू डिनर म्याट टेबल म्याट रूम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौं र यहाँ दिदी बहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौं र दिदी बहिनीहरूलाई रोजगारी दिन्छौं
0: नेपालीपन नेपाली मन आफ्नै देशमा उत्पादित अर्ग्यानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्ग्यानिक फार्म
1: हाम्रो इन्द्रेणी अर्ग्यानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौं बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ
0: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बालबालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा आश्रय जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम
1: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौ
0: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल सम्पर्क नम्बर 98 5607 5900 अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
2: के तपाईँलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्था हाच्छ्यु गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनी दुल्लो हुने उमेर अनुसार योनी सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धौलो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्
0: यदि त्यसो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बिहोस गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ
2: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
0: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 061-574-668 मोबाइल नम्बर 98-560-28104
2: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर
3: रेडियो सफलता 103.4 मेगाहर्ज
4: सुन्न मन लाग्यो

0: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
1: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
0: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
1: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
0: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क, सम्पर्क नम्बर 0165201179।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाउ भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9860-66642 9860-41081। स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्यान्ड हजुरको गन्तव्य। विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा। सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा चार सिद्धार्थ चोक। फोन नम्बर 0615707636 9856020325 9806-35480। साथै आईएसएफपीटी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।
2: आयो है मासु ताजा ताजा मासु दोस्ती टू मिट सपमा।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्तीटु मिट छ। पोखरा आठ रत्नचोक, प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 9852767093, 9769650960। दोस्तीटु मिट छ।
2: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 MHz लाई तालिम सञ्चालन भइरहेको छ। सम्पर्क 061452966, 061455966 र मोबाइल नम्बर 9840600851।
3: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
4: होइन के भन्छ यो रेडियाले तेल लगाते कान्छ।
3: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्म 2071 हालसम्म तपाईँ हाम्रै उद्योग कल कारखाना होटेल रिसोर्ट बैंक तथा वित्तीय संस्था स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड, पोखरा 17 कारीपाटन, हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 061574225, 9560140, 9560601 र 9080314040। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एक मात्र संस्था दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।

0: ओहो भाउजू ग्यास त साह्रै गनाएछ। रेगुलेटर बन्द छैन कि क्या हो? फेरि झ्याल ढोका पनि सबै बन्द छन्। झ्याल ढोका खोलिहाल्नुहोस् त भाउजू।
1: त्यही त नानी, ग्यास त प्राय यस्तै गनाइराख्छ। रेगुलेटर बन्द गर्यो भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिँदैन।
0: कहाँ त्यस्तो गर्नुहुन्छ र भाउजू? यो त एकदमै संवेदनशील चिज पो हो त। हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ। त्यसैले भाउजू ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ। अर्को कुरा नि भाउजू, हामीले ग्यास बाली राखेर अन्य कामहरू गर्छौ, त्यसले ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलायो भने आगजनी पनि हुन सक्छ। अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नु पर्छ के भाउजू?
2: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो, त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनौ। नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौ। यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौ। सम्पर्कको लागि 9855335394।
3: गृह लक्ष्मी ग्यास कम्पनी प्राइभेट लिमिटेड, पोखरा महानगरपालिका 32 गगन गौडा।
4: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईँको सेवा गर्नको लागि तयार रहेको छ।
5: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811877488।
4: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
6: तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज चिकन।

अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505507 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरा।

0: अनलाइन अर्डरका लागि सम्पर्क 9705050508 9705055007 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: विगत को 20 वर्ष देखि हजुरको सेवामा समर्पित
2: वेस्ट सल्फर ल्यायो नया जम्बो कम्बो अफर अब मात्र 12,000 मा एक वर्ष को टीवी प्लस इंटरनेट सर्विस 19,500 मा दुई वर्ष को टीवी प्लस इंटरनेट सर्विस
1: अब सबैको लागि वेब सर्फर भरपर्दो विश्वासिलो हाई स्पीड फाइबर इंटरनेट र टीवी सर्विस देश को पूर्व देखि पश्चिम सम्म फैलिएको हाई स्पीड फाइबर इंटरनेट आईपीटीवी डिजिटल टीवी कर्पोरेट इंटरनेट इंट्रानेट र डेटा सेंटर सर्विस आदि सेवाहरू वेब सर्फर नेपाल अरु भन्दा फरक सबै भन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टीवी सर्भिस सेवाको लागि वेब सर्फर घर घरमा फाइबर इन्टरनेट र टीवी सर्भिस
3: कन्ट्याक्ट 0615530050 0615589848
1: फर मोर डिटेल्स विजिट www.websurfer.com.np

0: सफलता
1: सफलता
2: मेरो सफलता
0: हाम्रो सफलता
3: हामी सबैको सफलता
0: साथै सफलता हामी सबैको सफलताको लागि
4: रेडियो सफलता 103.4 मेगाहर्ज
5: सुन्न मन लाग्यो।

0: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
1: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, आस्ता हाच्छ्यु गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनी धुल्लो हुने, उमेर अनुसार योनी सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धुल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
0: यदि त्यसो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ।
1: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
0: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061-574-668, मोबाइल नम्बर 98-560-28-104।
1: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।

0: यदि तपाई वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुंगा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खान बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखराट कास्की। फोन नम्बर 061-5531-71, 98-067-81-234, 97-050-77-123, व्हाट्सएप नम्बर 98-011-77-123।
1: महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो हेन्डीग्राफ्ट उद्योग।
2: रेनबो हेन्डीग्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू, डिनर म्याट, टेबल म्याट, रूम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौं। र यहाँ दिदीबहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ। बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौं र दिदीबहिनीहरूलाई रोजगारी दिन्छौं।
1: नेपालीपन, नेपाली मन, आफ्नै देशमा उत्पादित अर्गानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्गानिक फार्म।
2: हाम्रो इन्द्रेणी अर्गानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौं। बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ।
1: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बालबालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा, आश्रय, जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम।
2: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 सम्म पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौ।
1: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल। सम्पर्क नम्बर 98-560-27-500।
3: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
4: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
3: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरु मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
4: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
3: साल ट्रेडिङ कर्पोरेसन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क। सम्पर्क नम्बर 061-5201-79।
0: स्टुडेन्ट भिजामा जापान जान चाहनेहरूका लागि सुवर्ण अवसर। आउनुहोस्, कक्षा 12 को एग्जाम दिएर बसेकाहरूका लागि विशेष जापानिज भाषा कक्षा सहित उचित परामर्श भइरहेको छ। डकुमेन्टेसनको नचिन्ता, जापानको जुनसुकै ठाउँका जुनसुकै कलेज पनि विद्यार्थी आफैले परामर्श पछि रोज्न सक्ने। कक्षा 12 पास गरेर छोडेकाहरूका लागि विद्यार्थी भिजामा जान चाहनुहुन्छ भने 5 वर्षको ग्यापले कुनै फरक पार्ने छैन। साथै स्टुडेन्ट भिजा नलागेकाहरूका लागि कामदार वर्किङ भिजामा जानका लागि भाषा कक्षा सहित पुनः परामर्श गरिन्छ। ब्याचलर पास गरेर बसेकाहरूले पनि सम्झन सक्नुहुनेछ। सम्पर्क लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक, बिजु नेस्ट बिल्डिङको 2 तला। फोन नम्बर 061-5471-430, 98-560-85-843। सम्झनुहोस् है, स्टुडेन्ट भिजामा जापान जानको लागि विश्वासिलो अनि भरपर्दो माध्यम लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक।
5: यति बेला हाम्रो स्टुडियोको घडीमा रातिको ठिक 8 बजेको छ।
6: रेडियो सफलता 103.4 मेगाहर्ज।

0: हेर न सांगलो बरो बहिनी को विवाह टिको पार्टी को जिम्मा पो कसलाई दिने होला यसो आइडिया निकाल दिनु पर्यो
1: जति खेर पनि जहिले पनि मैले प्लानिङ गर्नु पर्ने बरो जस्ट मसँग मलाई स्यालेरी दिएर राखे
2: बेला तलाई स्यालेरी बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा
3: सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखुरा 17 बिरौटा राम मन्दिरको नजिकै मोबाइल नम्बर 9847285575 9807159947 9857325575
4: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राख्नु जस्तो कता बनाएछ
5: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
4: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
0: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
5: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन 4 पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9852210050 9852170714
6: आयो है मासु ताजा ताजा मासु दोस्ती

0: हुन्छ हो मडेली भरि पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टू मिट सप पोखरा आठ रत्नचोक प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 98052 67793 97650 59 60। दोस्ती टू मिट सप।
2: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
1: के तपाईलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, आस्ता हाछ्यू गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनी दुल्लो हुने, उमेर अनुसार योनी सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी दुल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्?
2: यदि त्यसो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ।
1: आउनुहोस्, प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
2: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061-574-668, मोबाइल नम्बर 98560-28104।
1: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता। सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।

0: रेडियो सफलता 103.4 मेगाहर्ज
1: सुन्न मन लायो
2: तपाईलाई तपाईलाई आधुनिक गीत अनि तपाईलाई पप गीत तपाईलाई लोक अनि तपाईलाई हिन्दी गीत सबैका बेग्ला बेग्लै चाहना सबै विधाबाट साताभरि चर्चामा रहेका विभिन्न गीत संगीत अब कार्यक्रम सुपर हिटमा सुपर हिट अफ द वीक
3: नमस्कार कार्यक्रम सुपरहिटमा स्वागत छ म मद अधिकारी र प्राविधिकमा मलाई सपोर्ट मिलेको छ मित्र गोविन्दको जहाँ संसार त्यहाँ विकास रेडियो सफलता 103.4 मेगाहर्जको साप्ताहिक प्रस्तुति कार्यक्रम सुपरहिट आउने गर्छ हरेक हप्ताको शनिबार बेलुकी 8:15 बजेदेखि 9 बजेसम्म र तपाईँ हामीलाई इन्टरनेट अनलाइनको www.radiosafalta.com लगन गरेर पनि सुन्न सक्नुहुनेछ कार्यक्रम सुपरहिटमा हामी विभिन्न विधाका उत्कृष्ट गीतहरू सुनाउने गर्छौं ओके अबको क्रममा पनि यो साता उत्कृष्ट सफल विविध विधाका गीतहरू सुन्नुभन्दा पहिला सुनौ गत साता उत्कृष्टमा पढ्न सफल विविध विधाका गीतहरू छोटकरीमा

All right, so, गत साताका उत्कृष्ट गीतहरू छोटकरीमा सुनिसक्नु भएको छ. अब भने यो साता उत्कृष्टमा पर्न सफल इंग्लिश, हिन्दी, पप, नेपाली चलचित्र, आधुनिक र लोक विधाका उत्कृष्ट गीतहरू कार्यक्रम सुपर हिट्समा. सुपर हिट्स अफ द विक इंग्लिश.

0: भाइको विवाह पनि हिजोभन्दा आज झन् नजिकै छ। दुबोको माला कहाँबाट ल्याउने हो? गाडी सजावट गर्नुपर्ने होला र सजावट फूलहरू पनि कहाँबाट ल्याउने हो? लाउन कसैलाई नर्सरी थाहा छ भने फोन गरिहाल त।
1: दाई पनि कति आतिलो भएको, सिद्धार्थ चोक 8 पोखरामा गोल्डन नर्सरी छँदैछ नि। हो, त्यही गएपछि दुबोको माला, गाडी सजावट, विभिन्न सजावटका फूलहरू, बुके, गुच्छा, फलफूल तथा धार्मिक बिरुवाहरू पनि सुपथ मूल्यमा पाइन्छ।
2: हाम्रा सेवाहरू सिजनल तथा प्यारिनल बिरुवाहरू, इन्डोर तथा आउटडोर प्लान्टहरू, फलफूल तथा धार्मिक बिरुवाहरू, बुके, गुच्छा, दुबोको माला, गाडी सजावट तथा विवाह, व्रतबन्धमा सजावट फूलहरू, विदेशी कुखुरा, विदेशी परिवार, रंगीन माछा पनि पाइन्छ। हामी कहाँ ठूला साइजका पामका बोटहरू पाइनुका साथै इन्डोर आउटडोर र ठूला ठूला प्लान्टहरू सुपथ मूल्यमा पाइन्छ।
0: सम्पर्कका लागि गोल्डन नर्सरी, सिद्धार्थ चोक 8 पोखरा, प्रोपाइटर दया कुमार द्वार, मोबाइल 98560 32717 र 98460 55079।
3: अल राइट, सो यो सर्ट कमर्सियल ब्रेक पछि पुनः स्वागत छ। कार्यक्रम सुपर हिट सुन्दै हुनुहुन्छ। आवाजमा म छु मधु र मेरो साथ तपाईँलाई मिलिरहेको छ 93.4 MHz रेडियो सफलतामा। सो सुपर हिट्समा तपाईँहरूको लागि इंग्लिश, हिन्दी र पप विधाका उत्कृष्ट गीतहरू सुनाइसकेका छौ। अब लागौं चलचित्र विधातर्फ। सुपर हिट्स अफ द विक नेपाली चलचित्र।

गोयल यो साताको किस्टमा पर्न सफल विविध विधाका गीतहरू सुनाउँदा सुनाउँदै आजको एपिसोडबाट विदा माग्ने बेला भइसकेको छ। तपाईँलाई कार्यक्रम सुपर हिट कस्तो लाग्छ? सल्लाह सुझाव र प्रतिक्रियाको अपेक्षामा छौ। सल्लाह सुझाव र प्रतिक्रियाका लागि तपाईँ हामीलाई 061-452-966 फोन गर्न सक्नुहुन्छ। यति जेलसम्म सुनेर साथ दिनुभयो सबैजनालाई धेरै धेरै धन्यवाद भन्दै अर्को हप्ता विविध विधाका उत्कृष्ट गीत लिएर आउने बाचाका साथ आजको व्यवसायबाट प्राविधिक मित्र गोविन्द सहित म मधुलाई पनि विदा दिनुहोस्। तपाईँको बाँकी पल सुखद रहोस्। शुभरात्रि।

0: हेलो
1: रिंका,
0: हजुर सन्छ है, कस्तो छ हजुरलाई?
2: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएर पठाऊ है।
0: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
2: हो, त्यही पठाऊ, त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
3: बारिस्ता, बार टेन्डर, सुशी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउस किपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
3: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम
5: साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
4: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर मार्ग चुक्लाढुङ्गा UFO र 3 कम्प्लेक्सको बीचमा।
6: फोन नम्बर 061-57-9-15।
7: बाकीलाल स्पोर्ट्स, बुद्ध विशाल बजार, चिप्लेढुङ्गा पोखरा। सम्पूर्ण किसिमका खेलकुदका सामग्री होलसेल तथा खुद्रा बिक्री गरिनेछ। विभिन्न देशका जर्सीहरू सुपथ मूल्यमा पाइन्छ। आफूलाई मनपर्ने देशको जर्सीका लागि सम्झनुहोस् बाकीलाल स्पोर्ट्स। प्रोप्राइटर मोहन कुवर, सम्पर्क 98-11-62-63, 98-55-52-855। सम्झनुहोस् है बाकीलाल स्पोर्ट्स, बुद्ध विशाल बजार।

0: हेर न साङ्लो बरो बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
1: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नुपर्ने, बरु जस्तो मसँग मलाई स्यालेरी दिएर राखे।
2: बेला तलाई स्यालेरी बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा।
3: सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस, पोखरा 17 बिरौटा, राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847285575, 9807159747, 9857325575।
4: कुखुरा तथा पशुपालक किसानका लागि खुसीको खबर। नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन, लेस तथा ब्रोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू:
5: कुकुरको भ्याक्सिनेसन,
4: कुखुरा तथा गाई भैँसीको दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर, पोखरा 0 किलोमिटर। फोन नम्बर 0161547737, मोबाइल नम्बर 9856028744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी, आफ्नै साथी, फिस्टेल भेटनरी सेन्टर। नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स, पोखरा।

0: महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो ह्यान्डिक्राफ्ट उद्योग
1: रेनबो ह्यान्डिक्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू डिनर म्याट टेबल म्याट रूम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौं र यहाँ दिदी बहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौं र दिदी बहिनीहरूलाई रोजगारी दिन्छौं
0: नेपालीपन नेपाली मन आफ्नै देशमा उत्पादित अर्गानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्गानिक फार्म
1: हाम्रो इन्द्रेणी अर्गानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौं बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ
0: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बालबालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा आश्रय जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम
1: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 सम्म पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौं
0: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल सम्पर्क नम्बर 9857275900

0: रेडियो सफलता 103.4 मेगाहर्ज
1: सुन्न मन लायो
2: कार्यक्रम पुस्तक का पानाहरू
3: तिमी पनि ठुली भयो तिम्रो पनि घर बार गरिदिनु पर्छ भनेर आमा कुरा गर्दै हुनुहुन्छ अब पना तिम्रो के विचार छ सानी छक्क परि हृदयमा अकस्मात ठुलो घण्टा बजे जस्तो लाग्यो अनि विस्तार त्यसका तृच्छ आवाजले कान बहिरा हुँदै गए जस्तो लाग्यो अनि सानीलाई लामो जिन्दगीको पथमा हिँड्दै गर्दा अकस्मात आज छिप्ले जस्तो लाग्यो
2: कार्यक्रम पुस्तकका पानाहरू
4: आज पनि सदरमुकाम तनावग्रस्त छ अस्तिको लाखदेखि उसले भन्यो बिहान हवाई फायर भयो विद्यार्थीहरू कलेज सिक्काबाट ढुङ्गा हानिरहेका छन् एउटा जाको कम्प्युटर किनेर इमेलमा पठाउने गर्दैन
2: हरेक हप्ताको शनिबार

कार्यक्रम पुस्तकका पानाहरू सुनेर बस्नुभएका सम्पूर्ण श्रोताहरूमा हार्दिक स्वागत छ। म दुर्गा अधिकारी। कार्यक्रम पुस्तकका पानाहरू आउने गर्दछ हरेक हप्ताको शनिबार ठिक 9:15 बजेदेखि 10 बजेसम्म। कार्यक्रम पुस्तकका पानाहरूमा हामीले अहिले वाचन गरिरहेका छौं माक्सिम गोर्कीको आमा। यो भन्दा अगाडि माक्सिम गोर्कीको तेस्रो श्रृंखलासम्म वाचन गरिसकेका छौ। आज चौथो श्रृंखला शुरू हुन्छ। यस भयंकर रातको करिब एक महिनापछि राजनैतिक पुलिस आइपुग्यो। निकोलाई भेसोभसिकोस पावेल र आन्द्रेलाई भेट्न आएको थियो र तीनैजना आफ्नो अखबार बारे बहस गर्दै थिए। धेरै अबेला भइसकेको थियो, करिब आधा घण्टा रातको समय थियो। आमा सुत्न गइसकेकी थिइन् र अद्र निन्द्रावस्थामा उनीहरूको उत्सुकतापूर्ण फुसफुसाहट सुन्दै थिइन्। अकस्मात आन्द्रेय भान्सा कोठा हुँदै बिस्तारै बाहिर निस्क्यो र आफ्नो पछाडि ढोका बन्द गर्यो। एउटा बाल्टिन खसेको आवाज सुनियो। छिटो छिटो ढोका खुल्यो र आन्द्रेय फेरि भान्सा कोठातिर लाग्यो। पुलिस आइपुगे जस्तो छ, उसले सानो स्वरमा भन्यो। आमा पलङबाट चुरुक्क उठिन् र कापेको हातले आफ्नो लुगा टिपिन्। यत्तिकैमा पावेल ठोकानेर आइपुगेर शान्त स्वरमा भन्यो, आमा तपाईँ पल्टनुहोस्, सन्चो नभए जस्तो गर्नुहोस्। बाहिर खटपट आवाज सुनियो। पावेल ठोकातिर लाग्यो। धक्का दिएर ठोका खोल्दै उसले सोध्यो, को हो? खैरो पोसाक लगाएको एउटा अग्लो मान्छे घरभित्र पसेर उसको पछाडि पछाडि अर्को मान्छे पस्यो। दुईजना हतियार लिएका पुलिसहरूले पावेललाई पछाडि धकेलेर उसको दुवैतिर एकजना गरेर उभिए। थत्तेरी, कसलाई पर्खेर बसेको? को पो आइपुगेछ? होइन र कालो पातलो जुङ्गा भएको अग्लो दुब्रो अफिसरको अर्को व्यङ्ग्यपूर्ण आवाज सुनियो। एक स्थानीय पुलिस जसको नाम फेन्ज्याकिन थियो। आमाको पलङतिर लाग्यो। यो उसैकी आमा हो हजुर। उसले एक हातले फौजी सलाम ठोक्दै अर्को हातले पेलागेला निलो भ्यानातिर संकेत गर्यो। यो चाहिँ त्यही हो। उसले पावेलतिर हातले इशारा गर्दै भन्यो, पावेल भ्याला सोप? अफिसरले आँखा खुम्च्याउँदै सोध्यो। पावेलले टाउको हल्लाउँदै आफ्नो स्वीकारोक्ति जनाएपछि अफिसरले आफ्नो जुगा मुसार्दै भन्यो, म तेरो घरको खान तलासी लिन आएको। ए बुढिया उठ, त्यहाँ को नि? ढोकानेर च्याउँदै उसले सोध्यो र ढोकातिर लम्कियो। तिमीहरूको नाम के हो? उसको आवाज सुनियो। बरण्डाबाट दुईजना साक्षीहरू भित्र पस्ने एकजना थियो बुढो फाउन्डी मजदूर र अर्को चाहिँ उसँग डेरा गरेर बसेको स्टोकर रिभिन। रिभिन गाउँ गोरो भारी भरकम शरीर भएको मान्छे थियो। नमस्कार निलो भ्याना, उसले ठूलो धोत्रे स्वरमा भन्यो। आमा लुगा लगाउँदै थिइन् र आफ्नै हिम्मत कायम राख्न बरबराउँदै थिइन्। यो पनि कुनै तरिका हो र आधा रात बितिसकेपछि यसरी आउँछन् मानिसहरू? सुतिसकेपछि आउँछन्? मान्छेहरूका कोठा भरिएको थियो र किन हो कुन्ने? कोठामा पालिसको गन्ध फैलिएको थियो। ती दुईजना राजनैतिक पुलिसहरू र स्थानीय थानेदार बुट बचाउँदै तरासतिर जान्थे र त्यहाँबाट किताबहरू निकाल्दै अफिसरको अगाडि थुपार्थे। अरू दुईजना मानिसहरू भित्तामा मुड्कीले हिर्काउँदै छामछुम गर्दै थिए। मेचहरू मुनि नियाल्थे। उनीहरू मध्ये एकजनाले त चुलोमा चढेर माथितिर पनि चियायो। उक्राइनी र भेसोभसीको एउटा कुनामा एक दोस्रोसँग टाँसिएर उभिएका थिए। निकोलाइनको छ्याक्टे अनुहार रातो थियो र आफ्ना साना खैरा आँखाले एकटकले अफिसरलाई हेर्दै थियो। उक्राइनी उभिएर आफ्नो जुगा मुसार्दै थियो र आमा भित्र पसेपछि उसलाई आदर दिन बिस्तारै मुस्कुराउँदै आफ्नो टाउको हल्लायो। आफ्नो डर काबुमा राख्न आमा सधैँ जसो ढल्केर नहिँडी छाती सिधा पारेर तन्किएर हिँड्दै थिइन्। जसले गर्दा उनको चाल ढाल निकै रवाफिलो देखिन्थ्यो र अलि हाँसो पनि उठ्थ्यो। उनी जोडले खुट्टा बजार्दै हिँडिरहेकी थिइन् तर उनका आँखी भाउ चाहिँ फटफटाउँदै थिए। अफिसर आफ्ना गोरा पातला औंलाहरूले फटाफट किताबहरू उठाउँथ्यो र छिटो छिटो पानाहरू पल्टाउँदै एकातिर फाल्दै जान्थ्यो। केही किताबहरू भुइँमा खसे, कसैले एक शब्द पनि बोलेन। पसिनाले निथुक्क भएका पुलिसहरू श्वासमा गर्दै थिए। उनीहरूका जुत्ताका तलुवाहरू बस्दै थिए र बीच बीचमा एक दोस्रोलाई सोध्ने गर्थे, यहाँ हेरिसक्यौ? पावेल फित्तामा टाँसिएर उभिएको थियो। आमा उसको नजिक गइन् र ऊ जस्तै दुवै हात छातीमा बाँधेर त्यहाँ उभिन्। उनी बराबरको त्यो अफिसरतिर हेर्थिन्। उनका आँखा उनका घुँडाहरू काम्दै थिए। आँखा अगाडि थमिलो बादल फैलिँदै थियो। किताब नहुत्याई काम चल्दैन र अचानक त्यस निस्तम्भतालाई फाल्दै निकोलाइको कड्किलो आवाज सुनियो। आमा तर्सिन्, त्याफेको
प्रभुले यसरी टाउको हल्लायो मानव कसरी उसलाई हिर्काउँदैछन्। रिपिनले खर्कायो र निकोलाइनतिर घुट्दै हेर्यो। अफिसरले आँखा खुम्च्याउँदै निकोलाइनको छ्याटके अनुहारतिर कठोर दृष्टिले हेर्यो। उसले छिटो छिटो किताबका पानाहरू पल्टाउन थाल्यो। कहिलेकाहीँ उसका ठूल्ठूला खैरा आँखाहरू यसरी फैलिन्थे, मानव उसलाई असह्य पीड़ा हुँदैछ र विवशताले गर्दा आफ्नो प्रतिरोध जनाउन ऊ अहिले नै रोकिदिनेछ। भेसो फसी कोभलले फेरि भन्यो, किताब टिप। सबै सिपाहीहरूले फर्केर उतिर हेरे अनि अफिसरले आफ्नो टाउको उठाएर निकोलाइटको हष्टपुष्ट शरीरलाई बडो ध्यानपूर्वक आँक्यो। उसले नाकेश्वरमा भन्यो, नउठाउ न त त्यो। एक सिपाहीले झुकेर फाटेका किताबहरू टिप्न थाल्यो। निकोलाइट चुप लागिदिए हुन्थ्यो। आमाले पाबेल कानमा भनिन्। उसले कुम मात्र हल्लायो। उक्राइनीले आफ्नो टाउको झुकायो। बाइबल पढ्ने हो कि? बाइबल पढ्ने को नि? म पाबेलको जवाब थियो। कसका हुने किताब? मेरै हुन्, पाबेलले जवाफ दियो। ठिक छ, अफिसरले मेसमा आदेश लगाएर बस्दै भन्यो। आफ्ना पातला औंलाहरू बजायो। टेबल मुनि आरामले खुट्टा फैलायो। चुगामा सार्दै निकोलाइनसँग सोध्यो, के तिमी नै हौ अन्द्राइन? मै हुँ, निकोलाइनले अगाडि बढ्दै भन्यो। उक्राइनीले उसको कुम समाएर पछिल्लोतिर ढकेल्दै भन्यो, होइन ऊ होइन, म हुँ आन्द्रे। अफिसरले आफ्नो हात उठाउँदै औंलाले भेसो भसीकोपतिर संकेत गरेर भन्यो, हेर त होसियार साथ कुरा गर है। अनि फेरि उसले आफ्ना कागज पत्रहरू उल्टाई पल्टाउन थाल्यो। चुनेली रात बडो निष्ठुरतापूर्वक झ्यालबाट च्याउँदै थियो। बाहिर चोकमा मान्छे हिँडेको आवाज सुनियो। उसको खुट्टा मुनिको बरफ चरमराउँदै थियो। किन राजनीतिक कैदी बनिसकेका थियो? होइन हो, एकपल्ट रोस्तोभमा, अर्को पटक सारातोपमा, त्यहाँ सिपाहीहरू मलाई तपाईँ भन्ने गर्थे। अफिसरले आफ्नो दाहिने आँखा बन्द गरेर छिम्न थाल्यो अनि आफ्ना साना साना दाँतहरू देखाउँदै भन्यो, त भन्नुहोस् नाखोत को हुन्? यी लफंगाहरू चोकल कारखानाको गन्दा पर्चाहरू बाँड्दैछन्। उक्राइनी दाँत देखाएर मुस्कुराउन थाल्यो। उसले पैतालामा छुक्दै केही उत्तर दिन मात्र आँटेको थियो। फेरि निकोलाइनको आवाज सुनियो, लफंगालाई त हामी आजै पहिलोपल्ट देख्दैछौ। एकछिनका लागि कोठामा निस्तम्भता थाहा छायो। आमाको निधारको दाग सेतो भएर उनको दाहिने आँखी बाउ तन्कियो। टिभिनको कालो दाढी अनौठो तरिकाले थर्किन थाल्यो। उसले आफ्नो दाढी सुमसुम्याउँदै आँखा झुकायो, निकाल यस गदालाई यहाँबाट, अफिसरले चिच्याउँदै भन्यो। दुईजना सिपाहीले निकोलाइको हात समाएर खचेर्दै भान्सा कोठामा पुर्याए। भान्सा कोठामा पुगेपछि निकोलाइनले जोडले जमिनमा खुट्टा गाडेर उनीहरूलाई रोक्दै भन्यो, पक। उसले चिच्याउँदै भन्यो, मलाई आफ्नो कोट लगाउन दिए। थानेदार बगैँचाबाट आइपुग्यो, त्यहाँ त केही पनि छैन। उसले सब ठाउँ चाहर्यो, त्यो त पहिले नै थाहा थियो। अफिसरले व्यङ्ग्यपूर्वक मुस्कुराउँदै भन्यो, निकै अनुभवी मान्छेले फेला परिएको छ। आमाले त्यसको कोमल र गुन्जदो आवाज सुनिन्। उनी तर्सिँदै उसको पहेँलो अनुहारमा हेरिन्। उनलाई लाग्यो, ऊ एक निर्मम शत्रु हो जो सबैलाई तिरस्कार र घृणाको दृष्टिले हेर्छ। यस्तो मानिसहरूसँग उनकै कमै भेटघाट हुन्थ्यो र संसारमा यस्ता पनि मान्छेहरू हुन्छन् भन्ने कुरा उसले बिर्सिसकेको थिइन्। ए, त्यसो भए कसलाई तर्साउन पुगेछन् त केटाहरूले? आमाले सोचिन्। हराम को छोरा श्रीमान आन्द्रेई ओनेसिमोभिच नाखोतका, हामी तपाईंलाई गिरफ्तार गर्दैछौ। कुन अभियोगमा? उक्राइनीले शान्तिपूर्वक सोध्यो। पछि थाहा पाउनुहुनेछ, अफिसरले बनावटी नम्रता सहित भन्यो। अनि पेलागिया निभो निलो भ्यानातिर फर्केर सोध्यो, तँलाई लेखफट गर्न आउँछ? आउँदैन, पाबेलले जवाब दियो। मैले तँलाई सोधेको होइन, अफिसरले कड्किँदै भनेर फेरि सोध्यो, ए बुढिया बता। आमाको हृदय त्यस व्यक्तिप्रतिको घृणाले भरियो। अचानक उनी यसरी काम्न थालिन्, मानव कि चिसो पानीमा डुबिन्। उनले आफूलाई श्रिन्, घाउको दाउ निलो भयो, उनका आँखी भौ तन्किए। तपाई यसरी नचिच्याउनुहोस्, उनले आफ्नो हात उठाउँदै भनिन्, अझ तपाईँले संसार देखिसक्नु भएको छैन, विपदको फन्दामा पर्नु भएको छैन। आमा नहडबडाउनुहोस्, पाबेलले आमालाई रोक्ने कोसिस गर्दै भन्यो, पख पाबेल, आमाले चिच्याउँदै भनिन् र टेबलतिर गइन्। किन तपाई मानिसहरूको यसरी धर पकड गर्दै हुनुहुन्छ? यो तँलाई खाँचो भएको कुरा होइन, पचुप्लाक। अफिसर मेचबाट उठ्दै चिच्याए, त्यो भेसो भेसी कपलाई डाक। अफिसरले एउटा कागज नाक अगाडि लगेर पढ्न थाल्यो। निकोलाइनलाई कोठाभित्र ल्याए। अफिसरले पढ्न बन्द गर्दै चिच्यायो, टोपी फुकाल।
रिबिन पेलागेया निलोपनाको नजिक आयो र उनीहरूसँग टाँसिँदै बिस्तारै भन्यो, न हडबडाउनुहोस् आमा, म कसरी टोपी फुकाल्न सक्छु? यदि यिनीहरूले मेरा दुवै हात समातेका छन् भने, निकोलाइनले भन्यो। उसको चर्को आवाजले अफिसरको आवाज डुबाइदियो जो कानूनी कार्यवाही सम्बन्धी रिपोर्ट पढ्दै थियो। यहाँ सही गर, अफिसरले कड्किँदै भन्यो र त्यो कागज टेबलमा हुत्यायो। जब आमाले देखिन् कसरी उनीहरू कागजमा सही गर्छन्, उनको रिस गायब भयो, मुटु काम्न थाल्यो। वेदना र विवशताको आँसुले उनका आँखा टल्पलाए। आफ्नो विवाहित जीवनको 20 वर्षको अवधिमा उनले यस्तो आँसु निकै बगाएकी थिइन्, तर पछिल्लो समय उनको आँसुको त्यो दाहा बिर्सिसकेकी थिइन्। अफिसरले आमातिर हेरेर अत्यन्त तिरस्कारपूर्वक मुख बिगार्दै भन्यो, म्याडम धेरै छिटो आँसु बगाउन थाल्नुभयो, पछि तपाईंलाई यस आँसुको अझ जरूरत पर्नेछ। आमाको हृदयमा फेरि क्रोधको लहर फैलियो। आमाको आँखामा सधैँ आँसुको कमी रहँदैन। यदि तपाईँको आमा हुनुहुन्छ भने उहाँलाई यो कुरा थाहा हुनुपर्छ। अफिसरले छिटो छिटो आफ्नो कागज एउटा नयाँ ब्यागमा राख्यो। ब्यागको ताला चाँदी जस्तो चम्किँदै थियो। हिँड, उसले कड्किँदै भन्यो, लौ अन्द्रेह भेटौंला, लौ निकोलाई फेरि भेटौंला। पावेलले उनीसँग हात मिलाउँदै मृत्यु स्वरमा बडो प्रेमपूर्वक भन्यो, हो छिट्टै भेट हुनेछ तिमीहरूको। अफिसरले मुस्कुराउँदै भन्यो। भेसो भसीको लामो लामो सास फेर्दै थियो। उसको मोटो गर्दनमा उम्लदो रगतको लाडली स्पष्ट देखिँदै थियो। उसका आँखा रोषले चम्किन थाले। उक्राइनीको ओठमा मुस्कुराहट फैलियो र उसले आफ्नो टाउको झुकाएर आमाको कानमा केही भन्यो। आमाले हातको इशाराले क्रसको चिन्ह बनाउँदै भनिन्, ईश्वर सब कुरा देख्छन्। अन्त्यमा खैरो वर्दी लगाएका पुरूषहरू लाइन कस्दै बरन्दामा निस्केर चुत्ताको तलुवा खटखटाउँदै गायब भए। रिबिन सबैभन्दा पछि निस्क्यो। निस्कदै उसले पावेललाई बडो ध्यानपूर्वक हेर्यो। लौ त म पनि हिँडे, उसले केही सोच्दै भन्यो र खोक्दै बिस्तारै बाहिर निस्क्यो। पावेल दुवै हात पछाडि राखेर जताततै छरिएका किताब र लुगाहरू नाग्दै कोठामा ओहोर दोहोर गरिरहेको थियो। देख्नुभयो आमा कस्ता हुँदा रहेछन् त यिनीहरू, उसले दुखित हुँदै भन्यो। आमा यताउता छरिएका सामानहरूतिर यसरी हेर्दै थिइन्, मानौ उनलाई यी सब कुरामा विश्वास लागिरहेको छैन। किन निकोलाईले बेकारमा उनीहरूसँग मुखामुख गरेछ? आमाले दुखित हुँदै भनिन्, मलाई थाहा छ, तर्सेको छ। पावेलले जवाफ दियो, यो पनि कुनै कुरा हो, आए समाए लिएर हिँडे। आमाको हात हल्लाउँदै बडबडाइन्। छोरा गिरफ्तार नभएकोले आमाको हृदय अलि शान्त भयो, तर उनको जुन कुरा देखिन् त्यसले कति विचलित भएकी थिइन् भन्ने कि कर्तव्य विमूढ भएर उनी उभिरहिन्। त्यो पहेँलो ठग हाम्रो हाँसो उडाउँदै थियो, हामीलाई तर्साउन चाहन्थ्यो। लौ ठिक छ आमा, पावेलले अकस्मात निर्णायक स्वरमा भन्यो, आउनुहोस् कोठा सफा गरौं। उसले आमा भनेर सम्बोधन गर्दै थियो र तपाई भनेन। आमा प्रति हृदयमा विशेष स्नेह पैदा हुँदा मात्र ऊ यसरी सम्बोधन गर्थ्यो। आमा उसको अगाडि एउटा एक टकले छोराको अनुहारमा हेर्न लागिन्। तलाई धेरै पीर पर्यो, होइन छोरा? उनले शान्त स्वरमा सोधिन्। हो, पावेलले जवाफ दियो, हो पीर त परिहाल्छ नि, बरू मलाई पनि उनीहरूसँग लिएर गएको भए बेस हुन्थ्यो। आमालाई लाग्यो पावेलको आँखा आँसुले भरिएका छन्। उनको पीडा अनुभव गर्दै र उसलाई आदर दिने विचारले आमा गहिरो सास फेर्दै भनिन्, पर्खी केही दिनपछि त तँलाई पनि लिएर गइहाल्छन् नि। त्यो त हो, लगिहाल्छन्, उसले जवाफ दियो। केही बेर चुप लागिसकेपछि उसले पीड़ित स्वरमा भन्यो, पावेल कति कठोर छ है त, कहिले काहीँ भए पनि त मेरो मन बहलाउने गर। तलाई के थाहा कुन हृदयले मैले यो कुरा भनेकी थिएँ, त चाहिँ घाउमा आज नुन झर्कन्छस्। उसले आँखा उठाएर आमातिर हेर्यो। आमाको नजिक आयो र बिस्तारै भन्यो, आमा म तपाईँलाई छुटो सान्त्वना दिन सक्दिन, अब तपाईँले वास्तविकताको सामना गर्ने बानी बसाल्नुपर्छ आमा। आमाले लामो सुस्केर हालिन् र आफ्नो घाँटी अट्ठिएको छोराले चाल नपाओस् भनेर एकछिन चुप लागिन् र त्यसपछि सोधिन्, के उनीहरू समातिएका मान्छेहरूलाई यातना पनि दिन्छन्? सुनेकी थिए छाला च्यात्छन् रे, हात खुट्टा भाँच्छन् रे। हो, जब म यस्तो कुरा सोच्न थाल्छु तब मुटु कापेर आउँछ बाबु। उनीहरू मान्छेको आत्मा मिचिदिन्छन्। जब घिडित हातले आत्मामाथि प्रहार गर्छन् त त्यो ज्यादा पीडादायक हुन्छ। बुकिन सामुइलोभ, सोमोभ र अरू पाँच व्यक्तिहरू पनि गिरफ्तार भए भन्ने कुरा भोलिपल्ट थाहा पर्यो। साँझ फ्यादोर माजिन आइपुग्यो। उसको घरमा पनि खानतलासी भएको रहेछ। ऊ निकै खुसी थियो र आफूलाई निकै बहादुर ठान्दै थियो। फ्यादोर तिमीलाई डर लागेको थियो? आमाले सोधिन्। उसको मुख अँध्यारो भयो, अनुहार गम्भीर भयो, नाथ्रो काप्न थाल्यो। अफिसरले कुटला भन्ने डर लागेको थियो। मोटो कालो दारी भएको, त्यसमा औंलाहरू लामा लामा रौंले ढाकिएका थिए र त्यसको कालो चस्मा लगाएको थियो। यस्तो लाग्थ्यो ऊ बिल्कुल अन्धो छ र ऊ खुट्टा बजार्दै चिच्याउन र कराउन थाल्यो।
भन्थ्यो, म तिमीहरूलाई सबलाई जेलमा ठुस्छु, मलाई आजसम्म कसैले पिटेको छैन, आमा बाबुले सम्म छोएका छैनन्, म उनीहरूको एक्लो छोरो हुँ, धेरै माया गर्थे। उसले एकछिनसम्म आँखा बन्द गर्दै ओठ खुम्च्यायो र दुवै हातले बडो फूर्ति साथ आफ्नो कपाल पछाडि फर्कायो अनि पाबेलतिर हेर्दै भन्यो, यदि कसैले कहिल्यै मलाई छुने हिम्मत गर्यो भने म त्यस मान्छेलाई आँखा चिम्लेर जाई लाग्छु, दाँतले टोक्न थाल्छु, बरू एकैचोट मारिहालुन्। रिसले राता भएका उसका आँखा टल्किँदै थिए। यस्तो सुईकुटे छस्, के लड्न सक्छस् त? आमाले भनिन्, केही छैन, पर्यो भने लडुला। फेदोरले बिस्तारै भन्यो। ऊ निस्किसकेपछि आमाले पाबेललाई भनिन्, सबैभन्दा पहिले यसैले धोका दिन्छ। पाबेलले केही जवाफ दिएन। केही बेरपछि फान्सा कोठाको ढोका खुलेर रिबिन भित्र पस्यो। लौ म फेरि आइपुगे। उसले मुस्कुराउँदै भन्यो, हिजो राति उनीहरूले ल्याएका थिए, आज आफै आइपुगे। उसले बडो जोडले पाबेलसँग हात मिलाएर पेलागेया निलो भ्यानाको काँधमा हात राख्दै सोध्यो, चिया पिलाउँदैनौ? पाबेलले उसको चौडा गङ्गोरो अनुहार चुपचाप बडो ध्यानपूर्वक हेर्यो। उसका आँखा काला थिए, दाढी पनि कालै थियो। उसको शान्त दृष्टिमा कुनै गोप्य अर्थ लुकेको थियो। आमा थामो भार बसाल्न भान्सा कोठामा पसिन्। रिफिनले आफ्नो दाढी सुमसुम्यायो, टेबलमा कुइनाले टेकेर बस्यो र पाबेललाई ध्यान दिएर हेर्न थाल्यो। लौ त, उसले विजयमा बन्द भएको वार्ता फेरि शुरू गरे जस्तो भन्यो, म तिमीसँग साफ साफ कुरा गर्न चाहन्छु। पछिल्ला केही समयदेखि म तिम्रो अध्ययन गर्दैछु, नजिकै बस्छौ, देख्छु तिमी कहाँ थुप्रै मान्छेहरू आवत जावत गर्छन्, रक्सी पिउने र गुण्डागिरी गर्ने कामहरूबाट पनि तिमी टाढै छौ। यो त भयो पहिलो कुरा। यदि मानिसहरू फलात्मी तरिकाले बस्छन् भने स्वभावत उनीहरूप्रति ध्यान आकर्षित भइहाल्छ। क्या हो, अवश्य केही गडबडी छ। म आफै पनि मान्छेहरूबाट टाढा टाढा रहने हुनाले उनीहरूको आँखाको कसिङ्गर बनेकी छु। उसको आवाज गरौं थियो तर ऊ नअड्किकन बोल्दै थियो। उसले आफ्नो दाढी सुमसुम्याएर ध्यानपूर्वक पाबेलतिर हेर्न थाल्यो। मान्छेहरू तिम्रो बारे नाना थरीका कुरा गर्छन्, मेरो घरधनीकै कुरा गरौं न, ऊ तिमीलाई नास्तिक भन्छ, गिर्जाघर जान्नौ रे। हुन त म आफै पनि गिर्जाघर जान्न, अनि यी पर्साहरू के तिमीले निकालेको हो? हो, पाबेलले जवाब दियो, भयो अब तैले रे। आमाले आतंकित हुँदै फान्सा कोठाको ढोकाबाट टाउको निकाल्दै ठूलो स्वरले भनिन्, थोरै त एक्लैले निकालेको होस् र। पाबेल हाँस्यो, रिबिन पनि हाँस्यो। ठिक छ, रिबिनले भन्यो। आमा लामो सास फेर्दै त्यहाँबाट हिँडिन्। आफ्नो कुराको वास्ता नगरिएको देखेर उनी अलिकति रिसाइन पनि। पर्सा निकालेर तिमीहरूको

तिर आकर्षित गर्यो। तिमी उक्राइनी निकोलाई सबले देखाइदिऊ। उचित शब्द भेटाउन र थामियो र छ्याल बाहिर हेर्दै टेबुलमा औंलाले ताल लिदिएर चुपचाप बस्यो। देखाइदियो तिमीहरू के चाहन्छौ? मानिसहरू देखाउन चाहन्छौ। मानुभाव हो, तपाईहरू आफ्नो काम गर्नुहोस्, हामी आफ्नो काम गर्छौ। उक्राइनी बडो बेस मान्छे ठहरियो। कहिलेकाहीँ जब म फ्याक्ट्रीमा उसको काम कुरा सुन्छु त सोच्न थाल्छु, यो मान्छे आफ्ना बाटामा कहिल्यै हट्ने छैन। मृत्युले मात्र यसलाई आफ्ना बाटाबाट हटाउन सक्ला। निकै कडा मान्छे छ। पाबेल फन त, के तिमी मलाई विश्वास गर्छौ? भन्छु। पाबेलले टाउको हल्लाउँदै जवाफ दियो। लौ ठिक छ, हेर म 40 वर्षको भइसके। उमेरले तिमी भन्दा दुई गुणा बढी छु, तिमीले भन्दा 20 गुणा बढी संसार देखिसकेको छु। फौजमा पनि 3 वर्ष भन्दा बढी काम गरे, दुईपल्ट बिहा गरिसके। पहिले मेरी दोस्रीलाई आफैले छोडे, के के सियामा पसिसकेको छु। दुखे बोरोजहरूसँग परिचित छु, उनीहरू जिन्दगीको समस्या हल गर्न सक्दैनन् भाई, बिल्कुल हल गर्न सक्दैनन्। आमा बडो उत्सुकताका साथ उसको त्यो जोरदार भाषण सुन्दै थिइन्। यस्तो प्रौढ व्यक्ति उनको छोरा कहाँ आएको र आफ्नो हृदयको सब कुरा उसको अगाडि पोखेको देखेर उनी दंग परिन्। तर उनलाई लाग्यो पाबेल अतिथिसँग निकै रूखो व्यवहार गर्दैछ र यो कमी पूरा गर्ने उद्देश्यले उनले टिबिनलाई सोधिन्, मिखाइल इभानोभिच केही खान्छौ कि? धन्यवाद आमा, मैले खाना खाइसकेको छु। उसो भए पाबेल, तिम्रो विचारमा हाम्रो जिन्दगी जस्तो हुनुपर्छ त्यस्तो छैन। पाबेल उभियो र हातमा पछाडि राखेका कोठामा ओरतोर गर्न थाल्यो। होइन, जिन्दगी ठिक तरिकाले चल्दैछ, उसले भन्यो। के यही जिन्दगीले होइन तपाईलाई खुल्ला हृदयले म कहाँ आउन बाध्य गरेको? यही जिन्दगीले जिन्दगीभर परिश्रम गर्दै आएका मानिसलाई बिस्तारै एकबद्ध तुल्याउँदैछ र त्यो समय पनि आउनेछ जब हामी सबै एक हुनेछौ। हाम्रो जीवन कठोर छ र हामी प्रति अन्याय हुँदैछ, तर यी जीवनले हाम्रा आँखा खोज्दैछ र हामी यसको अर्थ बुझ्न थालेका छौं। स्वयं जीवनले यसको चाल कसरी अगाडि बढ़ाउने हो भन्ने बाटो हामीलाई देखाउँदैछ। तिमी ठिक भन्दैछौ, उसलाई पिचैमा रोक्दै टिबिनले भन्यो। मान्छेहरूलाई पुनर्जागृत तुल्याउनु पर्छ। यदि कसैको टाउकामा जुम्रा पर्यो भने नुहाई धुवाई गरेर सफा सफा लुगा लगाएपछि त्यो मान्छे फेरि सुगरी देखिन्छ र मान्छेको हृदय कसरी पखाल्न सकिन्छ? मुख्य कुरा त यो पो हो। पाबेलले बडो जोश साथ फ्याक्ट्री र त्यसका मालिकहरूबारे कसरी अन्य देशका मजदूरहरू आफ्नो अधिकारको लागि लड्दैछन् भन्ने विषयमा बतायो। बीचबीचमा रिपिन यसरी औंलाले टेबुल ठट्टाउँदै मानव ओ पाबेलको भाषणमा विराम चिन्ह लगाउँदैछ। यही त हो वास्तविकता, ऊ बारम्बार भन्थ्यो। एकपल्ट उसले हाँस्दै बिस्तारै भन्यो, अझ तिमी बच्चा नै छौ, मान्छेहरूलाई राम्ररी चिनिसकेका छैनौ। पाबेलले टिबिनको अगाडि उभिँदै बडो गम्भीरतापूर्वक भन्यो, हेर्नुहोस् बुढो र बच्चाको कुरा तपाईँ नगर्नुहोस्, बरू विचार गरौ कसको भनाई बढी सही छ। उसो भए तिम्रो विचारमा ईश्वर बारे पनि हामीलाई अहिलेसम्म धोका दिँदै आएका छन्? हो, मलाई लाग्छ हाम्रो धर्म बिल्कुल मूर्खतापूर्ण कुरा हो। यहाँनिर आमा पनि बहसमा सामेल भइन्। जब ईश्वरले अथवा ईश्वरप्रति आफ्नो श्रद्धासँग सम्बन्धित कुनै पनि विषयमा त्यस श्रद्धाबारे जुन उनलाई अत्यन्त प्रिय थियो र जुन उनी अत्यन्त पवित्र ठान्थिन् छोरा कुन कुरा गर्न थाल्यो तब उनी उनका आँखामा हेर्दै मुख प्रार्थना गर्थिन्। ईश्वरप्रति अविश्वासका कटु शब्दहरू बोलेर ऊ आमाको चित्त नदुखोस्, तर छोराको नास्तिक दृष्टिकोण पछाडि आमा दृढ आस्थाको आवाज पाउँथिन्, यसले उनलाई कुनै मात्रामा सान्त्वना दिन्थ्यो। कसरी म उसको विचार बुझ्न सकुला? उनलाई लागेको थियो त्यो प्रौढ व्यक्ति रिबिनको लागि पनि छोराको नास्तिक कुरा त्यत्तिकै अप्रिय हुनेछ। तर जब रिबिनले शान्त भावनाले यो प्रश्न अगाडि राख्यो, उनले आफूलाई सम्हाल्न सकिनन् र बडो जोशका साथ भनिन्, हेर केटा हो, जहाँसम्म ईश्वरको कुरा छ तिमीहरू पनि सोच विचार गरेर कुरा गर। उनले लामो सास फेरिन् र अझ बढी जोशले भन्न थालिन्, तिमीहरू जे चाहन्छौ सोच्न सक्छौ, तर जहाँसम्म मेरो कुरा छ म बुढी भइसकेकी छु र यदि तिमीहरूले मेरो भगवानलाई पनि मसँग खोस्यौ भने विपदको बेला मैले कसको सहारामा बाँच्ने? उसका आँखा आँसुले भरिएर भाँडाकुँडा माझिरहेका उनका औंलाहरू काप्दै थिए। आमा तपाईँले आफ्नो कुरा बुझ्नु भएन, पाबेलले स्नेहपूर्वक भन्यो। आमा हामीलाई माफ गर्नुहोस्, टिबिनले आफ्नो गहिरो मन्द आवाजमा भन्यो। उसले बिस्तारै मुस्कुराउँदै पाबेलतिर हेर्यो र फेरि आमालाई भन्यो, मैले त बिर्सिसकेको थिएँ, तपाईँ बुढी भइसक्नु भएको छ, आफ्नो विचार बदल्न असमर्थ हुनुहुन्छ। म त्यस दयालु र कुपानिधान ईश्वरबारे कुरा गरिरहेको थिइन जसमाथि तपाईँ विश्वास गर्नुहुन्छ। पाबेल भन्दै थियो, म त्यस ईश्वरबारे कुरा गर्दै थिएँ जसको नाम लिएर पादरीहरू हामीलाई तर्साउने गर्छन्। मानव ईश्वर कुनै डण्डा हो। म त्यस ईश्वरबारे कुरा गर्दै थिएँ जसको नाम लिएर उनीहरू केही व्यक्तिको विशेष कुत्सित इच्छा अगाडि सबैलाई झुकाउने

प्रयत्न गर्छन्। यही त समस्या छ। विपिनले टेबुलमा मुक्का हिर्काउँदै भन्यो, उनीहरूले एकजुट ईश्वरलाई हामीमाथि थुपारी दिएका छन्। उनीहरू आफ्नो हातमा भएको हरेक हतियार हाम्रो विरूद्ध प्रयोग गर्छन्। आमा, तपाई यो कुरा विचार गर्नुहोस्। यदि ईश्वरले मान्छेको सृष्टि गर्दा उसलाई आफ्नो रूप दियो भने उसको मतलब हुन जान्छ मान्छे उसँग मिल्दोजुल्दो छ। त्यसो भए ईश्वर पनि मान्छे जस्तो मिल्दोजुल्दो हुनुपर्छ। तर हामी देवता जस्तो हुनु त कता हो कता, पूरा जंगली जनावर जस्ता छौं। पादरीले हाम्रो अगाडि एउटा हौवा खड़ा गरिदिएका छन्। आमा, ईश्वर पनि बदल्नु परेको छ, उसको नुहाई धुवाई गर्ने जरूरत छ। उनीहरूले ईश्वरलाई झुटो र अन्धा प्रचारमा लपेटेर राखेका छन्। हाम्रो आत्मा कुच्चनको लागि ईश्वरको रूप विकृष्ण तुल्याइदिएका छन्। ऊ बिस्तारै बिस्तारै बोल्दै थियो, तर उसको प्रत्येक शब्दले आमाको हृदयमा मुग्रोले जस्तै हिर्काउँदै थियो। कालो दाढीले ढाकेको उसको मृत्यु जस्तो भयंकर अनुहार देख्दा आमालाई डर लाग्न थाल्यो। उसका काला आँखाको चम्काई आमाको लागि असह्य भयले आतंकित भयो। बरु म जान्छु, उसले आफ्नो टाउको हल्लाउँदै भनिन्। म यस्तो कुरा सहन सक्दिन। उनी हतारिएर भान्सा कोठामा लागिन्। पाभेल, बुझ्यौ? रिबिनले भन्यो, हरेक कुराको केन्द्र हाम्रो मस्तिष्क होइन हृदय हो। मानिसको आत्मा एक त्यस्तो ठाउँ हो जहाँ अरू कुनै कुरा हुर्कनै सक्दैन। मात्र ज्ञानले मानिसलाई मुक्ति दिन सक्छ, पाभेलले दृढतापूर्वक भन्यो। ज्ञानले मान्छेलाई बल दिँदैन, रिबिनले ठूलो स्वरमा टेक लिँदै भन्यो। हाम्रो हृदयले हामीलाई बल दिन्छ, दिमागले होइन। आमाले लुगा फेरिन् र ईश्वरको प्रार्थना नगरिकनै बिछ्यौनामा पल्टिन्। उनलाई जाडो लाग्दै थियो र मनमनै फतफताउँदै थिइन्। शुरूमा उनलाई रिपिन निकै भरपर्दा र बुद्धिमान मान्छे लागेको थियो। उनले उनीमाथि निकै प्रभाव पारेको थियो, तर अब उनले उसलाई घृणा गर्न थालिन्। नास्तिक पाखण्डी कहीँको उसको आवाज सुनेर आमाले मनमनै भनिन्, किन आइपुगेको छ मोरो यहाँ? रिबिन बडो शान्त भावले आत्मविश्वास सहित बोल्दै थियो। हृदय अत्यन्त पवित्र स्थान हो, यो ठाउँ खाली हुनुहुँदैन। आत्मा सबैभन्दा कोमल ठाउँ हो, यसमा ईश्वरले बास गरेको हुन्छ। यो ठाउँ काटेर फाल्ने हो भने त्यो घाउ कहिल्यै निको हुँदैन। पाभेल, हामीले कुनै नयाँ आस्था भेटाउनुपर्छ, यसो ईश्वरको सिर्जना गर्नुपर्छ, जो मानिस मात्रको मित्र होस्, हितैषी होस्, मुख्य कुरा यही हो। इसाम सिहा यस्तै त थिए नि, पाभेलले भन्यो। इसाम सिहा कमजोर हृदयका थिए। उनले भनेका थिए, यो पात्र कसैले मबाटै लियोस्। अनि उसले सम्राटको सत्ता पनि स्वीकार गरे। आफूले सिर्जना गरेका प्राणीहरूमाथि ईश्वरले आफ्नो आत्माको भेदभाव गर्न सक्दैनन्। आत्मा ईश्वरीय छ, यो मानवीय पनि हुनुपर्छ। ईसा न त व्यापारको विरोधी थिए, न त विवाहको। उनी अंजीरको रूखलाई साथ दिएर उनले ठूलो अन्याय पनि गरे। फल नफुल्नुमा अंजीरको रूखको के दोष थियो र मानिसहरूको आत्मामा फलाई पैदा हुँदैन भने यसमा आत्माको दोष छैन? के मैले आफैले आफ्नो आत्मामा कुत्सित बिउ रोपेको हुँ त? कोठामा अविरल गतिले दोहोरो आवाज सुनिँदै थियो। यो उत्तेजित वागयुक्तमा उनीहरू कहिले एक दोस्रोको समर्थन गर्थे त कहिले विरोध। पाभेल कोठामा ओहोर दोहोर गर्दै थियो र उसले टेकेको ठाउँमा भुइँ चर मराउँदै थियो। जब पाभेल बोल्थ्यो तब अरू सब आवाजलाई उसले को स्वरले दबाउँथ्यो, तर जब रिबन आफ्नो शान्त धोत्रे स्वरमा बोल्थ्यो तब आमा खडीको टिक टिक र हिउँदे बतासे भित्ता चर मराएको आवाज समेत सुन्न सक्थिन्। म तिमीलाई यो कुरा आफ्नै तरिकाले एक मजदूरले सिधा सादा तरिकाले भन्छु। ईश्वर तेज समान छन्, उसको बास मानिसको आत्मामा छ। थर्मो प्रदेशमा भनिएको छ, सृष्टिको प्रारम्भमा शब्द थियो र त्यही शब्द नै ईश्वर हो, तसर्थ शब्द नै आत्मा हो, शब्द नै विवेक हो। पाभेल जोड दिँदै भन्यो, ठिक छ, त्यसो भए ईश्वर आत्मा र विवेकमा छन्, तर गिर्जाघरमा होइन। गिर्जाघरमा त ईश्वरको चियान हो। आमा निदाइन् र चालै पाइनन्। कति बेला रिबिन निस्क्यो, उसले पाभेल कहाँ आफ्नो आवत जावत बढायो। ऊ आउँदा पाभेल कहाँ कुनै साथी बसिरहेको छ भने ऊ चुपचाप एउटा कुनामा बस्थ्यो र कहिले काहीँ मात्र प्याट्ट भनिहाल्थ्यो। यही त हो वास्तविकता। एकपल्ट कुनामा बसेको रिबिनले त्यहाँ जम्मा भएका साथीहरूतिर हेर्दै मलिन स्वरमा भनेको थियो, वास्तविकता जे छ त्यसबारे बताउनुपर्छ। के हुन्छ भन्ने कुरा हामीलाई थाहा छैन। जब जनताले स्वतन्त्रता हासिल गर्नेछ उसले आफैले ठम्म्याउनेछ, कसो गरे पेश हुनेछ। मान्छेको दिमागमा मनपरि तरिकाले धेरै कुरा ठुसिदिएका थिए, जसको उसले कहिल्यै चाहना गरेको थिएन। उसले आफैले आफ्नो भाग्य निर्धारण गर्नेछ, हुन सक्छ उसले सब कुराको बहिष्कार गर्ने
जान्नेछ। जीवन विज्ञान आदि सबै कुराको हुन सक्छ उसले देख्नेछ। सब कुरा उसको विरोध छ, हुन सक्छ उसले ईश्वर जस्तो परम्परागत ज्ञानलाई पनि आफ्नो शत्रु ठान्नेछ। जनतालाई किताबहरू सुम्पिदिनुहोस् त, उसले आफैले आफ्ना प्रश्नहरूको हल भेट्टाउनेछ। यही हो वास्तविकता। जब कोठामा पावेल एक्लै हुन्थ्यो, उनीहरू लगातार बहस गर्थे, तर बहसको सिलसिलामा उनीहरू एक दोस्रा प्रति कहिले उत्तेजित हुँदैनथे। आमा बडो ध्यानले उनीहरूको कुरा सुन्थिन्, उनीहरूको एकाएक शब्दमाथि विचार गर्थिन् र उनीहरूको कुरा बुझ्ने कोशिश गर्थिन्। कहिलेकाहीँ त उनलाई यस्तो लाग्थ्यो, मानव फराकिलो काँध र कालो दारी भएको त्यो मान्छे र उनको सुडौल र मजबूत छोरो दुवै अन्धा भए। उनीहरू कहिले एउटा दिशामा त कहिले अर्को दिशामा बाटो खोजिरहेका हुन्थे। उनीहरू आफ्ना मजबूत तर निदाएका औंलाले जे भेट्यो त्यही समाउथे, यताउता फौतारिन्थे, सामानहरू जमीनमा खसाल्थे र खुट्टाले कुल्चन्थे। उनीहरू विभिन्न वस्तुहरूसँग टक्राउँथे, छामछाम छुमछुम गर्दै भेटाउँथे र फेरि एकातिर फालिदिन्थे, तर आफ्नो विश्वास र आस्था चाहिँ गुमाउँदैनथे। उनीहरूले आमालाई आफ्नो स्पष्टवादिता र सासले गर्दा भयंकर लाग्ने शब्दहरू सुन्ने बानी बसालिदिएका थिए। अब उनलाई यी शब्दले पहिले जस्तो हिर्काउँदैनथ्यो। उनले यी शब्दको विरोध गर्न सिकिसकेकी थिइन्। कहिलेकाहीँ त ईश्वरलाई अस्वीकार गर्ने यी शब्दहरूको पछाडि ईश्वरप्रति दृढ आस्था लुकेको पनि पाउँथिन्। तब उनी मनमनै मुस्कुराउँदै उनीहरूको सब अपराध क्षमा गर्थिन्। हुन त उनी टिबिनलाई मन पराउँदैनथिन्, तर पहिले जस्तो उनलाई घृणा पनि गर्दिनथिन्। उनी हप्ताको एकपल्ट उक्राइनीको लागि सफा लुगा र किताबहरू लिएर जेल जान्थिन्। एकपल्ट उनले उसलाई भेट्ने अनुमति पाइन्, ऊ त बिल्कुल बदलिएको रहेछ। घर फर्केर उसले बडो प्रेमपूर्वक बताइन्, ऊ सबैसँग राम्रो व्यवहार गर्छ र सबै उसँग हाँसो ठट्टा गर्छ। हृदयमा उसलाई ठूलो वेदना छ, तर ऊ कसैलाई देखाउन चाहदैन, यस्तै हुनुपर्छ। टिबिनले भन्यो, हामी सबै दुःखमा लपेटिएका छौं, मानौ यो कुनै छालाको खोल हो। हामी वेदनाले ढाकिएका छौं, वेदनाकै सास फेर्छौं, फूर्ति गर्ने केही जरूरत छैन। सबैका आँखामा त पट्टी बाँधिएको छैन, कोही आफै आँखा बन्द गर्छन्, कुरा यति मात्रै हो। त्यसैले बेकुफहरू मात्र चुपचापसँग सबै कुरा सहन्छन्। कार्यक्रम पुस्तकका पानाहरूको आजको श्रृंखला सकिएको छ। कार्यक्रम पुस्तकका पानाहरू तपाईलाई कस्तो लागिरहेको छ? सल्लाह सुझाव र प्रतिक्रिया दिन सक्नुहुनेछ। सल्लाह सुझाव र प्रतिक्रियाका लागि हाम्रो ठेगाना हो कार्यक्रम पुस्तकका पानाहरू, रेडियो सफलता 103.4 मेगाहर्ज, मासपारसाथ, पोखरा। हौस् त, अर्को हप्ता फेरि हामी मार्क्सिम गोर्कीकै आमाको बाँकी श्रृंखला लिएर आउने नै छौं। त्यतिन्जेलसम्मका लागि हामी सबैलाई विदा दिनुहोस्। शुभरात्री।

0: नाथ मन्दिर,
1: गुरुकुल,
0: चैत्य गुम्बा
1: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन, सफल जीवनको आधार पनि हो।
0: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौ, जीवनलाई सार्थक पारौ।
1: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा छ बैदाम। हामी सुरक्षित छौ, उनीहरू संकटमा छन्। जुन कपडा तपाईँले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
0: सफा कपडा संकलनमा हातेमालो गरौ, पुरानो तथा सफा कपडाहरू सहयोग गरौ।
1: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
0: कपडामा केवल कपडा मात्र होइन, तपाईँको माया र सम्मान पनि हुन्छ।
1: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ, सफा कपडा संकलन अभियानलाई सफल पारौं।
0: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौं।
1: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 9856011 86, 9846035111। सम्पर्क नम्बर फेरि एकपटक 9846035111।
2: सफलता एम्बुलेन्स अब 24 घण्टा हजुरको सेवामा।
1: सेवा सुविधा सम्पन्न एम्बुलेन्स नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्ची बाटोको लागि फोर व्हीलको पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा 9856011 09, 9828842020। गरीब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिस ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
2: सफलता महिला कृषि सहकारीद्वारा सञ्चालित सफलता एम्बुलेन्स।
3: सूचना शिक्षा र मनोरञ्जन अब रेडियो सफलता 103.4 MHz सँगै सफलता खबर .com मा पनि www.sofaltakhabar.com। साथमा रेडियो सफलताको फेसबुक पेज रेडियो सफलता 103.4 MHz पोखरा र रेडियो सफलताको युट्युब च्यानल रेडियो सफलता टिभी पनि सब्स्क्राइब गरी हामी सँगै रहनुहोला।

0: नाथ मन्दिर,
1: गुरुकुल,
0: चैत्य गुम्बा
1: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन, सफल जीवनको आधार पनि हो।
0: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौ, जीवनलाई सार्थक पारौ।
1: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा छ बैदाम।
2: ओम जय जगदीश हरे।
3: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला, यो बुढीलाई केही चिन्तै छैन भने।
4: होइन, के भन्छन् यी बुढा, किन महेन्द्र पुल नै जानु पर्यो भने त्यति सामान लिनको लागि? अहिले त 0 किलोमिटरमा बिजुक्ति राइस मिल भएको घरमा पामी पुजारी पूजा सामग्री भण्डार छँदैछ नि।
3: ए हो र, ल त्यसो भए म ढुक्क भए। ल
5: हजुर, हामी कहाँ सत्यनारायण रुद्री व्रतबन्ध विवाह चौरासी सप्ताह एक हा लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
3: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोर 0 किलोमिटर 5 पोखरा, प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी, मोबाइल नम्बर 98460 54635, 98464 43853।

0: रेडियो सफलता 103.4 मेगाहर्ट्ज
1: सुन्न मन लाग्यो।
2: तपाईको दैनिक राशिफल रेडियो सफलता 103.4 मेगाहर्ट्जमा हरेक दिन बिहान 5:45 बजे सफलतामा राशिफल
3: प्रत्येक दिनको पञ्चाङ्ग राशिफल शुभ साइत शुभ लाभ अमृत बेला र राहुकाल समयको जानकारी म युवा ज्योतिषी हरिपन्तको साथमा।

नमस्कार, शुभ प्रभात। जहाँ संचार त्यहाँ विकास, रेडियो सफलता 103.4 मेगाहर्जको प्रस्तुति कार्यक्रम सफलतामा राशिफल लिएर म ज्योतिषी हरिपन्त उपस्थित भइसकेको छु। कार्यक्रम शुरू गरौं आजको पञ्चाङ्गबाट। आज मिति 2083 साल भाद्र महिनाको 21 गते आइतबार, ईस्वी सम्वत सेप्टेम्बर 7 तारीक सन 2026, श्री साके 1948, नेपाल सम्वत 1146, रौद्र नामको सम्वत्सरः। सूर्य पृथ्वीको दक्षिण गोलार्धमा छन्। वर्ष ऋतु चलिरहेको छ। चन्द्रमान अनुसार भाद्रपद कृष्ण पक्ष चलिरहेको छ। आज भाद्रपद कृष्ण पक्षको दशमी तिथि साँझमा 6:25 त्यसपछि एकादशी तिथि लाग्नेछ। नक्षत्रमा आद्रा साँझमा 7:57 त्यसपछि पुनर्वसु नक्षत्र लाग्नेछ। विष्कुम्बाद योगमा सिद्धि 22:44 त्यसपछि व्यतिपात योग लाग्नेछ। कर्णमा बढी अहोरात्र रहनेछ। आनन्दादि योगमा आज ध्वाक्षय रहनेछ। सूर्य सिंह राशिमा, चन्द्रमा मिथुन राशिमा रहनेछन्। आजको दिनमान 31:21 अर्थात 12:34 रहनेछ। आज सूर्योदय काठमाडौँ केन्द्र बिन्दुमा रही बिहानमा 5:45 रुद्र मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझमा ठिक 6:17 हुनेछ। यसै गरी चन्द्रमा उदाउने समय रातिमा 12:10 रहेको छ भने चन्द्रमा अस्ताउने समय भोलि दिनमा 2:00